को क्वार्टर फाइनलमा समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा साविक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। क्वार्टर फाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को नेपाली समयअनुसार आज बिहिबार मध्यराती पौने दुई बजे खेल्दैछन्। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम बीच शुक्रबार राति पौने एक बजे प्रतिस्पर्धा हुनेछ। स्पेनले अन्तिम सोह्रमा पोर्चुगललाई 1-0 हराउँदै क्वार्टर फाइनलमा यात्रा तय गरेको हो। बेल्जियमले अमेरिकालाई 4-1 गोलले हराएको थियो। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमुना सामना हुन लागेको नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति पौने 3 बजे खेल हुनेछ। अनि अन्तिम क्वार्टर फाइनलमा साविक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आइतबार बिहान 7:15 खेल हुनेछ। यो खबरसँगै हामी शुक्रबार गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। मुख्य सचिवहरू सचिवमा गोविन्द बहादुर कार्की नियुक्त। सिभिल अस्पतालका फार्मेसी अधिकृत सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। एमाले उपाध्यक्ष पौडेललाई थप 5 दिन हिरासतमा राख्न अनुमति। 40,000 घुस लिएको आरोपमा मनाङका नासो कडै विरूद्ध भ्रष्टाचार मुद्दा दायर। पोखराकै सबैभन्दा ठूलो जलविद्युत आयोजनाबाट 22 मेगा उत्पादन शुरू। शुक्ला गण्डकीका किसानलाई 50% अनुदानमा हाते ट्राक्टर वितरण जारी। इरानसँगको युद्ध विराम अन्त्य भएको ट्रम्पको घोषणा र फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा।

0: अवस्थामलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुभ लागुदेखि समाचार लिएर पुनः उपस्थित हुने रहेको छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन शुभ लागुदेखि एफएम 97.6 MHz इन्टरनेट अनलाइनमा www.shubhlagundaki.fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल news@shukl agandeki@gmail.com
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी
4: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
3: हजुर हजुर, सेरिजाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26-60 हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
11: पोखरा जाने बाटोतिर।
13: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98-644-35031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
15: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले,
15: चिया त पिएर जाऊ,
14: अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
15: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलंग, डाइनिंग टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
15: दीर्घायु फर्निचर शोरूम दिलीगौड़ा त नहुँ,
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0765745904, मोबाइल नम्बर 9840761268,
15: 9850607268।
18: प्रसन्न, होमवर्क देखाउ त।
19: हस् टिचर।
18: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
19: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
18: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
20: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0765414484, मोबाइल 9850603384 र 9850607988।
21: हाम्रो मोबाइल पसल दुलेगौडामा
22: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
21: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्ड का मोबाइल भ्याटविल को साथ फुल वारेन्टी,
23: साथै 0% ब्याज दरमा सबै कम्पनी का मोबाइल किस्ताबन्दीमा पाइन्छ।
21: प्रोप्राइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियो को नजिकै, साङ्ग्रिला बैंक को ठीक पारिपट्टी। सम्पर्क 9850607596।
24: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
25: तर महँगो होला नि?
24: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
25: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
26: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
25: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
26: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564414411, मोबाइल 9850622938 र 9808222938।
27: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
28: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
27: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
28: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
27: पुराना गरगहना सँग नयाँ साथ फेर,
28: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
27: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9850602609।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 6 बजे हो।
5: को विज्ञको भनाई
6: नयाँ उद्यमीहरू यो जेनजी पुस्तालाई पनि यो वित्तीय क्षेत्रको उद्यमी बनाउने लाइसेन्स दिनु पर्यो त्यो गर्नु पर्यो।
7: अमेरिका र इरान बीच फेरि तनाव, मध्य पूर्वको सुरक्षासँगै विश्व अर्थतन्त्र प्रभावित हुने चिन्ता
5: र विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आजदेखि। पहिलो खेल आज राति 2:15 फ्रान्स र मोरक्को बीच हुने।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट
1: काठमाडौँ। हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
2: कायाको इरनमा अब खबरको सिलसिला। सरकारले निजी क्षेत्रका गुनासा नसुनेको भनेर आलोचना भइरहेको बेला प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिसँग औपचारिक संवाद गर्दै उद्योगी व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ। पछिल्लो समय सरकार र निजी क्षेत्रबीच बढ़दै गएको अविश्वास तथा व्यवसायमा देखिएको त्रासका बीच प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख साझेदारका रूपमा स्वीकार गर्दै लगानी मैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। सरकारको नेतृत्व गरेको 100 दिन कटेपछि प्रधानमन्त्री शाहले बल्ल निजी क्षेत्रसँग संवाद थाल्नु भएको खबर आजको कान्तिपुरले लेखेको छ। सरकार गठनको 100 दिनसम्म देशको निजी क्षेत्र राजनीतिक र कूटनीतिक क्षेत्रका सरोकार कलसँग खासै संवाद नगरेका प्रधानमन्त्री शाहले नियमित संवाद र छलफल अघि बढ़ाउने तयारी गर्नुभएको हो। यसअघि दुईपटक विभिन्न देशका राजदूतसँग संवाद गरेका उहाँले मंगलबार अस्ति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो काण्डसँग भेटवार्ता गर्नुभएको थियो। लगत्तै हिजो नेपालका निजी क्षेत्रका व्यवसायीसँग उहाँले वार्ता गर्नुभयो। यस्तै आजका लागि निर्माण व्यवसायीसँग प्रधानमन्त्रीले छलफलको कार्यक्रम राख्नु भएको छ। निजी क्षेत्र र प्रधानमन्त्री बीचको भेटघाटको चाँजो पाँजो सांसद विदुषी राणाले मिलाउनु भएको हो। आर्थिक समृद्धिलाई प्राथमिकता दिने सरकारको प्राथमिकता र प्रधानमन्त्रीको चाहना अनुसार आफूले निजी क्षेत्रका छात्र संगठनका प्रतिनिधिसँग समन्वय गरेको राणाले बताउनुभयो। प्रधानमन्त्री शाहले अब कूटनीतिकसँगै नेपालका विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थासँग संवादको शुरूआत थालेको उहाँको सचिवालयले पनि जानकारी दिएको छ।
3: कर्मचारी सरूवामा भन्सुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरूवा हुने परम्परा अब अन्त्य भएको छ। लामो समयदेखि झाँगिँदै आएको सरूवाको व्यथिति नियन्त्रण गर्न सरकारले सरूवा प्रक्रियालाई पूर्ण रूपमा प्रविधि मैत्री बनाएसँगै पहुँचका भरमा हुने कर्मचारी सरूवाको परम्परा अन्त्य भएको हो। निश्चित अवधि पुगेपछि अनलाइन प्रणालीले नै कर्मचारीको सरूवा गर्नेबारे अवगत गराउने गर्छ। यसले गर्दा दबाव र प्रभावका आधारमा अवधि नपुग्दै कर्मचारी सरूवा गर्ने अभ्यास अहिले पूर्णत बन्द भएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको हप्तादेखि कार्यान्वयनमा ल्याएको डिजिटल सरूवा प्रणाली कार्यान्वयनमा आएसँगै अहिले भन्सुन र पहुँचका भरमा हुँदै आएको कर्मचारी सरूवा प्रणालीको अन्त्य भएको हो। सरकारले कार्यान्वयनमा ल्याएको शासकीय सुधार अन्तर्गत 100 कार्यसूचीमा कर्मचारी सरूवा प्रणालीलाई प्रविधि मैत्री बनाउने उल्लेख भए अनुसार मन्त्रालयले कर्मचारी सरूवा प्रणालीलाई सफ्टवेयरको माध्यमबाट अनलाइन सरूवा प्रणाली कार्यान्वयनमा ल्याएको मन्त्रालयले जनाएको छ। यस्तै कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक प्रक्रियागत ढिलाइ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता पनि सार्वजनिक गरिएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो आचार संहिता सार्वजनिक गरेको हो। कार्यालय समयमा बाहिर जानुपर्दा सुपर्यवेक्षकको अनुमति लिई लकबुक भरेर मात्र जाने र त्यसरी बाहिर जाँदा आफू अन्तर्गतका शाखा महाशाखा तथा कर्मचारीलाई जानकारी गराई सेवाको निरन्तरता सुनिश्चित हुनुपर्ने आचार संहितामा उल्लेख गरिएको छ। आजको गोर्खा पत्रमा खबर छ।
2: प्रशासनिक कुशलतामा सुधार आउँदा पालिकालाई यसपटक बजेट ल्याउन सहज भएको छ। पहिलो पटक देशभरका सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउँदा पालिकालाई बजेट ल्याउन सहज भएको हो। सरकार गठन भएसँगै लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्दै आएका पालिकामा दरबन्दी अनुसारकै प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यलाई तीव्रता दिएसँगै प्रमुख प्रशासकीय अधिकृतको अभावमा बजेट ल्याउन र योजनाको भुक्तानी सहज बनेको हो। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले यस वर्ष प्रमुख प्रशासकीय अधिकृत नभएर पालिकामा बजेट ल्याउन नसकिएको र योजनाको भुक्तानी दिन समस्या भएको भन्ने गुनासो नआएको बताउनुभयो। धेरै गाउँ र नगरसभा यस वर्षदेखि भने संसदीय अभ्यासमा पनि सञ्चालन हुन थालेका छन्। स्थानीय व्यवस्थापिकाको कार्यमा गाउँ र नगरसभाको विधायकी कार्य अन्तर्गत कानून निर्माण गर्ने, कानून संशोधन गर्ने तथा नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने, वार्षिक बजेटमाथि छलफल पारित गर्ने प्रक्रिया संसदीय अभ्यास बमोजिम भएको खबर गोर्खा पत्रले लेखेको छ।
3: कांग्रेस र एमाले पूर्व सहमति अनुसार प्रदेश सरकार हेरफेर गर्ने गरी तयारी शुरू गरेका छन्। 2081 असार 17 कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबीच भएको सात बुधे सहमति अनुसार दुवै पार्टीले प्रदेश सरकारहरूको नेतृत्व आलोपालो मोडलमा हेरफेर गर्ने तयारी गरेका छन्। असार मसान्तभित्र प्रदेश सरकारको बजेट पारित भए लगत्तै साउनभित्रै नेतृत्व हेरफेर गर्ने समझदारी दुई दलका प्रमुख नेताहरूबीच भएको थियो। कांग्रेसले हिजो बसेको पदाधिकारी बैठकमा प्रदेश सरकारको नेतृत्व हेरफेरबारे छलफल नै गरेको छ। बैठकमा सभापति गगन थापाले प्रदेशहरूमा बजेट आइसकेपछि पूर्व समझदारी अनुसार नेतृत्व हेरफेरबारे एमाले अध्यक्ष ओलीसँग ठोस छलफल हुने ब्रिफिङ गर्नु भएको छ। महामन्त्री गुरूराज घिमिरेले असारभित्रै सबै प्रदेश सरकारले बजेट ल्याइसकेपछि मधेस प्रदेश बाहेक सबै प्रदेशको नेतृत्व हेरफेर गर्ने समझदारी भएको बताउनुभयो। नयाँ पत्रिकामा खबर छ।
2: विस्थापित सुकुमवासीले आश्रय लिइरहेको भक्तपुरको खरीपाटी

0: बताउनुभयो। बर्खाका बेला घर भत्काएर आफूहरूलाई दिल्ली बास बनाएकामा कालीमायालाई चित्त दुखेको छ। भत्काउने थियो त छानबिन गरेर भत्काएको भए पनि हुन्थ्यो। यस्तो बर्खामा किरा फट्याङ्ग्रेले पनि बास खोजेर बस्ने बेला हाम्रो बिजोग भयो। उहाँले सुस्केरा काट्दै भन्नुभयो, होल्डिङ सेन्टरबाट पनि सुकुम्बासी विस्थापित, खातामा पैसा न खानाको टुङ्गो, कान्तिपुरले खबर लेखेको छ। काया कैरनमा मौद्रिक नीतिको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
1: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
2: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
1: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
1: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
1: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9891552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
3: घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि निजी क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्रीको संवाद, भन्सुन र पहुँचमा कर्मचारीको सरूवा हुने परम्परा अब अन्त्य, प्रशासनिक व्यवस्थापनमा सुधार आउँदा पालिकालाई बजेट ल्याउन सहज, मुख्यमन्त्रीमा पालो फेर्ने कांग्रेस एमालेको तयारी लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। गैराती र आज बिहान केही ठाउँमा ठूलो पानी परेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँका तुलनामा कास्की, म्याग्दी, अर्घाखाँची, सिन्धुपाल्चोक, दोलखा, सुङ्खुवासभा, नवलपरासी, चितवन, पाल्पा र रूपन्देहीमा ठूलो पानी परेको छ। आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़का 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशको पहाड़का 1-2 ठाउँमा भने अति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
0: नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई सकारात्मक र सन्तुलित भन्दै निजी क्षेत्रको मनोबल

0: आउने बताएको छ। देशको अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढ़िरहेको वर्तमान अवस्थामा मौद्रिक नीतिले मूल्य स्थायित्व, वित्तीय क्षेत्रको स्थायित्व र उच्च आर्थिक वृद्धि बीच सन्तुलन कायम गर्ने प्रयास गरेको महासंघको भनाइरहेको छ। राष्ट्र बैंकले आउँदो वर्षको मौद्रिक नीति सार्वजनिक गरेको अर्को दिनको शेयर कारोबार हेर्दा भने लगानीकर्तामा उत्साह देखिएन। राष्ट्र बैंकले मंगलबार मौद्रिक नीति सार्वजनिक गरेको थियो। त्यसपछिको पहिलो कारोबारका दिन हिजो शेयर बजार 30.09 अंक 1.13% घट्दा परिसूचक 2,621.5 बिन्दुमा झरेको छ। यसपटकको मौद्रिक नीतिले उत्पादन क्षेत्रमा कर्जा प्रभाव विस्तार, ब्याज दरमा स्थायित्व, डिजिटल भुक्तानी प्रणालीको प्रवर्धन, बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापन तथा निजी क्षेत्रलाई लगानीका लागि थप सहज वातावरण निर्माण गर्ने व्यवस्था अघि सारेको छ। यद्यपि नीति कार्यान्वयन प्रभावकारी हुन सके मात्र त्यसका लक्ष्य हासिल हुने अर्थविदहरूको भनाइ छ। साथै देशभित्र रोजगारी सृजना गर्न र अर्थतन्त्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन युवालाई उद्यमशीलता र उत्पादनसँग जोड्ने विशेष नीति आवश्यक रहेको उनीहरूको भनाइ छ। यसै विषयमा हामीले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापालाई नयाँ मौद्रिक नीतिलाई कसरी लिन सकिन्छ भनेर सोधेका छौं।
1: अत्यन्त छोटो 27 बुँदे मौद्रिक नीति आएको छ, खण्डीकृत मौद्रिक नीति आएको छ। अब खण्ड खण्डमा आएको हुनाले रिडेबल हुने देखियो, एक आपसमा बाजिने पनि हुन सक्छ। त्यसको हेक्का राखिएन भने यो खण्ड खण्डमा ल्याएको मौद्रिक नीति आफैमा विरोधाभासपूर्ण हुने, कतिपय कुराहरू रिडन्ट हुने, गर्नको लागि गरेको र त्यसको उपायव्यता नहुने देखिन्छ। ती डकुमेन्ट्सको औचित्य राष्ट्र बैंकले आगामी दिनमा साबित गर्नुपर्ने चुनौती चाहिँ छ।
2: 7% आर्थिक वृद्धिको लक्ष्य राखेको छ, यो लक्ष्य हासिल गर्न विश्वास गर्ने अवस्था छ।
1: बल सरकारतर्फ फेकिदिएको छ, भनेको छ अब यो आकारको बजेट आएको छ अनि सरकारले पुँजीगत खर्च गर्दै गर्ला, परियोजना को कार्यान्वयन गर्दै गर्ला, सुशासनमा जोड़ दिएकै छ। यी कुराहरू बजेट मार्फत भएका व्यवस्थाहरू सरकारले गरेछ भने 7% आर्थिक वृद्धि भइहाल्छ नि। न्यून ब्याज दरको स्थिति छँदैछ अनि त्यो मार्फत हामीले सपोर्ट गरिहाल्छौ। अब सरकारले आर्थिक वृद्धि हासिल गर्नुपर्छ, बजेट कार्यान्वयन गर्नुपर्छ, मौद्रिक नीतिको त्यति यो चासोको विषय होइन भन्ने सोच यो मौद्रिक नीतिले बोकेको जस्तो देखिन्छ। त्यो अधिक तरलता उत्पादन क्षेत्र, उत्पादनमुखी क्षेत्रमा, रोजगारी सृजना गर्ने क्षेत्रमा जान सकेको छैन। ट्रान्समिसन लाइन अवरुद्ध भयो, ब्याङ्क तथा वित्तीय संस्थाहरूले काम गरेन, ऋणीहरू ब्याङ्कमा ऋण लिन गएनन्, समस्या त्यहाँनिर छ। के कारणले ब्याङ्कहरू अहिले 13 खर्ब लगानी विस्तृत हुँदाहुँदै ऋण दिन सक्ने अवस्थामा किन छैनन्? त्यसको उत्तर आर्थिक वर्ष 83-84 मौद्रिक नीतिले खोज्नु पर्ने खोजेन। कार्ययोजना आउनु पर्थ्यो, एक्सन प्लान आउनु पर्थ्यो, आएन।
2: अहिलेको यो परिस्थिति अनुकूल हुनका लागि मौद्रिक नीतिमा के विषय चाहिँ समावेश हुनु पर्थ्यो? अहिलेको अर्थतन्त्रसँग तालमेल खाने र समग्र देशको समृद्धि आर्थिक वृद्धिको त्यस्तो के थियो त्यो विषय चाहिँ?
1: पहिलो सुधार के भन्नु पर्थ्यो भने अहिले यो ब्याङ्किङ क्षेत्र डेस फंक्सनल भयो, काम गर्न सकेन, आउटडेटेड हो, यसलाई सुधार्छ। ट्रान्समिसन मेकानिजम सुधार्नुको लागि मौद्रिक नीतिको प्रसारण भनेर घोषणा गर्नु पर्थ्यो। अब म नेपाल राष्ट्र ब्याङ्कले 2065 सालमा बन्द गरेको इजाजत नीति लाइसेन्सिङ पोलिसीलाई रिभिजिट गर्छन्, समीक्षा गर्छन् र प्रादेशिक विकास ब्याङ्क र स्थानीय विकास ब्याङ्कको लागि इजाजत दिने नीति लिन्छु। नयाँ उद्यमीहरू यो जेनजी पुस्तालाई पनि यो वित्तीय क्षेत्रको उद्यमी बनाउने सोच राखेको छु। लाइसेन्स दिनु पर्यो, त्यो गर्नु पर्थ्यो नम्बर वान। त्यसैले मध्य प्रदेशमा कर्णाली सुदूरपश्चिममा जहाँ वित्तीय पहुँच पुगेको छैन त्यहाँ प्रादेशिक विकास ब्याङ्क, स्थानीय विकास ब्याङ्क आउँथे, त्यही पुँजी परिचालन हुन्थ्यो अनि त्यही कर्जा लगानी हुन्थ्यो।
0: नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, सेनिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
7: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680878, 98235527763।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। बाँकेको राप्ती सुनारी गाउँपालिकाले न्यायिक पहुँचलाई जनस्तरसम्म पुर्याउने उद्देश्य सहित अघि सारेका कार्यक्रमहरूले स्थानीय शासनमा सकारात्मक प्रभाव देखाउन थालेका छन्। भौगोलिक विकटता, सेवा पहुँचको कठिनाई र न्यायिक प्रक्रियामा हुने ढिलाईलाई मध्यनजर गर्दै गाउँपालिकाको न्यायिक समितिले विवाद समाधानलाई वडा स्तरमै प्राथमिकतामा राखेर काम अघि बढ़ाएपछि वडामै न्याय अवधारणा व्यवहारमै प्रभावकारी हुन थालेको छ। गाउँपालिकाभित्र वडा नम्बर एकदेखि नौसम्म मेलमिलाप केन्द्र स्थापना गरी पालिकाभित्रै विवाद वडा स्तरमै समाधान गर्ने अभ्यासलाई संस्थागत गरिएको छ। ती केन्द्रहरूमा 36 जना मेलमिलापकर्ता परिचालन गरिएका छन्। यसले पारिवारिक विवाद, लेनदेन विवाद तथा छिमेकीका बीच सामान्य झगड़ा लगायत मुद्दाहरूलाई सहजीकरण मार्फत समाधान गर्दै आएका छन्। वडा स्तरमै विवाद समाधान हुन थालेपछि सेवाग्राहीलाई पालिकासम्म धाउनुपर्ने बाध्यता हटेको छ भने समय, खर्च र सामाजिक तनाव न्यूनीकरणमा समेत उल्लेखनीय सुधार आएको स्थानीयवासीको अनुभव रहेको खबर आजको नागरिक दैनिकले छापेको छ।
0: अब विदेशको खबर। अमेरिका र इरान बीच फेरि सैन्य तनाव चर्किएसँगै मध्य पूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ। हर्मुज जलमार्ग क्षेत्रमा आक्रमण बढ़ेपछि विश्व ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार तथा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चिन्ता बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अस्ति मंगलबार व्यापारिक जहाजमाथि गरेको आक्रमणको प्रतिशोध स्वरूप हिजो सैन्य कार्यवाही गरिएको बताउँदै इरानले यस्ता गतिविधि दोहोर्याए अझ कड़ा जवाब दिइने चेतावनी दिनुभएको छ। अमेरिकी आक्रमणपछि इरानका दक्षिण तटीय क्षेत्रमा रहेका विभिन्न ठाउँमा आक्रमण भएका छन् भने इरानले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको जनाएको छ। इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दावी गरेको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकी चेतावनीबारे प्रतिक्रिया दिँदै आफ्नो देश दबावमा नपर्ने र आवश्यक पर्दे दृढतापूर्वक प्रतिकार गर्ने बताउनु भएको छ। मध्य पूर्व तनाव चर्किएसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ।
1: अब केही खेल खबर। मलेसियामा हुने एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीको घोषणा गरेको छ। हिजो सार्वजनिक गरिएको 14 सदस्यीय टोलीको नेतृत्व सोनी पाखरिनले गर्नेछिन्। पर्सि शनिबारदेखि साउन 2 गतेसम्म संचालन हुने प्रतियोगितामा नेपाल समूह डीमा परेको छ। यस समूहमा नेपालसँगै हङकङ, सिंगापुर र कतार रहेका छन्। प्रतियोगिताको पहिलो खेलमा नेपालले पर्सि कतारको सामना गर्नेछ। खेलकै अर्को प्रसंगमा फिफा विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आज रातीदेखि हुँदैछन्। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएका छन्। पहिलो क्वार्टर फाइनलमा आज राति पाउने 2 बजे फ्रान्स र मोरक्को खेल्नेछन्। दोस्रो क्वार्टर फाइनलमा पर्सि राति पाउने 1 बजे स्पेन र बेल्जियम खेल्नेछन्। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति पाउने 3 बजे हुनेछ। पहिलो पटक क्वार्टर फाइनलमा स्थान बनाएको नर्वेले तेस्रो क्वार्टर फाइनलमा सन् 1966 को विश्वकप विजेता इंग्ल्याण्डको सामना गर्नेछ। यस्तै अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आउँदो आइतबार बिहान पाउने 7 बजे खेल हुनेछ। साबिक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग अन्तिम क्वार्टर फाइनलमा

0: मन्त्री परिषद बैठकले कार्कीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो।
1: देशमा संचालित दुईवटै दूरसंचार सेवा प्रदायक कम्पनीले पुरानो प्रविधिको 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएका छन्। निजी क्षेत्रको एनसेलले 22 असारदेखि 5 प्रदेशका 13 जिल्लाका विभिन्न ठाउँमा 220 3G साइट सटडाउन गरेको खबर कान्तिपुरमा छ।
0: नेपाल क्षयरोग निवारण संस्थाले क्षयरोगीलाई उपचारबाट वञ्चित नगर्न कोशी अस्पताललाई आग्रह गरेको छ।
1: वैदेशिक रोजगारीका लागि दर्ता नभएका कम्पनी र एजेन्ट मार्फत विदेश जाने श्रमिकले सबैभन्दा बढ़ी आर्थिक भार खेप्नु परेको एक सरकारी प्रतिवेदनले देखाएको छ। ती श्रमिकलाई विदेश पुगेर आफूले तिरेको लागत रकम उठाउन मात्रै झण्डै नौ महिना लाग्ने गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
0: गएको बिहिबार कर्णाली राजमार्गको दैलेख साँगे तडा क्षेत्रमा सुर्खेतबाट कालीकोटको लागि छुटेको फोर्स गाडी कर्णाली नदीमा खस्यो। कर्णाली प्रदेश 02001X1055 नम्बरको गाडी कर्णालीमा खसेको एक हप्ता बढ़ी भइसक्दा पनि गाडीले यात्रु भेटिएका छैनन्। वर्षेनी दर्जनौं दुर्घटना, राजमार्ग सुधारमा राज्य समय बेखबर शीर्षकको खबर कारोबारले लेखेको छ।
1: अध्यादेशको निरन्तरता कायम राख्न राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने अन्तिम दिन राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले अध्यादेश प्रतिस्थापन गर्ने चारवटा विधेयकमाथि छलफल गर्दैछ। समयका दबावका बीच विधायन व्यवस्थापन समितिले एकै दिन चारवटा विधेयकमाथि छलफल टुंग्याएर प्रतिवेदन तयार गरेर सभामा प्रस्तुत गर्ने खबर गोर्खापत्रमा छ।
0: र निजामती कर्मचारी सिभिल अस्पतालमा औषधिमा करिब 3 करोड़ रूपियाँ बराबर अनियमितता गरेको आरोपमा अख्तियारले 8 कर्मचारी विरूद्ध मुद्दा चलाएको छ। काया कैरनमा अब पालो उखानको
1: सिंगौरी खेल्ने गोरुको सिंह भाँचिन्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि निजी क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्रीको संवाद, ढुक्क भएर लगानी गर्न आग्रह।
0: भन्सुन र पौषमा कर्मचारीको सरूवा हुने परम्परा अब अन्त्य। प्रशासनिक व्यवस्थापनमा सुधार आउँदा पालिकालाई बजेट ल्याउन सहज।
1: मौद्रिक नीतिले मनोबल बढ़ाएको निजी क्षेत्रको प्रतिक्रिया तर लगानीकर्तामा ल्याएन उत्साह। युवालाई उद्यमशीलतासँग जोड्ने रणनीति आवश्यक रहेको विज्ञको भनाई।
0: अमेरिका र इरान बीच फेरि तनाव। मध्य पूर्वको सुरक्षासँगै विश्व अर्थतन्त्र प्रभावित हुने चिन्ता।
1: र विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आजदेखि। पहिलो खेल आज राति 2:00 फ्रान्स र मोरक्को बीच हुने।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ एउटा घरमा चोरी भयो भनेपछि प्रहरी पुगेका छन्। कोठाभित्र सरसामान छरपष्ट छरिएको छ। सामान चोरी भयो भनेर गुहार मागेकी महिलासँग प्रहरी भन्दैछन्, चोर्दै गर्दाको भिडियो छ अनि फोटो नि, चोरको हुलिया, नाम, ठेगाना केही छैन भने हामीलाई किन बोलाए त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905011। पुन मोबाइल।
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
3: कहाँ छ पुन मोबाइल?
2: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
1: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
1: प्रोप्राइटर हेमराज पुन। मोबाइल 9891974888 र 9848480000।
4: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
5: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
4: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
6: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9460-26617 र 9161-38981।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलीगुडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ।
7: अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम।
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
8: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहु।
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0665-75-9 मोबाइल नम्बर 9840-61268
8: 9850-60-268।
11: हाम्रो मोबाइल पसल दुलीगौंडामा
12: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
11: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी।
1: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
11: प्रोप्राइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9850-60-56996।
13: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
14: तर महँगो होला नि?
13: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्यालडुङ्गा।
15: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
16: बाराही अल्मुनियम अब युपीबीसीको साथमा।
15: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
16: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी दुई गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
17: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
18: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
17: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
19: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
17: पुराना गरगहना सँग नयाँ साथ फेर,
19: राशि अनुसार का पत्थर साथै ज्यालामा व्यवस्था गरिएको छ।
17: चन्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562068099।
20: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त। हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
19: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
20: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98461394378, 98171996902।
21: कता हिँडेको आइफोन हातमा लिएर?
22: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
21: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
22: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
21: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 98463311।
22: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
17: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
22: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
17: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
19: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
21: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड
0: भएको रहेछन्। शुक्ला गण्डकी 4 भित्री बजार,
3: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560230।
14: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: शुक्ला गण्डकी एफएम 97.6।
24: तपाईँले पढ्नु न, तपाईँले नै बताइदिनु हो भने मलाई नसोध्नुहोस्। मालपानी ल कि मूलपानी ल कि कसले ल त हामी जान्दैनौँ कि। मैले भन्न खोजेको कुरा के हो भने, समाचार माध्यममै आएका कुरा सही हो भने समाचार माध्यमले गरे रहेछ नि त छानबिन।
25: त्यसमा केही प्रमाण नभएर सरकारले पक्राउ गरे,
24: समाचार माध्यमले के भन्यो त्यही नै सत्य हुन्छ भन्ने कुरा हुँदैन। समाचार माध्यममा कति सत्य कुरा आउला, कति हल्ला कुरा आउला, तपाईँहरूको खोज्ने काम नै हो नि। जब त्यति समाचार माध्यममा सुन्नु भएछ त, त्यो आएको त भइसक्यो त एक हप्ता 10 दिन, अहिलेसम्म किन नखोज्या, खोज्या हो कि होइन भन्ने तपाईँले नि पत्ता लाउनुहुन्थ्यो होला नि त। त्यही समाचारमा लेखे बाहेक कसैले हो भने आएछ, त्यसैले समाचारमा आएका कुरा सबै सत्य नठान्नुहोस्। समाचारमा बदमेटपूर्ण ढंगले पनि आउँछन्, कतिपय साँचो पनि आउँछन्। आइसकेपछि साँचो के हो भनेर तपाईँले पनि खोजेर मात्रै धारणा बनाउनुहोस्, मेरो आग्रह त्यति
25: होइन। त्यसो भए चाहिँ स्रोत नखुलेको सम्पत्ति अर्थात उहाँको अस्वाभाविक सम्पत्ति नदेखिकन सरकारले प्रतिशोध साधेर पक्राउ गर्न लग्यो होइन?
24: होइन, अकुत सम्पत्ति देखियो भने पदमा बस्दाखेरि अस्वाभाविक ढंगले अकुत सम्पत्ति आर्जन गरेको देखियो भने त्यसको नियमन गर्नको निम्ति होइन अख्तियार दुरूपयोग अनुसन्धान बनाएको, त्यो काम गर्ने नियमनकारी निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग हो।
25: तर प्रधानमन्त्रीले त
24: पदमा हुँदा अधिक सम्पत्ति कमाएको भनेर अनि छानबिन गर्नलाई त्यो बनाउने, त्यो त पुरै गर्नुहुन्छ भने सम्पत्ति शुद्धिकरणको दायराभित्रको कुरै होइन ल। तपाईँले भने विषय नै हो भने त्यो छानबिन गर्ने त अख्तियारले गर्न पर्यो नि।
25: तर अहिले
24: त्यही भएर यो मिल्या छ त, अनुसन्धान गर्ने कहिले विरोध गरेका छैन कि, जे पनि गर्ने जता पनि गर्ने गरेपछि त नियत राम्रो देखिएन।
25: सरकारले भनेको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई 5 घण्टा होइन होइन, हामी 5 वर्षसम्म थुनेर चाहिँ बहस गर्न चाहन्छौँ, फाइलहरू अगाडि बढाउँछ होइन, भ्रष्टाचारमा चाहिँ अख्तियारलाई हामी सशक्त बनाउन
24: चाहन्छौँ। किन थुन्ने भने किन थुन्ने,
25: आरोप लागेपछि
24: सरकारले थुन्ने हो कि स्वतन्त्रतापूर्वक काम गर्न दिने, उहाँहरूलाई शङ्का लाग्यो नि यो फाइल त्यहाँ हेर भन्ने हो नि। कहीँ शङ्का लाग्छ भने तपाईँहरू यो फाइल हेर्नुहोस् त भने, 5 घण्टा 18 घण्टा थुनेर लगेका तीर्थ त एक हप्ता निक्ले त, त्यतिखेरको घटना होइन। त्यत्रो गरेर भाँती गरेर यहाँ मिनटमा पनि जम्मै धरती भाट छ कि भनेर लगेका तीर्थलाई किन छोड्या त, फेरि राखिरहनु पर्थ्यो नि त एक हप्तामा, तीर्थ त छुट्नु भयो त, डिजी छुट्यो होइन। त्यही नाममा अरू राजनीतिक मान्छेलाई जोड्न खोजेका थिएन त्यसमा पनि, तपाईँहरूले सूचना लिनुहुन्न ठिक सूचना, त्यही घटनासित जोडे पनि राजनीतिक मान्छेलाई तान्न सकिन्छ कि भनेर खोजेका थिएनन्।
25: जर्मन कम्पनीलाई नेपाल र जर्मन बीचको सम्बन्ध बिगार्न खोजिएको थियो,
24: त्यसमा ठिक खबरदारी गरे आवश्यक थियो त,
25: त्यो गलत भयो त्यो।
24: अनि तपाईँहरूले होइन यही भएर साँचा कुरा खोल्नुहोस् कि, साँचा कुरा खोल्नुहोस्, हल्लाका आधारमा नहिन्नुहोस्। सरकारले जे गर्यो जम्मै ठिक गर्यो भनियो भने त तीर्थ अन्यायमा परेन, एक हप्ता भयो नि कोठा थुनेर अनि जे गर्न खोजियो आखिरी त गलत रहेछ भन्ने कुरो साबित भयो होइन।
25: गलत होइन, उहाँहरूमाथि अनुसन्धान हुँदैछ, तर उहाँहरूले चाहिँ ठेक्का तोड्ने प्रक्रियामा अगाडि बढिसके पछाडि चाहिँ रवि लामिछाने लगायतले हस्तक्षेप गरेर ठेक्का चाहिँ रोक्न लाउनु भयो। अहिले देश देश बीचको जितु जितु सम्बन्ध हो, भोलि बिग्रिन सक्छ,
24: पहिल्यै गर्नु पर्दैन, एउटा राष्ट्र सेवक
25: हरियालमाथि
24: किन नगर्ने, गर्ने के अनुसन्धान नगर्ने भनेको हो, मान्छेलाई बदनाम नगर भने हो, अनुसन्धान गरेर दोषी भए त जम्मैले दोष खानु पर्यो नि।
25: भन्नुहोस्
24: के तपाईँहरूले राम्रो गरी छानबिन गर्ने, छानबिन गरेर दोषी देखिएपछि कसैका इज्जतका कुरा पनि छैनन्, मानका कुरा पनि छैनन्, आफूले गरेका कर्मको फल खानै पर्छ। बदनामित गर्ने गरी नियत राखेर केही नगर भने हो हामीले के भने
25: भनेपछि अधिनायकताको बाटोमा हिँड्यो अहिलेको सरकार,
24: हिँडिरहेछ
25: गलत बाटोमा, हिँड्यो तर्साउन खोज्यो जनतालाई, त्यसो भए विपक्षीहरूलाई
24: हप्काइरहेछ त। तर्साउन त के तर्साउने, हप्काउने हप्काएर अनि आफ्नो शासन लाद्न खोज्या होइन।
25: सुकुम्बासी समस्या व्यवस्थापन गर्नपट्टि पनि त तम्सिया छ नि त होइन सरकार यतिखेर,
24: तपाईँहरू देख्नु भएको छ आशा मान्छे हुँदै हिँडेको हो, डुवा डुवाटी गरेर हिजो मात्रै भिडियो सार्वजनिक भएको थियो त, त्यो नक्कली भिडियो त हो ए अहिले बनाएको भिडियो।
25: सुकुम्बासीमाथि निर्मम भन्न पाइँदैन, जनतामाथि निर्मम भन्न पाइँदैन,
24: त्यही खबरदारी गर्नुहोस् न तपाईँहरू,
25: जनतालाई रुवाउन पाइँदैन,
24: त्यही खबरदारी हामी त गरिरहेछौँ त, तपाईँहरूले त्यहाँ साथ दिनुहोस् न, जनताको पक्षमा बोल्नु न, पीडितका पक्षमा बोल्नु न,
25: यो आजको समस्या होइन,
24: पक्षमा नबोल्नुहोस् न,
25: तपाईँहरूले भोट ब्याङ्क बनाएर राख्या हो हिजो सुकुम्बासी बस्तीहरूलाई यो देशमा होइन,
24: यही हो त्यही इन्टेस्ट राखेर आग्रह प्रश्न नगर्नुहोस् तपाईँ, आग्रह प्रश्न नगर्नुहोस्, आज सुकुम्बासीसित जोडिएको जे समस्या छ
25: कति हुकुम्बासीहरूको त
24: सरकारलाई गर्नुहोस् खबरदारी गर्नुहोस्, तपाईँ चाहिँ विषय अन्त मुडेर जटिल विषयहरू जनता पीडित भएका कुराहरू तपाईँहरू जस्ताले लुगाइरहनु
25: भएको छ,
24: हुकुम्बासी छन् भने हुकुम्बासीलाई कसले दिने भनेको छ त,
25: हुकुम्बासी
24: पहिचान गरेर तपाईँहरूको यहाँ होइन होइन भन्ने, अनि जो सुकुम्बासी हुन् तिनलाई दीर्घकालीन ढङ्गले बस्ने ठाउँको ठेगान गरेर होइन, आज गल्ली गल्लीमा रोएर बसेका छन्, चोक चोकमा अलपत्र परेका छन्, डाको छोरेका छन्, कोही मृत्युवरण गरेका छन्, कोही उहाँ चाहिँ उसमा खोला हामफालेका छन्, पीड़ा नभई मान्छेले त्यसो गर्छ, तपाईँहरूको त्यहाँ ध्यान नजाने हुकुम्बासी थियो नि त भने,
25: हुकुम्बासी
24: पक्षमा बोलेका छ हामी, हुकुम्बासीको त आफ्नो बहिनी ठाउँ छ गइसक्यो होला नि, सुकुम्बासीको ठाउँ नपर होला नि खोला समातेर खोला हामफालेको,
25: बसेर
24: यसरी पुस्तै गरेर हिँडेको मान्छे पोका पारेर कसका घर गएर बस्न पाइन्छ, तपाईँको घर बस्न दिनुहुन्छ,
25: सुकुम्बासीका विचलित छन् पीडा छन्, मैले हामी हिजो मात्रै अधिकार सम्पन्न अध्यक्षसँग कुराकानी गरेका छु, तपाईँहरूसँग दया छैन माया छैन, यो देशका नागरिकलाई लखेट्ने भोगभोगै राख्ने खाना नदिने खबरदारी गरेका छौँ हामीले,
24: त्यही हो गर्ने आजको प्रमुख काम भनेको त्यो विचलिया परेका सुकुम्बासीको व्यवस्थापन गर्न सरकारलाई
25: जान जाँदै, अहिलेको सरकारलाई 100 कति नम्बर दिनुहुन्छ,
24: म काफी जाँच्ने मान्छे होइन, राष्ट्रियता परराष्ट्रमा व्यापक विचलन छ, विकासका कुरा केही कुरै अगाडि बढिरहेको छैन, सरकारले जे जे भन्यो भन्ने एउटा गर्ने आएको भइरहेछ, एकदमै दम्भ घमण्डले धेरै भइरहेछ, आज त्रासीगुण बाटबाट बनाएर तपाईँ हेर्नुहोस् कस्तो खालको अधिनायकवादी, उहाँहरू चाहिँ आफूहरू युवा नयाँलाई चाहिन्छ जान्नेलाई छान्नुपर्छ भन्नुहुन्छ, आफ्नो पालो आएपछि अनि आफ्नै घन्टी चिन्हेर चुनाव लडेकालाई नियुक्ति गर्नुभएको छ, विद्यार्थी संगठन जस्ता संगठनहरू चाहिँ आफूहरूले राजनीति गर्ने डङ्का पिटेर मन्त्री सांसदहरू खाने अरूलाई चाहिँ तिमीहरू राजनीति गर्न पाउनु भनेर बन्द गरिदिने, लोकतन्त्र बोल्ने स्वतन्त्रता संगठित हुने स्वतन्त्रता खोज्नु अधिनायकवादी होइन,
25: महिलाहरूका लागि निलो बस चल्दैछ नि त होइन, अब ब्लू बस चल्दैछ नि त होइन,
24: निलो बस पनि उहाँ खुब राम्रो काम गर्दै हुनुहुन्छ, तपाईँले हिजो मेरो संसदको भाषण सुन्नु होला, निलो बस भनेको पुराना बसमा रङ फेरेको, अहिले ल्याएको नयाँ बस हो त्यो, पुरानो साझा बसलाई नयाँ बनाउन खोजेको र हामीले ल्याम भन्ने देखाउन खोजेको, त्यही हो नि हिजोदेखि उनीहरूले नै गरिसके साझा बस अघिल्लालाई पनि हाम्रो निला हुँदैन, जसले भने हामी नबनाउँदा हरियो बनाउँछौँ भने उनीहरूले निकालिसकेका छन्, त्यसैले कुनै पनि हिसाबले सरकारले जसरी 100 दिनमा हामी चाहिँ एकदमै आमूल परिवर्तन गर्छौँ भनेर गाउँको दम्का पिटेका थियो जिकिर गरेका थियो त्यो पुरा गरिदिएको भए आमूल परिवर्तन भएको भए जनतालाई सुविधा हुने देशको लागि फाइदा हुने काम गरिदिया भए हामी खुसी नै हुन्थ्यौँ, त्यत्रो डङ्का पिटिया त देशको स्वाभिमानलाई कमजोर बनाउने देशको सार्वभौमतालाई कमजोर बनाउने, आज सुस्तामा हेर्नुहोस् त प्रधानमन्त्रीको बोलीसँगै होइन सुस्ताको समस्या आएको, सुस्तामा त्यहाँ बुन्नुहोस् त, माइती गरेर मण्डल लगाएर त्यहाँका जनताका कुरा सुन्नुहोस्, एकपटक तपाईँहरू जस्ता मान्छे सुस्तामै भिजिट गर्नुहोस्, अनेकको कुरो ल्याएर सरकारलाई भन्नुहोस्, द्विपक्षीय कुरा, दुई देश देशको कुरा अब त्यहाँका स्थानीय नागरिकले गर्न सक्छ, सरकारले आफैले उत्पन्न गरेको समस्या आफै गएर मिलाउन परेन, हो त्यो कुरा गर्नु नि तपाईँहरूले, सुस्ताको समस्या समाधान गर्नु पर्यो, जनता त्यहाँ शान्तिपूर्ण ढंगले बस्न पाउन पर्यो, यी विषय होला नि एजेन्डा। त्यसैले सरकार सय दिनका जुन उपलब्धि, जसरी पहिले डंका पिटेर हामी सय दिनका सय काम भनेर शासकीय सुधारसित जोडिएर ल्याएको, त्यसमा सरकार सफल हुन सकेका छैन, सरकार सुकेको छ, डरलाग्दो गरी राष्ट्रियता सुकिया छ। हाम्रो कुरा यही हो, सरकार सोचियो, सरकारले राम्रो काम गरोस्, सरकार स्थिर बनोस्, यो त्रासदीपूर्ण वातावरणको अन्त्य गरोस्, निजी क्षेत्रले काम गर्न पाउन पर्यो, अरूले राम्रो ढंगले बोल्न पाउन पर्यो, सुशासन कायम गर्न तथ्यमा उभिएर गर्न पर्यो, हाम्रो अभियान हुन्छ, हाम्रो साथ हुन्छ, यही हाम्रो कुरा।
25: हस्, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद पद्मा रियालजी, नमस्कार।
24: हस,
25: नेकपा एमालेकी नेत्री पद्मा रियाल सांसद,
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं, न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ काठमाडौं।

Tickets bonus pal. भरपूर मनोरंजन सहित मात्र 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: तारो विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक इस होम इन्टरनेट
1: यतिकै हाम्रो बेसमा विश्लेषक एवं कानूनका जानकार अधिवक्ता सुशील सापकोटा हुनुहुन्छ। सुशील सापकोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हजुर नमस्कार।
1: होइन, नक्कली भुटानी शरणार्थी प्रकरणमा अब भीआईपी भीवीआईपी भनिने अनुहारहरूलाई पनि दोषी करार गरिएको छ, होइन? त्यसमा चाहिँ के भएको थियो? तत्कालीन बेला तपाईँहरू पनि त्यसका विरूद्धमा चाहिँ लड्नु भएको थियो। देशको नागरिकलाई अनागरिक बनाउने सवालमा कसैलाई पनि छुट हुनुहुन्न भन्ने ढंगले अभियान चलाएको थियो। यो मुद्दाको आदेशलाई चाहिँ कसरी हेर्न सकिन्छ?
2: अहिले तत्काल यो मुद्दाको आदेश भन्दाखेरि पनि राज्य विरूद्धमा लागेका अपराधहरू जुन छन्, राज्य स्वयं राज्य नेतृत्व नै नागरिकको विरूद्धमा अपराधमा संलग्न भएको एउटा गम्भीर घटना हो र यो घटनाको लागि हामी 2080 सालदेखि निरन्तर राज्यको र पीड़ितको पक्षमा उपलब्ध गर्दै आयौं। बस परिवारमा हामीले पनि भाग लिएको हुँदाखेरि म मुद्दाको तथ्य र यसमा भएका कानूनी अवस्थामा मात्र सीमित रहन चाहन्छु, किनभने म आफै बस परिवारी हुँदाखेरि पूर्ण सजाय आइ नसक्दाखेरि मैले बोल्न उपयुक्त हुँदैन। तर यो प्रश्न के हो भन्नुहुन्छ भने यसमा ठगी, लिखत सम्बन्धी कसुर, राज्य विरूद्धको अपराध, संगठित अपराध, एकीकृत कसुर लगायतका ती कसुरहरू जोडेर नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने आश्वासन दिएर प्रलोभनमा पारेर रकम संकलन गरेको घटना हो यो। र यो घटनामा राज्यले अभियोग लगाउँदाखेरि लिखत सम्बन्धी कसुर, ठगी, राज्य विरूद्धको अपराध, संगठित अपराध, एकीकृत कसुर लगाएर अभियोग लगाएको थियो। र अहिले राज्यका मुख्य तहमा बसेका तत्कालीन गृहमन्त्री भनौँ, उप प्रधानमन्त्री भनौँ, परराष्ट्र गृह सचिव भनौँ लगायतका उच्च पदस्थ व्यक्तिहरूलाई दोषी ठहर गरेको छ। भनेपछि पहिलो पटक हामीले नेपालको राजनीतिक इतिहासमा भनौँ या कानूनी इतिहासमा राज्यका उच्च पदस्थमा बसेका व्यक्तिहरूले राज्य विरूद्ध गरेका अपराधमा यो पहिलो पटक देशले सजाय गर्न गइरहेको छ र यसलाई हामीले कानूनको सुखद शुरूआतको रूपमा मैले आकलन गरेको छु। र यसमा राज्यका मुख्य व्यक्तिहरू जो संलग्न हुनुहुन्थ्यो, तत्कालीन गृहमन्त्री भनौँ वा तत्कालीन गृह सचिव भनौँ वा तत्कालीन तपाईँको उप प्रधानमन्त्री भनौँ, उहाँहरूको संलग्नता देखिएर राज्यले सजाय गर्न जाँदै गर्दाखेरि आज हामी कानूनी राज्यको प्रत्यावर्तीमा एक कदम अघि बढेको भनेर चाहिँ हामीले आकलन गर्नुपर्छ।
1: अब यो मुद्दाको प्रकृति के हो, यसलाई कसरी चाहिँ नागरिकलाई अनागरिक बनाइयो, के भयो चलखेल, होइन? त्यहाँ चाहिँ तत्कालीन बेलाका सरकार र सत्तामा रहेका व्यक्तिहरूका नाम पनि जोडिया थिए, होइन? उहाँहरूलाई के उन्मुक्ति दिइयो, त्यो सबै आर्जु राणा देउवा लगायतका नामहरू के भए?
2: यस्तो हुन्छ, हामीले एउटा कुरा के मान्नु पर्यो भने तत्कालीन राज्य व्यवस्थाले अभियोजन लगाउँदाखेरि तत्कालीन राज्य अभियोजन लगाउँदाको अवस्थामा पनि राज्यले केही व्यक्तिले अभियोग लगाएन। हेर्नुहोस्, त्यहाँ पृष्ठ रूपमा मुद्दामा केही व्यक्तिहरूको नाम जोडिएको देखिन्छ, तर हामीले अहिले के आकलन गर्नु भएन भने फसला गर्दै जाँदाखेरि चाहिँ तत्कालीन प्रधानमन्त्री केपी ओली, आर्जु राणा, रामबहादुर थापा लगायतका व्यक्तिको नाम चाहिँ जोडिरहेको देखिन्छ। हेर्नुहोस् त, जोडिएर आउँदै गर्दाखेरि हामीले एउटा कुरा के मान्नु पर्यो भने उहाँहरूलाई तत्कालीन नेपाल सरकारको तर्फबाट अभियोजन हुँदाखेरि अभियोग उहाँलाई लगाइ नलगाएपछि अदालतले फैसला गर्दाखेरि अभियोग दायीमा नाम उल्लेख नभएका व्यक्तिलाई सजाय गर्न मिल्दैन। तर यसमा एउटा बाटो के रहन्छ भन्नुहुन्छ भने हिजो का अवस्थाहरूलाई हेर्दाखेरि पनि अभियोग पत्रमा उल्लेख नभएका नामहरूलाई सजाय गर्न नमिल्ने हुँदाखेरि अब थप अभियोग भोलि आउन सक्ने अवस्था पनि रहन्छ, वा पीड़ित पक्षले वा राज्य आफै सक्रिय भएर सर्वोच्च अदालतमा रिट दायर गरेर यी व्यक्तिहरूमाथि पुनः हामी अभियोजन गरौं भनेर अर्को प्रक्रिया जान पनि सकिन्छ। त्यो कानूनी प्रक्रिया भयो र त्यो कानूनी प्रक्रिया बमोजिम भोलि उपचार खोज्ने र थप अपराधमा संलग्न भएका व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउने बाटो जीवित छ। तर आज यो मुद्दा फैसला हुँदै गर्दाखेरि ती व्यक्तिहरूलाई किन सजाय गर्न सकिएन भन्दाखेरि चाहिँ अभियोजन प्रोसेस तत्कालीन सरकारी वकिल कार्यालयबाट ती व्यक्तिहरूलाई उन्मुक्ति दिएर संलग्न नगरिकन ल्याएको हुँदाखेरि, किनभने पूरक ल्याउँदा मुद्दा चल्दै जाँदाखेरि पूरक ल्याए अभियोग ल्याएको भए पनि हुन्थ्यो, पूरक अभियोग पनि नल्याएको कारणले गर्दाखेरि आज ती व्यक्तिहरूमाथि आजको फैसलाले सजाय गर्ने अवस्था रहेन। त्यो कानूनको क्षेत्राधिकारभित्र पर्दैन, हाम्रो राज्यको कानूनी प्रणालीमा त्यसरी अभियोग उल्लेख नभएका सजाय गर्नु।
1: अब जस्तो नाम जोडिएका अन्य नेताहरू, होइन, अन्य व्यक्तिहरूलाई पनि यो मुद्दामा फेरि राज्यले सक्रियता देखायो भने तानिन सक्ने सम्भावना बाटो खुला छ।
2: हो, यसलाई यसरी हेरौँ, मोहम्मद अफ्ताबको मुद्दा त सरकारी वकिल नसक्ने निर्णय गरेको थियो नि त सुरुमा, तर सर्वोच्च अदालतले परामर्देश जारी गरेर फेरि अनुसरण गर्नु भनेर गरेको कारणले सुरु भयो। त्यसरी नै ती व्यक्तिहरूमाथि सर्वोच्च अदालतले भोलि परामर्देश जारी गरेर यी व्यक्तिहरूको पनि सुनवाई देखियो, केहीलाई सजाय गरेर केहीले नगरेको मिल्दैन, त्यसो हुँदाखेरि फेरि अनुसरण गर्नु ती व्यक्तिमाथि पनि भनेर आदेश दियो भने त्यो आदेश भएको चाहिँ अर्को अभियोग र अर्को अनुसन्धान भयो, त्यो व्यक्तिहरूमाथि फेरि सजाय हुने बाटो चाहिँ कानुनी रूपमा जीवित छ।
1: अब यो चाहिँ नागरिकलाई अनागरिक कसरी बनाइयो, यसमा चाहिँ कतिसम्मको घोपला घोटाला भएको जस्तो छ यो प्रारम्भिक तथ्याङ्कमा तपाईँले किन मुद्दालाई हेर्नु भएको छ, होइन? कतिसम्मको चाहिँ चल्नु भएको छ?
2: यस्तो हुन्छ, के छ यसमा भन्नुहुन्छ भने विदेशी तेस्रो मुलुकमा भुटानी शरणार्थीलाई स्थापित गराउनका लागि युएनएचआरले जुन प्रतिवेदन नेपाल सरकारसँग संकलन गरेको थियो, नामावली संकलन गरेको थियो, नामावलीमा चाहिँ के गरियो भने वास्तविक भुटानी शरणार्थीदेखि बाहेक तत्कालीन भुटानी शरणार्थीमा रहेका टेकबहादुर टेकप्रसाद रिजाल सहितका भुटानी शरणार्थी नेता र नेपालका अहिले मुद्दामा देखिएका केही नेताहरूले के गर्नुभएको रहेछ उहाँहरूले भन्दाखेरि चाहिँ नेपाली नागरिकहरूलाई भुटानी नागरिक सरहको सूचीकृत गरेर प्रमाणपत्र दिएर उहाँहरूसँग रकम संकलन गरेर अमेरिका तेस्रो मुलुक अमेरिकामा चाहिँ नेपाली नागरिकलाई भुटानी नागरिक सरह स्थापित गराउनको लागि त्यहाँ स्थापना गराउनको लागि त्यहाँ पठाउनको लागि रकम संकलन गरेको देखिन्छ। त्यसो हुँदाखेरि यो के हो भन्दाखेरि चाहिँ देशका नागरिकलाई भुटानी शरणार्थी बनाएर ती नागरिकलाई बेचेर तीसँग पैसा रकम संकलन गरेको अपराध हो यो हेर्नु। त्यसो हुँदाखेरि यो अपराधमा अब कति सजाय पशु सर भइसक्यो, कति सजाय हुन्छ भन्ने कुरा 29 गते अब सुनवाईको मिति छ अर्को, त्यसमा कसलाई कति सजाय हुन्छ भन्ने कुरा आयो। र यहाँ अर्को गम्भीर कुरा हामीले के मान्नुपर्छ भने ठगी सम्बन्धी अपराध कृत्य संगठित र संगठित अपराध सँगसँगै एकीकृत कसुरलाई पनि लगाएको अवस्थामा हामीले एउटा कुरा विश्वस्त के हुन्थ्यो, अरू मुद्दाहरूमा के हुन्थ्यो भन्नुहुन्थ्यो भने दुई वा सोभन्दा बढी अपराध भएका मुद्दामा सबैभन्दा बढी सजाय जुन्मा हुन्थ्यो, त्यो चाहिँ कार्यान्वयन हुन्थ्यो। तर यहाँ चाहिँ संगठित अपराध र एकीकृत कसुर लगाएको हुँदाखेरि यहाँ ती कैद हद हुँदैन। हद भनेको के हो भन्नुहुन्छ भने दुईटा सजाय, ठगीमा 4 वर्ष भयो, लिखतमा 7 वर्ष भयो भने ठूलो अङ्क 7।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856607554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। सरकारले वैशाखमा जारी गरेका 8 अध्यादेशमध्ये 4 अध्यादेश संविधानले तोकेको 60 दिनको समयसीमाभित्र संसदबाट स्वीकृत हुन नसक्ने भएपछि स्वतः निष्क्रिय हुने भएका छन्। बाँकी 4 अध्यादेशमध्ये पनि 2 मात्र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित भएका छन् भने अन्य 2 अध्यादेश अझै समितिमै छलफलको चरणमा रहेकाले समयमै प्रतिनिधि सभा र राष्ट्रिय सभाको सम्पूर्ण प्रक्रिया पूरा गरी प्रमाणीकरण गराउन चुनौती देखिएको छ। सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले 17 देखि 22 वैशाखसम्म 8 अध्यादेश जारी गर्नुभएको थियो। ती अध्यादेश 28 वैशाखमा संघीय संसदका दुवै सदनमा टेबल भएका थिए। संविधानको धारा 114 अनुसार संसदको दुवै सदनमा अध्यादेश पेश भएको 60 दिनभित्र त्यसलाई प्रतिस्थापन गर्ने विधेयक दुवै सदनबाट पारित भइसक्नुपर्छ, अन्यथा अध्यादेश स्वतः निष्क्रिय हुने व्यवस्था छ। 28 वैशाखमा टेबल भएका अध्यादेशको 60 दिनको संवैधानिक समयसीमा 25 असारमा पूरा हुँदैछ। सरकारले जारी गरेका 8 अध्यादेशमध्ये शुरूबाटै राजनैतिक विवादमा परेका 4 अध्यादेश भने संसदको नियमित प्रक्रियामै अघि नबढ़ाई होल्डमा राखिएको छ। संवैधानिक परिषद काम कर्तव्य अधिकार र गतिविधि पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट स्वीकृत गराउने प्रक्रिया नै अघि बढ़न सकेन। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टी एकतालाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ। चुन देवीमा नयाँ सम्पर्क कार्य उद्घाटनपछि सोमबार मंगलबार बुधबार गरी 3 दिन बसेको देउवा समूहको बैठकले पार्टीलाई आपसी सहमतिबाट अगाडि बढ़ाउन लचिलो हुने निर्णय गरेको हो। बैठकपछि नेता मीन विश्वकर्माले सदस्यता अध्यावधिका नाममा खड़ा गरिएका अवरोधहरू हटाएर सहमतिका आधारमा अघि बढ़नुपर्ने निष्कर्ष आफूले निकालेको जानकारी दिनुभयो। सदस्यताको अध्यावधिक प्रक्रियामा देखिएको विवाद समाधान गरेर सभापति गगन थापा महामन्त्री हुँदा टुंगिएको क्रियाशील सदस्यता नवीकरण प्रक्रियालाई मान्यता दिएर अगाडि बढ़नुपर्ने बैठकमा धारणा राख्ने अधिकांश नेताहरूको भनाई रहेको विश्वकर्माले बताउनुभयो। बैठक समापन गर्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले सहमतिका लागि पहल गर्नुपर्ने बताउनु भएको थियो, तर सभापति थापा र उपसभापति शर्मा निकै टाढा रहेको उहाँको भनाइ थियो। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अनुसन्धानका लागि थप 5 दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ पर्नुभएका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले म्याद थपका लागि विशेष अदालतमा पेश गरेपछि अदालतले हिजो 4थो पटक म्याद थप गरेको हो। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइर्लाको इजलासले म्याद थपको आदेश दिएको हो। न्यायिक हिरासतमा राखिएका पौडेलमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। अख्तियार द्वैपिक अनुसन्धान आयोगले काठमाडौँ नयाँ बानेश्वर स्थित निजामती कर्मचारी अस्पताल सिभिल अस्पतालको फार्मेसी अधिकारी सहित अन्यलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले जनही 2,91,34,547.37 रूपियाँ बिगो कायम गर्दै 8 जना विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँग साँठगाँठ गरी अस्पतालमा औषधिको आपूर्ति नभई बिल विजयक सफ्टवेयरमा इन्ट्री गरी ठूलो रकम भ्रष्टाचार गरेको, अस्पतालको स्टोर शाखा र भर्याङमा करोड़ औषधि म्याद गुज्रेर फालिएको अवस्थामा रहेको र कम्प्युटरमा स्टक देखाएको औषधि यथार्थ मौजात नरहेको भन्ने उजुरीको आधारमा अनुसन्धान गरी मुद्दा दायर गरेको हो। अख्तियारले निजामती कर्मचारी अस्पतालका फार्मेसी सेवा सञ्चालनमा संलग्न फार्मेसी युनिट इन्चार्जहरू दिनेश पन्त, दीपा ढुंगाना, लवेन्द्र कुंवर, दीपक सापकोटा, स्टोर किपर विनोद पोखरेल, केशव राज न्यूपाने, शर्मिला श्रेष्ठ तथा फार्मेसी सहायक सन्दीप तिवारीलाई प्रतिवादी बनाएको छ। नक्कली भूटानी शरणार्थी प्रकरणमा सफाई पाएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई अख्तियार दुर्पयोग अनुसन्धान आयोगमा पठाइएको छ। पूर्वचेकका लागि केन्द्रीय कारागारमा थुनामा रहेका थापाले सफाई पाउनु भएको थियो। उहाँले सफाई पाएपछि अख्तियार र सम्पत्ति शुद्धिकरण विभागले उपस्थित गराइदिनु भनेकाले अख्तियार पठाएको सुन्दारा कारागारका प्रशासक कृष्ण चापागाईले बताउनुभयो। यता अख्तियार दुर्पयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कणेल विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जग्गा रोक्का गर्ने क्रममा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीबाट 40,000 रूपियाँ घुस लिएको अभियोगमा आयोगले हिजो विशेष अदालत काठमाडौँमा आरोप पत्र दर्ता गरेको हो। अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले कण्डेलाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। जग्गा रोक्का राख्ने प्रक्रिया मिलाइदिने भन्दै उहाँले सेवाग्राहीसँग घुसको बार्गेनिङ गरेको र विभिन्न वाहनामा दुःख हैरान दिएको अनुसन्धानबाट खुलेको आयोगले जानकारी दिएको छ। नेपाली कांग्रेसले संविधान संशोधनबारे आज पार्टीको दृष्टिकोण सार्वजनिक गर्ने भएको छ। सभापति गगन कुमार थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा संविधान संशोधनमा पार्टीको दृष्टिकोण सार्वजनिक गर्न लाग्नु भएको हो। कांग्रेसले यसअघि नै संविधान संशोधन अध्ययन गरेर सुझाव पेश गर्न विज्ञ समिति गठन गरेको छ। सोही समितिले आयोजना गर्ने कार्यक्रम मार्फत सभापति थापाले पार्टीको धारणा सार्वजनिक गर्ने हुनु भएको हो। तनहुँमा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाका लागि सरकारले 6 अर्ब बढ़ी बजेट विनियोजन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आगामी आर्थिक वर्षका लागि उक्त बजेट उपलब्ध गराएको हो। रेसिङ गाउँपालिका एक झापुटारमा जलविद्युत आयोजना काम तीव्र गतिमा अगाडि बढ़िरहेको छ। आयोजनाको 3 वटा प्याकेजमा काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। आयोजनामा हालसम्म 75.5% प्रगति भएको छ। आयोजनाको प्याकेज एक अन्तर्गत बाँध लगायत संरचना, प्याकेज दुई अन्तर्गत मुख्य सुरुङ, विद्युत गृह तथा सम्बन्धित उपकरण तथा प्याकेज तीन अन्तर्गत दमौली भरतपुर 220 केबी प्रसारण लाइनको निर्माण जारी छ। बाँध लगायतका संरचनाको भौतिक प्रगति 59% बराबर पुगेको छ। यस्तै मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सड़क, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, 2 वटा डाइभर्सन, सुरुङ लगायतका संरचनाको निर्माण सम्पन्न भएको छ। यस्तै विद्युत गृह, केबल सुरुङ, सर्ज ट्याङ्क, ट्रेल रेस लगायत संरचनाको मुख्य कंक्रिटिङ कार्य सम्पन्न भएको छ। त्यसको भौतिक प्रगति 77% छ। वहाँका अनुसार जलाशयको पानीलाई विद्युत गृहतर्फ लैजान प्रयोग हुने मुख्य सुरुङको कंक्रिट लाइनिङ कार्य जारी छ। प्रसारण लाइन अन्तर्गत 94 वटा टावर मध्ये 78 वटा टावरको जग हाल्ने काम सम्पन्न भएको छ। तनहुँको ब्यास नगरपालिका 3 देउराली नगर र रिसिङ गाउँपालिका 1 झापुटार जोड्ने सेती मादी नदीमाथि निर्माणाधीन मोटेबर पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सम्बन्धित निकायको निरन्तर निर्देशन र ताकेतापछि निर्माण कम्पनीले काममा तीव्रता दिएसँगै आयोजनाको भौतिक प्रगति 85% पुगेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। कार्यालयका सूचना अधिकारी इन्जिनियर सुषमा पाण्डेका अनुसार निर्माणमा ढिलाइ गरिएको ठेकेदार कम्पनीलाई काम छिटो सम्पन्न गर्न निर्देशन दिएपछि निर्माणले उल्लेख्य गति लिएको हो। पुलका जग र पिलर निर्माण काम यसअघि नै सम्पन्न भइसकेको थियो। सामग्री अभावका कारण केही समय रोकिएको स्टील संरचना जडान काम अहिले आवश्यक सामग्री र जनशक्ति परिचालन गरेर तीव्र रूपमा अघि बढ़ाइएको र अन्तिम चरण पुगेको बताउनुभयो। गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाको रूपमा रहेको 155 मिटर लामो स्टील ट्रस पुलको निर्माण 2077 साल मक्सिर 19 गते सम्झौता मार्फत शुरू भएको हो। पुल निर्माणका लागि 32,40,27,000 रूपियाँ लागत निर्धारण गरिएको छ। कार्यालयको निरन्तर अनुगमन, प्राविधिक सुपरिवेशन र ताकतपछि

पाइनेछ। त्यसपछि आयोजनाले व्यावसायिक रूपमा विद्युत बिक्री शुरू गर्ने लिमिटेडका निर्देशक दीपक बरालले बताउनुभयो। सोमबार विद्युत प्राधिकरणका प्राविधिकले अनुगमन गरेको जनाएको छ। मिटरमा सिलबन्दी गरेपछि उत्पादन शुरू भयो। बरालले भन्नुभयो, अब 15 दिन विद्युत प्राधिकरणलाई बिजुली उपलब्ध गराइनेछ, त्यसपछि व्यावसायिक रूपमा जानेछौ। यो आयोजना पोखरा महानगरपालिकाभित्र सञ्चालनमा आएको सबभन्दा ठूलो जलविद्युत आयोजना हो। लमजुङका सुरक्षा निकायका प्रमुखहरूले सीमा क्षेत्रमा लागू औषध ओसार प्रसारको अवस्थाबारे अनुगमन गरेका छन्। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल नेतृत्वको संयुक्त टोलीले जिल्लाका प्रमुख सीमा क्षेत्रको स्थलगत अनुगमन गरेको जनाइएको छ। शुक्लानन्देखि नगरपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित 82 लाख रूपियाँको कृषि यन्त्रीकरण कार्यक्रम सञ्चालन गरेको छ। नेपाल सरकार तथा प्रदेश सरकारबाट हस्तान्तरित विशेष अनुदान अन्तर्गत नगरपालिकाले 50% अनुदानमा कृषक कृषक समूह तथा कृषि फर्मलाई आधुनिक कृषि उपकरण उपलब्ध गराएको हो। नगरपालिकाका अनुसार कुल 82 लाख रूपियाँको लागतमा खरिद गरिएका उपकरण हिजो नगर परिषदबाट वितरण शुरू गरिएको छ। माग गरेका सबै योग्य कृषक र कृषि उद्यमीलाई समेट्ने गरी खरिद गरिएका कुल 140 वटा विभिन्न प्रकारका आधुनिक कृषि उपकरण हस्तान्तरण गरिएको हो। कृषि प्रविधिको उपयोगमा किसानको पहुँच बढ़ाउन र नगरपालिकाको कृषि बजेटलाई सही सदुपयोग गर्न यो सहायतारी कार्यक्रम प्रभावकारी हुने विश्वास लिएको छ। शुक्लागण्डेकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले कृषिमा बढ़दो श्रम अभाव र महँगो उत्पादन लागतलाई मध्यनजर गर्दै यन्त्रीकरणलाई प्राथमिकता दिएको बताउनुभयो। नगर उप प्रमुख कुम्बहादुर विकर राजुका अनुसार आधुनिक उपकरणको प्रयोगले जोताई गोडमेल प्रशोधन तथा अन्य कृषि कार्यमा लाग्ने समय र खर्च उल्लेख्य रूपमा घट्नेछ भने उत्पादकत्व वृद्धि गर्न समेत ठूलो सहयोग पुग्ने जनाइएको छ। गण्डकी र लुम्बिनी प्रदेश जोड्ने काली गण्डकी नदी रामदीमा नमूना टाइड आर्च पुल निर्माण भएको छ। स्याङ्जा र पाल्पा जोड्ने नमूना पुल थाइल्याण्डका डिजाइनरले डिजाइन गरेको कंक्रिट फिल स्टील ट्यूब आर्च ब्रिज हो। पुल सेक्टर पोखराले निर्माण गरेको यस्तो पुल भूटानमा एक र चाइना तथा दुवैमा प्रशस्त रहे पनि नेपालमा भने पहिलो हो। एक स्पान मात्र रहेको रामदी मोटेबल पुल 120 मिटर लम्बाई र 11 मिटर चौड़ाईको छ। म्याग्दीको रघुगंगा गाउँपालिका 4 दगनाममा बस्ती संरक्षण योजना निर्माण भएको छ। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरा मार्फत दगनामको बस्तीलाई जोखिम बनाएको पहिरो र नदी कटान नियन्त्रण गरिएको हो। संघीय सरकारले विनियोजन गरेको 3 करोड़ बजेटबाट दगनाम गाउँको फेदी कान्छी गाउँको फेदी पानाकोट र कुम्मा खोलाको किनारमा तटबन्ध निर्माण भएको रघुगंगा गाउँपालिका 4 का वडा अध्यक्ष प्रवीण गर्बुजाले बताउनुभयो। निर्माण कम्पनीको ढिलासुस्तीले जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माण थालेको 5 वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। 2081 असार मसान्तसम्ममा काम सक्ने गरी 2078 माघ 21 गते 8,67,65,000 रूपियाँमा ठेक्का सम्झौता गरी रफिना प्राकृतिक जुगल जेबीले काम थालेको थियो। 5 वर्षदेखि निर्माणाधीन भवनको हालसम्म भौतिक प्रगति 68% छ। नलपुरको काउसुतीमा रहेको एउटा विद्यालयको जग्गामा 3 वटा विद्यालय सञ्चालन भएको पाइएको छ। काउसुती नगरपालिका 3 विष्णु नगरमा रहेको जनता माध्यमिक विद्यालय माविको नाममा रहेको जग्गामा काउसुती 3 मै रहेको शैली स्मृति मावि र काउसुती 8 मा रहेको ज्ञानोदय माविले भोगचलन गरिएको जनाइएको छ। पर्यटक नगरी पोखरामा साहसिक खेल बन्जी जम्प प्रति भारतीय पर्यटकको आकर्षण बढ़ेको पाइएको छ। पोखरा महानगरपालिका 17 रातो पहिरोमा बन्जी नेपालले संचालनमा ल्याएको बन्जी जम्प गर्नेमा सबभन्दा बढ़ी भारतीय पर्यटक रहेका छन्। गत जेठमा 500 जनाले बन्जी जम्प गरेकोमा त्यसमध्ये 50% साहसिक भारतीय पर्यटक रहेको बन्जी नेपाल एडभेन्चर्स प्रणालीका अध्यक्ष दुर्गा दत्त खरेलले जानकारी दिनुभयो। एकै महिनामा कम्पनीले त्यसबाट 37,50,000 भन्दा बढ़ी आमदानी गर्न सफल भएको छ। उहाँका अनुसार विगतको तुलनामा यस वर्षको वैशाख जेठ असारमा बन्जी जम्प गर्नेको संख्यामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। सड़क तथा हवाई पहुँच सहज बन्दै जाँदा भारतीय पर्यटकको पोखरा आगमनमा उल्लेखनीय वृद्धि भएको छ। जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसुमले फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ। गरबजोङ बारागुङ मुक्ति क्षेत्र थासाङ गाउँपालिकामा संकलन भएको फोहोरलाई एक्याप जोमसुमले गत वर्षदेखि व्यवस्थापन गर्न थालेको हो। एक्याप प्रमुख राजेश गुप्ताका अनुसार आर्थिक वर्ष 82-83 को साउनदेखि असार अन्तिमसम्म जिल्लाका 3 पालिकामा संकलन गरिएको 22,189 केजी नकुहिने विभिन्न प्रकारका फोहोरलाई ट्रकमा ढुवानी गरी जिल्ला बाहिर निकासी गरिएको जानकारी दिनुभयो।
गैराती र आज बिहान

ठाउँमा ठूलो पानी परेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। अरू ठाउँका तुलनामा कास्की, मेग्दी, अर्घकाँची, सिन्धुपाल्चोक, दोलखा, शंखुवासभा, नवलप्रासी, चितौन, पाल्पा, रूपन्देहीमा ठूलो पानी परेको छ। आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा आवाहरीको सम्भावना छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। अमेरिका र इरान बीच फेरि सैन्य तनाव चर्किएसँगै मध्य पूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ। हर्मुज जल मार्ग क्षेत्रमा आक्रमण बढेपछि विश्व ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार तथा विश्व अर्थतन्त्रमा गम्भीर असर पनि चिन्ता बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अस्ति मंगलबार व्यापारिक जहाजमाथि गरेको आक्रमणको प्रतिशोध स्वरूप हिजो सैन्य कार्यवाही गरिएको बताउँदै इरानले यस्ता गतिविधि दोहोर्याए अझ कड़ा जवाब दिने चेतावनी दिनुभएको छ। अमेरिकी आक्रमणपछि इरानका दक्षिण तटीय क्षेत्रमा रहेका विभिन्न ठाउँमा आक्रमण भएका छन् भने इरानले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको जनाएको छ। इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दावी गरेको छ।

0: खेल समाचार। मलेसियामा हुने एसियाली महिला यू19 प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीको घोषणा गरेको छ। हिजो चार्जन गरेको 14 सदस्यीय टोलीको नेतृत्व सोनी पाखरेनले गर्नुहुनेछ। शनिबारदेखि साउन 2 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह डीमा परेको छ। यस समूहमा नेपालसँगै हङकङ, सिंगापुर र कतार छन्। प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारको सामना गर्नेछ पर्सि, त्यसपछि आउँदो आइतबार सिंगापुर र आगामी मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्ने तालिका छ। अवस्था हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
16: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
18: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
17: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
19: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
17: मोबाइल 98560055770।
20: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
21: किन आमा, के भएर?
20: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
21: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
20: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
14: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
20: मोबाइल 98563049952 र 98066656586।
14: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
22: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
14: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
22: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
14: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
22: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
14: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
22: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
14: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भूक्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
22: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
14: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
22: पहिरो, गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भूक्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
14: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
22: जलाधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ।
21: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ। जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
22: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान, यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
21: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0565 63 175 98 560 63 175।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35031।
5: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्तभित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सावा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2, चिसापानी, स्याङ्जा।
10: आज पनि खाना काँच्ने होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
12: ए मेरी तिते करेली त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन कहाँ जाने?
13: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
14: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
15: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
16: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
17: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
18: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
17: त्यसो नभने मरी म पनि अब नाचिकेर घरबाटलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
18: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
19: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
16: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बेपी चोक,
19: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 98563338 98461568।
16: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
20: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
21: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
16: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0765414142, मोबाइल 98560231128 र 98462014726।
22: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
23: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
24: सम्पर्क 0654142121, मोबाइल 98560353921।
23: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
25: हजुर, दान गरौ।
26: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
27: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
25: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
26: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्लागन्ध केएफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्लागन्ध केएफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
1: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
2: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
1: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुखद बिहानीमा त दिनभरि प्रसारणे कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी तपाईँहरूको राशिफल तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल असार महिनाको 25 गते बिहिबार ईस्वीसम्म 2026 जुलाई 9 तारिक सकेसम्म 1948 नेपालसम्म 1146 सूर्यदेव बिहान 5:15 पाउने सूर्यास्त साँझ 7:04 पाउनेछ। आज असार कृष्ण पक्षको नवमी शिवरा दशमी तिथि कार्यक्रम श्रोतहरू आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय ढुङ्गाले विभिन्न मंगल धुनहरू सुन्नुभयो। 5:00 5:25 होइन भक्तिगीत संगीतहरू 5:25 5:50 शुक्ला गण्डकी समाचार 6:00 36 कार्यक्रम 36:00 नेपाली बस 7:00 7:20 शुक्ला गण्डकी समाचार 7:00 7:45 सम्मान राष्ट्रिय गीत संगीतहरू 7:30 समाजको कार्यक्रम सुखद बिहानी 8:15 9:00 राष्ट्रिय गीत संगीतहरू 9:15 नेपालको अब 9:15 दिवस विश्वमा घाम बेसीको भाका 10:10 शुक्ला गण्डकी समाचार 10:12 शुक्ला गण्डकी 12:00 12:15 नेपाल खबर 12:15 1:00 भक्ति संगीतहरू 1:00 लोकगीत संगीत 2:00 3:00 गीत संगीतहरू 3:00 3:15 नेपाल खबर 3:15 4:00 फिल्मी गीत संगीतहरू 7:30 5:00 आधुनिक संगीत 5:00 5:15 शुक्ला गण्डकी समाचार 5:15 6:00 लोकसोतारी 6:00 36 नेपाल दर्पण 36:00 7:00 भाषा भाषा गीत संगीतहरू 7:00 7:30 शुक्ला गण्डकी समाचार 7:00 8:00 संगीतहरू 8:00 8:30 कुमाल भाषा कार्यक्रम आत्मकार सिंह नवीसँग नेपाली सभाको साँझ पख 9:00 10:00 गीत संगीतहरू 10:00 10:15 शुक्ला गण्डकी समाचार राति 10:00 शुक्ला गण्डकी समाचारपछि आज हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 7:00 कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछन्। यो तथा दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी यो जानकारी पश्चात नेपाल रहेको तपाईँको राशिफलको राशिफल स्वागत उमेश राशिबाट उमेश राशिमा आशय चुचे चोला लिलुले लु परिस्थिति अनुकाल अनुकूल हुनाले लक्ष्य प्राप्ति हुनेछ। छोटो समयमा फाइदा उठाउन सक्नेछ। अध्ययनमा प्रगति हुनेछ भने लेखन कलामा निखरता आउनेछ। उपहार र खानपानले दिन आनन्दमय रहनेछ। प्रयोजनको साथै सजग रहनेछ। अप्ठ्यारो परिस्थितिहरूलाई समय सहज बनाउने मौका छ। सेवामूलक कामले नाम दाम र प्रतिष्ठा दिलाउन सक्छ। दिगे योजनाका लागि धेरै रकम जुटाउनु पर्ला। अवसरका लागि केही दौडधुप गर्नु पर्ला। आकस्मिक खर्च पर्नाले अर्थ अध्यक्ष पर्न सक्छ। अरूको कर काप नपरेर निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। समय दिन नसक्दा अध्ययनमा पछि पर्नेछ भने आफन्तबाट टाढिनु पर्ने परिस्थिति रहनेछ। खर्च लागे पनि गरेको कामबाट तत्काल फाइदा हुन सक्छ। मिथुन राशिमा काकेको ढङ्ग सकेको मेहनतले राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक दाममा पनि सफल उल्लेखनीय फाइदा हुनेछ भने थोरै लगानीबाट पनि नाफा हुन सक्नेछ। परिश्रमको फल प्राप्त हुनका साथैको आय आर्जनका स्रोतहरू बढ्नेछन् भने व्यापार तथा साझेदारीमा मनोज्ञ लाभ हुनेछ। महत्वाकांक्षी कार्यहरू शुभारम्भ गर्ने समय छ। पनि रकम हाल्दा हुनेछ र पछिका लागि पनि लगानी गर्ने सकिनेछ। कर्कट राशि डाडी डुडेडो सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन गर्न सकिनेछ। विशेष व्यक्तिसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा बढ्दा जगाउन सकिनेछ भने पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती बन्छाएर पनि नयाँ काममा जगबसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ। भूमि सफजनबाट लाभ मिल्नेछ। सिंहराशि मामी मुमे मोटाटी टुटे परिस्थिति बस केही समस्यामा अल्झिनु पर्ने देखिन्छ। अरूका लागि समय र धन बुद्धि खर्चाउनु पर्ला। अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउन चेष्टा गर्नेछन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ला। तत्काल फाइदा नहुने काममा चोटो परे पनि उपलब्धिको स्रोत पहिलाउन सकिनेछ। स्वास्थ्य कमजोर रहनेछ भने खानपानमा सजग रहनुहोला। कन्या राशि टोपेको अस्वस्थताले काममा बाधा पुग्न सक्छ। 7 दिनेहरू नहुँदा आफै काममा जुट्नु पर्ला। बाधात्मक परिस्थितिले अप्ठ्यारो पर्न सक्छ। सामान्य काममा धन श्रम खर्च समेत खर्च हुनेछ भने गोपनीयता बाहिर लिनाले केही समस्या पर्न सक्छ। अरूको विश्वास गर्दा धोका हुन सक्छ। स्वास्थ्यका लागि आरबीआर तथा व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला। तुला राशि रिजु रेरो तापी दुते तारिक पहिरनहरू व्यक्तित्व कामले चर्चा भइनेछ भने
मनोरञ्जनको समय छ। भौतिक साधनले जीवन शैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सुन्दरमा रमाइलो यात्रा हुने समय मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। आफन्तको स्नेह सत्कार तथा सम्मान प्राप्त हुनेछ। विशेष उपहार प्राप्त हुनेछ भने पर्यटन गर्दा दिगो फाइदा हुने काम थालनी हुनेछ। वृश्चिक राशि वेश राशिमा चैत नानी नुने नुयायो प्रतिस्पर्धामा उत्रिनु पर्यो भने व्यक्तिको बुद्धिको प्रयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम गर्नाले नयाँ कामतर्फ प्रस्तुत भइनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सक्छ। पहिलेको दुश्मनहरूले समेत मित्रताका हातहरू अगाडि बढाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सक्नेछ। खर्च लागि पनि जटिल कामहरू समेत सम्पादन हुनेछ। अनुराशि धनलक्ष्मीमा यो भवि बुध पाडवी स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काम विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला। प्रयत्न गरेका कामहरू मुस्किलले सम्पादन हुनेछन्। वाद विवाद गरिनाले इच्छामूलक कामहरू विषयमा रोकिन सक्छ। आफ्ना काममा अरूको मुक्ताकै बानीले पनि पछि पर्नेछ भने मेहनतको उचित मूल्याङ्कन नहुँदा प्रतिफल प्राप्त हात पार्न समय लाग्नेछ। मकर राशि मकर राशिमा मासे भोजन जुखी जुखेको लागे आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। काम थाल्न अघि राम्ररी विचार गर्नुहोला। सानोतिनो कमजोरीले अल्झाउन सक्छ। विश्वमा वचन दिने बानीले समस्या निम्ताउनेछ। पहिलेको सम्झौता भङ्ग हुन सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। पर्यटनको सहयोग लिँदा राम्रो हुनेछ भने वाद विवादबाट जोगिने प्रयत्न गर्नुहोला। कुम्भ राशि कुम्भ राशिमा अक्षय गोगेको सासी सुशेषोध शिवमूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतिष्ठाले उत्साह जगाउनेछ। सहयोगले नयाँ मोड लिनेछ भने मेहनतले नामदाम र इनाम आर्जन गर्न सक्नेछ। उद्योग र फाइदा हुनेछ। आफन्त जगाउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। साथीका साथीभाइहरू नजिकिनेछन्। मेहनत गर्दा जटिल कामहरू समेत बन्नेछन्। अन्तिममा मिन्दासिमिन्दासिनमा आशय दिएतु थ जानिया दिएतु सचिव शुरूमा आशय गाउनेहरूले अन्त्यमा धोका दिनेछन्। अरूको घर पर्दा परकारी कामहरू नहुन सक्छ। मान सम्मानमा बाधा पुग्नेछ भने बेसुरमा वचन बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ। विशेष योजना सम्बोधन नगर्नुहोला। विचारलाई टोलेरै मात्र व्यक्त गर्नुहोला। बुद्धिको उपयोगहरूलाई आफ्नो पक्षमा लिन सक्नेछ भने अवसर प्राप्त भए पनि सोचेको फाइदा भन्ने नहुन सक्छ। राशिफलमा जस्तो भन्दा पनि भाग्य भन्दा प्रविश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ शुक्र दिनुहोस्। तपाईँको आज राशिफल बुझ्न पार्न शुभकामना।

आज मिति 2083 साल असार महिनाको 25 गते बिहिबार आज जन्मदिन जन्मदिन परेको छ। तपाईँ जसले जन्मदिनमा आउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगतबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवारबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँलाई जन्मदिनको शुभकामना व्यक्त गर्दछौ। यता गुलाम नष्टमित दाजुभाइ साथी सङ्गी आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ हामीले यस कार्यक्रममा प्रसङ्ग गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउन सक्नुहुन्छ। 0 0 4 14 3 7 8 0 5 4 14 111 98 0 28 34 34 112 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रममा प्रसङ्ग गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पनि यसै समय तपाईँको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिसम्मको लागि म कार्यक्रम प्रस्तुतमा पनि बिदाउँछु। तपाईँको बिहान तपाईँको दिन शुभ अनि सुख बिदोस्। तपाईँहरू सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 छमेका। यसपछि भने तपाईँहरू सुन्न सक्नुहुन्छ विभिन्न राष्ट्रिय गीत संगीतहरू शुक्ला गण्डकी एफएम 97.10 इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 8 बज्यो।
3: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
4: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
3: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
5: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
6: मेरिया मैनी, कस्तो राम्रो गहना!
7: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
9: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
9: छापावाला सुन चाँदीका गर गहना,
10: राशि अनुसारका पत्थर,
9: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
9: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
9: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
8: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो। हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: चिसो आमा चाहिँ कहाँबाट चलेको
1: कति हाँस्नु भन्नु यस्तरी पङ्खा चलिरहेको देखिनु भन्नु
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324
2: प्रसन्न होमवर्क देखाउ त
5: टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0965414484 मोबाइल 9856033484 र 9856067988
7: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840594543
8: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
8: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0965706676 मोबाइल 9856602676
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
12: तर महँगो होला नि
11: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
12: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
12: अल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 98 5 60 22 938 र 98 028 22 938।

0: सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 9856333398 र 9845910950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
2: होइन कति पुन मोबाइल भन्दै कराएको
1: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
2: कहाँ छ पुन मोबाइल
1: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
0: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
0: प्रोपाइटर हेमराज पुन मोबाइल 9811974888 र 9848480000
3: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
4: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
3: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
5: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
6: चिकन ससेज बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
1: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0656705052 मोबाइल 9856288587
7: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
8: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
9: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
10: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
0: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
11: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
12: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
11: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9855012474
13: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
14: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
15: ओमकार
14: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
15: ओमकार
14: अनि घरमा पूजा सामग्री पनि छैन भने
15: ओमकार
14: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
15: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
14: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508334
4: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि

0: किन नयाँ किन्न पर्यो?
1: राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
4: काम कुरो अगाडि बढाउनु पर्छ, देश विकासमा हाते मालो गर्नुपर्ने हुन्छ। कोअपरेसन र कोअर्डिनेसन बिना न त मौद्रिक नीति प्रभावकारी हुन सक्छ न त फिस्कल पोलिसी वित्त नीति।
5: चर्चाको विषय बनेको हिजो निजी क्षेत्रतर्फ 11% कर्जा विस्तारको लक्ष्य राखेको छ। यो भनेको के थियो? अहिलेसम्म ल यो कर्जा विस्तार चाहिँ हुन सकिरहेको थिएन, बैङ्कमा पैसा थुप्रियो तर लगानी चाहिँ भएन, कर्जा मागै भएन भन्ने थियो। यसमा चाहिँ कसरी हेरिरहेको छ यसलाई?
4: मौद्रिक नीति 3-4 कुरामा सुकेको छ, यसले समस्याको पहिचानै गरेन। एउटा अहिले तरलताको समस्या होइन, ब्याज दरको समस्या होइन, विदेशी मुद्राको समस्या होइन,
5: होइन
4: समस्या के हो भने मौद्रिक प्रसारण संयन्त्र अवरुद्ध भएको समस्या हो। मौद्रिक प्रशासन जसरी जसरी जलविद्युत परियोजनाले बिजुली उत्पादन गर्छ, बिजुली उत्पादन गरेको बिजुली उद्योग व्यवसाय घर घरमा पुग्नको लागि ट्रान्समिसन लाइन चाहिन्छ, पावर स्टेसन चाहिन्छ, होइन? पावर स्टेसन र ट्रान्समिसन लाइन बनिसकेपछि दूर दराजमा, जंगलमा, माउन्टेनमा, हिमालय क्षेत्रमा उत्पादित जलविद्युत बिजुली काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत, भैरवा आइपुग्छ। जब त्यो पावर स्टेसनले काम गरेन, केबल लाइनले प्रसारण लाइन अवरुद्ध भयो भने अधिक उत्पादन त भइरहेछ तर जनता कहाँ आइपुगेन, उद्योग व्यवसाय कहाँ आइपुगेन, घर घरमा आइपुगेन। त्यही हालत अहिले नेपालको छ। अधिक तरलता सिर्जना भएको छ रेमिटेन्सको कारणले, त्यो अधिक तरलता उत्पादन क्षेत्र, उत्पादनमुखी क्षेत्रमा, रोजगारी सृजना गर्ने क्षेत्रमा जान सकेको छैन, ट्रान्समिसन लाइन अवरुद्ध भयो। ब्याङ्क तथा वित्तीय संस्थाहरूले काम गरेन, ऋणीहरू ब्याङ्कमा ऋण लिन गएन, समस्या त्यहाँनिर छ। के कारणले ब्याङ्कहरू अहिले 13 खर्ब लगानी विस्तृत हुँदाहुँदै ऋण दिन सक्ने अवस्थामा किन छैनन्? त्यसको उत्तर आर्थिक वर्ष 83-84 मौद्रिक नीतिले खोज्नुपर्ने खोजेन।
5: बुदागत रूपमै आउनु पर्थ्यो,
4: आउनु पर्थ्यो, कार्ययोजना आउनु पर्थ्यो, एक्सन प्लान आउनु पर्थ्यो। उत्पादनमुखी कर्जा किन जान सकिराखेको छैन? र वित्तीय क्षेत्रमा स्ट्रेस के हो? त्यो स्ट्रेस नपुगाइकन कर्जा त जाँदैन। पावर स्टेसन भनेका ब्याङ्कहरू हुन्, ट्रान्समिसन लाइन भनेका ब्याङ्कहरू हुन्। राष्ट्र ब्याङ्कलाई, राष्ट्र ब्याङ्कको मौद्रिक नीतिलाई उद्योग व्यवसाय घर परिवार व्यक्तिमा जोड्ने काम त ब्याङ्कहरूले गर्छ। त्यही कारणले ब्याङ्कहरूलाई फाइनान्सियल इन्टरमिडियरिज, वित्तीय मध्यस्थकर्ता भन्ने गरिन्छ। वित्तीय मध्यस्थकर्ता नै समस्या भयो, त्यो ऋणहरू जुन वित्तीय मध्यस्थकर्ताबाट ऋण लिन्छन् त्यही समस्या छ। त्यसैले वित्तीय मध्यस्थकर्ता ब्याङ्कको ऋणको समस्या समाधान नगरिकन रेमिटेन्सबाट क्रिएटेड अधिक तरलता उत्पादनमुखी क्षेत्रमा, उत्पादन बढाउने क्षेत्रमा जान सक्दैन। त्यसैले यी दुईटा जुन प्रब्लम छ ती आइडेन्टिफाई पनि मौद्रिक नीतिले गर्न सकेन, तोकेर भन्न पनि सकेन, त्यो समस्या भनेर औषधि पनि दिन सकेन। त्यसैले यो कर्मकाण्डी मौद्रिक नीति हो जस्तो मलाई लाग्छ, एउटा कानूनी बाध्यताको कारणले मौद्रिक नीति ल्याएको जस्तो देखिन्छ,
5: नियमित प्रक्रिया जस्तो देखिन्छ।
4: यो कानूनी व्यवस्था नभएको भए राष्ट्र ब्याङ्कले यति दुःख पनि गर्दैन थियो। अझै भनेको छ म अब सर्कुलर मार्फत शासन गर्छु, मौद्रिक नीति मार्फत होइन, पारदर्शी ढङ्गले होइन कि अपारदर्शी ढङ्गले म शासन गर्छु
5: दैनिक रूपमा ब्याङ्कलाई केही न केही भन्दै गर्ने खालको अवस्था।
4: अब त्यसले त स्थिरता नीतिगत स्थिरता त ल्याउँदैन, त्यसले पारदर्शिता पनि ल्याउँदैन, त्यसले एकाउन्टेबल पनि बनाउँदैन। त्यसैले राष्ट्र ब्याङ्क फेरि तपाईँको नियम कानुन भन्दा पनि तदर्थवादमा गएको जस्तो देखिन्छ। यो अहिलेको मौद्रिक नीतिको आश्रय भनेको राष्ट्र ब्याङ्क फेरि डिस्क्रिसनरी पावरमा जानुपर्छ, तदर्थ किसिमले नीतिहरू अवलम्बन गर्नुपर्छ, आवश्यकता अनुसार भन्ने नाममा तदर्थवाद प्रतिको मोह राष्ट्र ब्याङ्कको बढेको जस्तो देखिन्छ।
5: हो, बैङ्कमा पैसा थुप्रियो, लगानी भएन, ऋणीहरू ऋण लिन गएनन्, उपभोक्ताहरू ग्राहक बैङ्कमा गएन भन्ने एउटा बुझाइ छ। यसमा सबल ऋणी नभेटे आउन सक्छ नि बैङ्कले, यसका लागि राज्यले चाहिँ राज्यको कमजोरी हो कि बैङ्कलाई हामीले राष्ट्र बैङ्कलाई अथवा बैङ्कलाई मात्रै दोष दिने अवस्था छ?
4: भूमिका आफ्नो आफ्नो हुन्छ, तपाईँको पनि भूमिका हुन्छ, तपाईँ भनेको राष्ट्र ब्याङ्कको पनि भूमिका हुन्छ, सरकारको पनि भूमिका हुन्छ। अनि एकले अर्कालाई देखाएर आफू पन्छिने काम चाहिँ गर्नु भएन। सरकारले आफ्नो काम गर्ला, सरकारले शासकीय सुधारमा जोड दिइराखेको छ, अत्यन्त राम्रो काम गरिराखेको छ, सयवटा कार्यसूची ल्याएर सरकार बनेको पहिले दिनमा सरकारले घोषणा गरेको छ, यो अत्यन्त राम्रो कुराहरू हो। अनि पूर्वाधार विकासमा गति दिन खोजिरहेछ, हतार हतारमा काम सम्पन्न हुनुपर्छ, छिटो काम सम्पन्न गर्नुपर्छ भनेको छ, युवाहरूले देश चलाइराखेको अवस्था छ, आतुर छन्, त्यो देखिन्छ देखिन्छ। र बजेटमा पनि थुप्रा राम्रा कामहरू आइराखेका छन्, कार्यक्रमहरू घोषणा भएका छन्। त्यसैले बजेट त मौद्रिक नीति जस्तो छैन नि त, केही नयाँ कुराहरू घोषणा गरेको छ, रूपान्तरकारी कुरा घोषणा गरेको छ। मौद्रिक नीति जस्तो यथास्थितिमा रमाएको त छैन नि बजेट। त्यसैले अब आफ्नो भूमिका के हो त्यो चाहिँ बुझ्न आवश्यक नै छ। उसले आफ्नो भूमिका आफ्नो महत्व नबुझ्दा यस प्रकारको समस्या आउने, अरूलाई दोष दिने, अरूले गरिदिनुपर्छ भनेर अल्छीपना आउनु सक्छ।
5: आज हामीसँग कार्यक्रम बदलिँदो नेपालमा नेपाल राष्ट्र ब्याङ्कका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाजी हुनुहुन्छ। अब अर्को एउटा महत्वपूर्ण मुद्रा स्फीति चाहिँ 5.5% भित्र राख्ने लक्ष्य, यो चाहिँ अर्थतन्त्रको लागि कति यथार्थपरक हुन सक्छ अबको अवस्थामा, र अहिले मुद्रा स्फीतिको अवस्था के थियो?
4: अहिले तरलताको पनि समस्या होइन, ब्याज दरको पनि समस्या होइन, विदेशी मुद्राको अभावको श्रीलङ्का जस्तो 3 वर्ष पहिलेको जस्तो पनि समस्या होइन, अहिले मुद्रास्फीतिको पनि समस्या आयो। मुद्रास्फीति इरान र अमेरिका बीच अलिकति द्वन्द्व हुँदा तेलको मूल्य बढेको थियो, अहिले अलिक घटिराखेको छ। भारतले अत्यन्त राम्रो किसिमले माइक्रो इकोनोमिक म्यानेजमेन्ट गरेको प्रतिफल नेपालले 8-10 वर्ष यता लिइराखेको छ मुद्रास्फीतिको सन्दर्भमा। त्यसैले मुद्रास्फीति भारतले व्यवस्था गरिहाल्छ, अनि स्थिर विनिमय दर प्रणाली अवलम्बन गरेको हुनाले भारतको न्यून मुद्रास्फीति मूल्य नेपालले आयात गरिराखेको हो। त्यसैले नेपालको राष्ट्र ब्याङ्कको मुद्रास्फीति नियन्त्रणमा त्यति ठूलो भूमिका देखिँदैन। त्यसैले अब यो 10-12 वर्ष त न्यूनै भन्नुपर्छ, 7-5% मुद्रास्फीतिलाई, यो अवस्थालाई अनि ठूलो कामको रूपमा लिएर जस्तै धेरै गर्नै पर्दैन, त्यतैतिर लाग्दा राष्ट्र ब्याङ्कसँग रहेको स्रोत साधन सही युटिलाइजेसन हुँदैन। अरू मुद्दाहरू मौद्रिक नीति किन प्रभावकारी भएन, यसको प्रसारण ट्रान्समिसन संयन्त्रमा के खराबी आयो, ती खराबी ती हिचेजहरूलाई कसरी सम्बोधन गर्ने भन्ने तर्फ मौद्रिक नीति डोरिनु पर्नेमा हुँदै नभएको समस्यालाई समस्याको रूपमा लिँदा यो त समय बर्बाद, खेर फाल्नु, स्रोत साधन खेर फाल्नु भए केही पनि हुने जस्तो लाग्छ।
5: अब यो पटक चाहिँ यो ब्याज दर करिडोर बैंक र स्थायी निक्षेप सुविधामा चाहिँ यथावत राख्ने निर्णय भयो, खासै त्यसमा फेरबदल देखिएन। यो हुँदाखेरि अब ऋणीले अलिकति केही अपेक्षा गरेको अवस्था थियो कि मौद्रिक नीतिबाट कि अझै ब्याज घटोस् भन्ने छ कि होइन लगानी नभए, अनि निक्षेपकर्तालाई यसले के प्रभाव पार्छ, के देखिन्छ अहिलेको मनोवैज्ञानिक?
4: यो मौद्रिक नीतिले ऋणीलाई निराश बनाएको छ, लगानीकर्तालाई निराश बनाएको छ, निक्षेपकर्तालाई निराश बनाएको छ र ब्याङ्कहरूलाई पनि निराश बनाएको छ। फेरि उनीहरूले मेहनत गर्नुपर्ने, राष्ट्रमा आउनुपर्ने, फेरि नीतिका सुधारको लागि वकालत गर्नुपर्ने, राष्ट्रलाई सम्झाउनु पर्ने, कति समय लाग्ने हो थाहा छैन। फेरि यो समस्या, फेरि यो यो संवादको समस्या बल्झिने देखिन्छ। त्यसैले यो मौद्रिक नीति प्रति चासो राख्ने कुनै पनि सरकारवालाहरू यो मौद्रिक नीति प्रति खुसी छैन। यद्यपि केही मानिसहरू अब यो मौद्रिक नीति र वित्त नीति बीचको जुन छ यो बल यता र उता गर्नेमा फेरि राष्ट्र ब्याङ्कले वित्त नीति मार्फत अर्थ मन्त्रालयमा त्यो बल फेकिदिएकोमा खुसी होला, यो पावर पोलिटिक्समा खुसी होला। त्यो बाहेक त्यो त्यो जमात जुन छ नि पावर पोलिटिक्समा रमाउने जमात बाहेक यो मौद्रिक नीति प्रति कोही पनि खुसी भएको देखिँदैन, सबै निराश भएका छन्। यसले सबैलाई नेपाली जनतालाई निराश बनाएको छ।
5: अब अझै निष्क्रिय कर्जा बढ्दै गएको अवस्थामा यो बैंकिङ प्रणालीको स्थायित्वमाथि नै प्रश्न उठ्छ भन्ने खालको एउटा बाहिर अर्थतन्त्रमा त्यो देखिन्छ, यसप्रति पनि मौद्रिक नीति उदारकै देख भएको के
4: बोलेन? राष्ट्रले के सोचिरहेछ मौद्रिक नीति मार्फत नेपाली जनताले जान्ने हो। त्यसैले मौद्रिक नीति महत्वपूर्ण दस्तावेज हो, यसलाई अन्डरमाइन गर्ने, कमजोर बनाउने, निस्तेज पार्ने काम राष्ट्र ब्याङ्कले गर्नु हुँदैन। म सर्कुलर मार्फत शासन गर्छु, म तदर्थ बाद मार्फत शासन गर्छु भन्नु आजको यो ट्रान्सपेरेन्सी, कम्युनिकेसन, उत्तरदायी बनाउने, विश्वास गर्ने विश्वको यो प्रवृत्तिको विपरीत हुन जान्छ। त्यसैले मूलभूत समस्याहरू सम्बोधन गर्ने प्लान अफ एक्सन्स, रोड म्याप, स्ट्रेटेजिक प्रायोरिटिजहरू प्रति यो मौद्रिक नीति बेखबर बिखौ बन्द भन्छ नि, बिखौ बन्द देखिन्छ।
5: अब यो त्यो दुई चार वर्षको समयमा अलिकति सबैभन्दा समस्याको रूपमा यो वित्तीय क्षेत्रमा यो चेक बाउन्स घटनाहरू व्यापक भयो, यसले गर्दाखेरि अनावश्यक रूपमा मान्छेले बाध्यतावश विवश भएर अर्थतन्त्र नै धराशायी भएको अवस्थामा, व्यापार व्यवसाय नचलेको अवस्थामा कालो सूचीमा जाने, त्यसै गरी चेक बाउन्स गरेर कतिपय ठाउँमा कानूनी झमेला धेरै भयो, त्यो कारणले गर्दा अर्थतन्त्रमा प्रभाव पर्यो भनेर यो प्रडक्ट चाहिँ अलिकति त्यसमा चाहिँ लचक देखाएछ। यसले वित्तीय अनुशासनमा प्रश्न उठाउने अवस्था आउँछ कि आउँदैन, के हुन्छ अब यसलाई हामीले सकारात्मक रूपमा लिने अथवा यो चाहिँ वित्तीय अनुशासनको हिसाबले नकारात्मक हुन्छ भोलि यसको प्रभाव यो कसरी लिने?
4: अब एउटा कन्ट्राक्चुअल जुन व्यवस्था हुन्छ, नियममा बस्ने अनुशासित समाज पनि चाहिन्छ। यसले चेक महत्वपूर्ण फाइनेन्सियल इन्स्ट्रुमेन्ट हो, यसको अनादर हुने, पटक पटक अनादर हुने स्थिति आउनु हुँदैन र देश व्यतिथिमा रमाउनु पनि हुँदैन, विसङ्गतिमा रमाउनु पनि हुँदैन। आफ्नो खातामा पैसा नहुँदा किन चेक इस्यु हुन्छ, कसले गर्छ, असल मनुष्यले हुन्छ या गलत मनुष्य, कुन व्यक्ति हुन् जुन आफ्नो खातामा पैसा छैन चेक इस्यु गर्छ र तीन तीन पटकसम्म चेक बाउन्स हुँदासम्म आफ्नो खातामा पैसाको जोग आउँदैन। त्यस्ता व्यक्तिहरू मार्फत देश विकास त हुँदैन, राम्रो काम त हुन सक्दैन। त्यसले देशमा भएको व्यतिथि को सम्बोधन गर्ने विविध उपाय हुन सक्छन्। एउटा उपाय भनेको यो चेक अनादरमा ब्ल्याकलिस्टिङ गर्नु पनि हो। त्यसैले यस्ता प्रकृतिका व्यक्तिहरू आफ्नो खातामा पैसा छैन अनि तीन तीन पटक मौका दिइन्छ अनि तपाईँको त्यो लिखतलाई अनादार हुने हिसाब किताबले, देशमा व्यतिथि ल्याउने हिसाब किताबको कुरा गर्ने, अनि राष्ट्र ब्याङ्कले पनि यस प्रकारको व्यतिथिलाई मज्जर गर्ने कामहरू कदापि गर्नु हुँदैन। जबसम्म चेक एज अ भुक्तानी इन्स्ट्रुमेन्टको रूपमा रहन्छ यसको सम्मान गर्नुपर्ने हुन्छ। मौका त तीन पटक दिन्छ नि, एकपटक चेक इस्यु भयो खातामा पैसा छैन, फेरि मौका दिन्छ
5: ब्याङ्कले जानकारी पनि गराउँछ,
4: जानकारी गराउँछ, त्यसपछि गर्छ। अनि तेस्रो पटक पनि जानकारी गराउँदा पनि सेटल भएन भने ब्ल्याक लिस्टिङको व्यवस्था छ। अब यही कुरालाई, यही प्रवृत्तिलाई, यो राम्रो प्रवृत्ति हो, यस्ता व्यक्तिहरूबाट देश बन्छ, रोजगारीका अवसरहरू सृजना हुन्छ भन्ने सिद्धान्तलाई आत्मसात गरिदियो भने मेरो भनाइ केही पनि छैन। यो ठुलो इस्यु चाहिँ होइन, यसलाई चाहिँ सुधार्नुपर्छ। सुशासन, सरकारको फोकस सुशासन छ, अनि राष्ट्र ब्याङ्कले व्यतिथिलाई मज्जर गर्ने काम गर्नुपर्छ।
5: सरकारको पनि सुरु सुरुमा अलिकति सुशासन धेरै नै गर्न खोजे अवस्था देखिन्थ्यो, अहिले चाहिँ अर्थतन्त्रमा चाहिँ धरपकड बढी भयो भनेर, धेरै क्षेत्रमा असर गर्यो भनेर अलिकति सरकार छेलायो भन्ने पनि मूल्याङ्कन भइरहेछ
4: होला,
5: त्यस्तो लाग्यो
4: होला।
0: तपाई अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी नेपाल राष्ट्र ब्याङ्कले ल्याएको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। आर्थिक गतिविधिलाई थप चलायमान बनाउने, निजी क्षेत्रको मनोबल बढ़ाउने तथा वित्तीय स्थायित्व कायम राख्ने उद्देश्यका साथ राष्ट्र ब्याङ्कले मौद्रिक नीति ल्याएको छ। मौद्रिक नीति र देशको मुद्रा, कर्जा, ब्याजदर, तरलता र बैंकिङ प्रणालीलाई व्यवस्थित गर्ने केन्द्रीय बैंकका योजनाहरूका विषयमा केन्द्रित रहेर आज हामी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापासँग कुराकानी गरिरहेका छौं। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
6: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाड़ीमा होस् या पैदल।
7: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
6: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
7: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
6: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
7: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
6: कार्यक्रम सड़क र सवारी।

0: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण थापाहरू वा सबैले देख्ने ठाउँमा राखौँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
6: घरबाट निस्किन अघि धारा, बिजुलीका स्विच र ग्यासको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाई अहिले सुनिरहनु भएको छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी सरकारले हालै ल्याएको मौद्रिक नीति र मुद्रा कर्जा ब्याजदर तरलता र बैंकिङ प्रणालीमा यसको प्रभाव र आर्थिक गतिविधि विस्तार गर्दै वित्तीय स्थायित्व कायम राख्ने सरकारको लक्ष्य, निजी क्षेत्रलाई सहज कर्जा उपलब्ध गराउने, उत्पादनमूलक क्षेत्रमा लगानी बढ़ाउने, बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलताको प्रभावकारी उपयोग गर्ने, ब्याजदरलाई स्थिर र पूर्वानुमान योग्य बनाउने, त्यसै गरी डिजिटल भुक्तानी प्रणाली विस्तार गर्ने, वित्तीय पहुँच बढ़ाउने, बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापनलाई अझ मजबूत बनाउने जस्ता लक्ष्य लिएको मौद्रिक नीतिका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कार्यक्रमको दोस्रो खण्डमा फेरि पनि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापासँगको कुराकानी शुरू गरौं।
2: अब थापाजी, यहाँलाई अर्को मैले सोधे, यो मौद्रिक नीतिले बैंकिङ सेवा डिजिटाइजेशन र वित्तीय लागत घटाउने भनेको छ, यो भनेको चाहिँ कस्तो?
3: अब फाइनेन्सियल इन्टरमिडिएसन कस्ट भन्छ नि, वित्तीय मध्यस्थता लागत घटाउने भन्न खोजेको। अहिले कर्जा र निक्षेप दर 20% फरक 4% वरिपरि छ, त्यो स्पेडमा ब्याङ्क तथा वित्तीय संस्थाले काम गरिरहेछन्। अब विदेशबाट रेमिट्यान्स आउँछ, त्यसको शुल्क नेपाली जनताले विदेशमा काम गर्नेहरूले तिर्नुपर्ने हुन्छ। त्यसै गरी विभिन्न किसिमका सेवा शुल्क पनि तिर्नुपर्ने हुन्छ, लोन लिँदा विभिन्न किसिमका चार्जेसहरू बिहोर्नुपर्ने हुन्छ। देखि नै चाहिँ ब्याज दर 5%, 6%, 7% भनिएला, तर सेवा शुल्क विभिन्न कारणले गर्दा त्यो 6% ब्याजवाला 12-13% पनि पुग्न सक्ने हुन्छ, नवीकरण चार्ज आदि कुराहरू। अब यस्ता सेवा शुल्क ब्याज वित्तीय मध्यस्थता लागत भनौँ न, यसमा कर्मिक रूपमा कमी आएर तपाईँको वित्तीय मध्यस्थतालाई प्रमोट गर्ने खालको नीति लिनु त अत्यन्त राम्रो कुराहरू हो। र यो वित्तीय मध्यस्थ लागत घटाउने एउटा उपाय भनेको प्रविधिको प्रयोग, डिजिटल टेक्नोलोजीको प्रयोग हो। अब डिजिटल प्रविधिको प्रयोगको लागि राष्ट्रको योगदान के भन्ने प्रश्न आउँछ। इन्डियामा त सरकारले डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरमा लगानी गरेको हुन्छ, युपिआई जस्तो इन्टरफेस मा सरकारले लगानी गरेर भारतभर तपाईँको बिना लागत अन्तराबद्धता, एक ब्याङ्कको पैसा अर्को ब्याङ्कको एटिएमबाट झिक्न पाउने किसिमको व्यवस्था त्यहाँको सरकारले गरेको छ, अनुदान दिएर गरेको अवस्था त्यहाँ चाहिँ छ। युपिआई ग्लोबल्ली फेमस युनिफाइड पेमेन्ट्स इन्टरफेस, र यी यस्ता प्रविधि जन्ने कुरामा राष्ट्र ब्याङ्कले के कसरी प्रमोट गर्छ, पैसो दिएर प्रमोट गर्छ कि नीतिगत व्यवस्था गरेर गर्छ कि सरकारलाई यस्ता पूर्वाधारमा लगानी गर्न बाध्य पारेर, बाध्य भन्दा पनि उत्साहित बनाएर गर्छ कि भन्ने कुराहरू त आउनु पर्यो।
2: हामी पछिल्लो समय चाहिँ अब हुन त विश्वव्यापी रूपमा यो आर्थिक अर्थतन्त्र अलिकति धराशायी बन्यो, विभिन्न युद्धदेखि अब यो कोविड पछाडिको अवस्थाले गर्दा भन्ने थियो, हामी पनि त्यसैको मारमा पर्यो भनियो। अब ब्याजदर जति घटाउँदा पनि निजी क्षेत्रले चाहिँ ऋणै लिन नमान्ने अवस्था, ऋण प्रभाव भयो नहुने बजारमा, यो कारण के रहेछ? निजी क्षेत्रको मनोवैज्ञानिक असर उहाँलाई के देखि?
3: यसमा दुई तिनवटा कारणहरू मैले देखेको छु। एउटा कारण विगतमा अनावश्यक ढंगले बढी कर्ज उपयोग, चाहिने भन्दा बढी कर्ज उपयोग कर्पोरेट सेक्टरले गर्यो, सस्तोमा पाइरहेको थियो, भारतभन्दा अत्यन्त सस्तो, अमेरिका भन्दा पनि सस्तोमा ऋण पाइराखेको अवस्था थियो। सस्तोमा पाएको यो ऋणले अहिले पखाला लागिरहेछ त्यस्ता ऋणीहरूलाई, ओभर इन्डेटेडनेस बढ्यो, त्यसैले चाहिने भन्दा बढी ऋण लिएको कारणले डेट लोन ओभरह्याङको स्थितिमा अहिले ऋणीहरू छन्। त्यही कारणले अहिले थप कर्जा लिन सक्ने अवस्था उनीहरूको छैन, नम्बर वान। नम्बर दुई विगतमा बजेट कार्यान्वयन हुन सकेन. यदि पुँजीगत खर्च अहिले पनि 200 अरब त पुग्न सकिरहेको छैन
2: छैन
3: होइन. अब भनौँ न 50% लक्ष्यको 50% पनि पुँजीगत खर्च हुन सकेन. त्यसैले फिस्कल पोलिसी विगतमा प्रभावकारी कार्यान्वयन नभएको कारणले पनि निजी क्षेत्रको विकास हुन सकेन, निजी क्षेत्रले व्यवसाय पाउन सकेन. त्यही कारणले पनि ऋण अहिले जान सकिने अवस्था छैन. नम्बर तीन, अब निजी क्षेत्रका जुन समस्याहरू छन्, जुन डेट ओभरह्याङ छ, क्रेडिट ओभरह्याङ छ, अब उनीहरूको व्यवसाय चल्न सक्ने स्थिति कतिपयको देखिँदैन. लोनको त सर्भिसिङ गर्नु पर्यो नि, सामा भुक्तानी गर्नु पर्यो, ब्याज पनि तिर्नु पर्यो. त्यो अवस्थै भएन भने स्टक गतिरोध हो. त्यसैले कर्पोरेट रिस्ट्रक्चरिङको अहिले आवश्यकता छ. हिजो थिएन, आज छ. यसको सम्बोधन हुनुपर्ने हो, यसले प्रमुखता पाउनुपर्ने हो, यसले चर्चा पाउनुपर्ने हो. चर्चै भएन, यसले समस्याको रूपमा हामीले दिइरहेको छैनौँ. विगत दुई तिन वर्षदेखि एएमसीको स्थापना गर्ने भने एएमसीको त स्थापना हामीले गरेको त देखिँदैन होइन. यही कारणले पनि ऋण जान सकिराखेको छैन. अर्को कुरा, ब्याङ्कहरूमा अहिले समस्या छ, पुँजी कोषको दबावमा छन्. पुँजी कोषमा दबावमा रहेका ब्याङ्कहरूले खुलेर ऋण दिन सक्दैन, उनीहरू चुजी हुन जान्छन्, उनीहरू कन्फ्युजनमा छन्, सिलेक्सन गर्न सकिराखेको छैन. एकदम दबावमा छन्, ऋण दिनुपर्ने पर्ने छ, धेरै दिन सक्दैन, थोरै दिन सक्ने अवस्था छ स्रोतको हिसाब किताबले. तर कसलाई दिने? हिजो दिएको ऋण असुली भइरहेको छैन. त्यसैले ब्याङ्कहरूको समस्या यो स्टेजलाई सम्बोधन नगर्ने हो भने 11% लक्ष्य त हासिल हुँदैन. विगतमा 12% थियो अघिल्लो वर्ष. यो समस्याको समाधान भएको खै? त्यसैले अहिले जुन समस्या छ, अहिले अब हाम्रो वित्तीय प्रणाली के भयो भने ब्याङ्क सेन्ट्रिक, ब्याङ्कमा आधारित, वाणिज्य ब्याङ्कमा आधारित, वाणिज्य ब्याङ्क भए पुग्छ भन्ने सोचमा छौँ. डिफ्रेन्सिएटेड ब्याङ्किङ बिजनेस मोडलमा गइरहेछ. मुलुक संहितामा गयो, तीन तहका सरकारहरू बने, प्रदेश सरकारलाई अरबौं खर्च गर्ने अधिकार संविधानले दियो, 753 स्थानीय तहलाई करोड, कतिपय स्थानीय तह पालिकालाई अरबसम्म खर्च गर्ने म्यान्डेट दिएको छ, स्रोतको व्यवस्थापन भएको छ. यस प्रकार मुलुक वित्तीय संहितामा गएको खर्च को डिसेन्ट्रलाइजेसन मुलुकभर भइराखेको छ, र त्यससँग तालमेल हुने हिसाब किताबको राष्ट्र ब्याङ्कको डोमेनमा रहेको वित्तीय क्षेत्रको पुनर्संरचना भएको छैन. त्यसैले जबसम्म हामी वित्तीय संघीयता सँग तालमेल हुने खालको वित्तीय क्षेत्रको मोडर्नाइजेसन गर्दैनौ, फाइनेन्सियल आर्किटेक्चर रिभिजिट गर्दैनौ, तबसम्म यो ब्याङ्क तथा वित्तीय संस्थामा रहेको अधिक तरलताको उत्पादन क्षेत्रमा कर्जा जान सक्दैन, नयाँ नयाँ उद्यमीहरू बनाउन सक्दैनौ. त्यसैले 20 वर्ष पहिलेको मानसिकता लिएर मौद्रिक नीतिको तर्जुमा कार्यान्वयन गर्न थाल्नुभयो भने त्यस प्रकारको मौद्रिक नीति प्रभाव हीन अवस्थामा पुग्छ. त्यही अवस्था अहिले मौद्रिक नीतिको छ जस्तो लाग्छ मलाई.
4: अहिलेको यो परिस्थिति अनुकूल हुनका लागि मौद्रिक नीतिमा के विषय चाहिँ समावेश हुनु पर्थ्यो? यहाँलाई चाहिँ यस्तो खालको मौद्रिक नीति आइदिएको भए अहिलेको अर्थतन्त्रसँग तालमेल खाने र समग्र देशको समृद्धि आर्थिक वृद्धिको जुन लक्ष्य छ सबै कुरा चाहिँ यसले चाहिँ सम्बोधन गर्छ भन्ने चाहिँ थियो. त्यस्तो के थियो त्यो विषय चाहिँ?
3: 4-5 कुराहरू गरिदिएको भए के सुधार हुन्थ्यो जस्तो लाग्छ. पहिलो सुधार, यो मौद्रिक नीतिले के भन्थ्यो, के भन्नु पर्थ्यो भने अहिले यो ब्याङ्किङ क्षेत्र डिसफङ्सनल भयो, काम गर्न सकेन, आउटडेटेड हो, यसलाई सुधार्छ. ट्रान्समिसन मेकानिजम सुधार्नुको लागि मौद्रिक नीतिको प्रसारण भनेर घोषणा गर्नु पर्थ्यो. अब म नेपाल राष्ट्र ब्याङ्कले 2065 सालमा बन्द गरेको इजाजत नीति लाइसेन्स पोलिसीलाई रिभिजिट गर्छ, समीक्षा गर्छ, र प्रादेशिक विकास ब्याङ्क र स्थानीय विकास ब्याङ्कको लागि इजाजत दिने नीति लिन्छु। नयाँ उद्यमीहरू जेन्जी पुस्तालाई पनि यो वित्तीय क्षेत्रको उद्यमी बनाउने सोच राखेको छु।
4: अनुदानमै आधारित किन नहोस्? त्यो पनि
3: अनुदानमा होइन, लाइसेन्स दिनु पर्यो, लाइसेन्स दिनु
4: पर्यो भन्दाखेरि गर्ने अवस्था छैन,
3: त्यो गर्नु पर्थ्यो नम्बर वान। त्यसैले मध्य प्रदेशमा कर्णाली सुदूरपश्चिममा जहाँ वित्तीय पहुँच पुगेको छैन त्यहाँ प्रादेशिक विकास ब्याङ्क स्थानीय विकास ब्याङ्क आउँथे, त्यही पुँजी परिचालन हुन्थ्यो अनि त्यही कर्जा लगानी हुन्थ्यो। काठमाडौँमा अवस्थित ब्याङ्कहरू जुन आउडेटेड भइसके अहिले गतिरोधमा छन्, ठिकै छ, समस्या समाधान गरौँला, ती मार्फत कर्जा त जान्थ्यो नम्बर वान। नम्बर दुई मलाई के लाग्छ भने रणनीति, राष्ट्रमै कन्फ्युज छ, सरकार पनि कन्फ्युज छ, नेपालको विकासको मोडल के हो? स्पेकुलेटिभ इन्भेस्टमेन्ट सट्टेबाजीमा आधारित विकास रणनीति हो या उत्पादनमुखी रणनीतिमा आधारित विकास हो? त्यो रणनीतिमा स्पष्ट हुनु आवश्यक छ। त्यसैले रियल इस्टेट, सेयर बजार जस्ता क्षेत्रमा धेरै ऋण दिएर देश विकास हुँदैन, दिगो हुँदैन। जब युवा यो देशमा बसिराखेको छैन, कसको लागि घर निर्माण गर्ने, घर कसको लागि चाहियो? है 60 वर्ष कटेको त पहिलेदेखि घर छँदैछ, उसले नयाँ घर त बनाउँदैन, नयाँ घर युवालाई चाहिन्छ, तर युवा देशमा बसिराखेको छैन। त्यसैले रियल इस्टेट हिजो जुन अवस्थामा थियो त्यो अवस्था त छैन, रियल इस्टेट डेड सेक्टर हो। यो मोडल होइन कि उत्पादनमुखी, ढिलो भए पनि उत्पादनमा पर्यटन क्षेत्र, जलविद्युत क्षेत्र, कृषि क्षेत्र, म्यानुफ्याक्चरिङलाई, प्रविधिलाई कर्जा दिने खालको रणनीति अवलम्बन गर्छु भनेर स्पष्ट हुनु पर्थ्यो। अझै पनि हामी दोहोरी साँझवाला त्यो जग्गा दलालहरू जुन ब्रोकरहरू हुन्छन् उनीहरूलाई फाइदा भयो भने उनीहरू दोहोरी साँझमा जान्छन्, रक्सी खान्छन् अनि कुखुराको साँप्रा खान्छन्, गीत हुन्छन् अनि त विकास हुन्छ भन्ने हुन्छ। त्यो त अटोमेटिकली हुने कुरो, समाजलाई त्यो कुरो पनि चाहिन्छ, तर त्यसैको आधारमा बाटो त भन्ने होइन, जलविद्युतमा लगानी हुने त होइन, कृषिको उत्पादन बढाउन सकिने कुरो त होइन, आयात मार्फत त काम चलिहाल्छ, भारत त सबै छ। त्यसैले यो विकास मोडल, राष्ट्रको विकास मोडल के हो स्पष्ट हुनु पर्थ्यो। तेस्रो, मौद्रिक नीति र वित्त नीति बीच समन्वय चाहियो। अहिले के छ भने तीन तहका सरकारहरूको राष्ट्रको नगद मौद्रा 416 अरब छ, 4 खर्ब 16 अरब तीन तहका सरकार, र केन्द्रीय ब्याङ्क घाटामा छ, सरी केन्द्रीय सरकार घाटामा छ, सङ्घीय सरकार घाटामा छ। त्यसैले अब यो अवस्थाको सम्बोधन मौद्रिक नीतिले गर्नु पर्थ्यो। के भन्नु पर्थ्यो भने सुरुवाती चरणमा साउनदेखि दसैँ तिहारसम्म राजस्व सङ्कलन हुँदैन, सरकारले नयाँ ऋण पनि परिचालन गर्ने चाँचो पाँचो मिलाएको हुँदैन, त्यो बेला म ओभरड्राफ्ट फेसिलिटी दिन्छु। नेपाल राष्ट्र निर्माण ठाउँले व्यवस्था गरेको अघिल्लो वर्षको राजस्वको 5% बराबर 50-60 अरबको ओभरड्राफ्ट दिन्छु र एमओयु गर्छु भन्ने घोषणा गर्नु पर्थ्यो। सरकारलाई यस प्रकारको सहयोग गरेको भए दसैँ तिहारसम्म 3 महिनामा राम्रोसित काम गर्ने हो भने अनि बजेटको कार्यान्वयनमा सघाउँथ्यो र व्यवसायीहरूले ब्याङ्कबाट ऋण पनि लिन्थे, युवाहरूले रोजगारी पनि पाउँथे, यो कुराको घोषणा हुनु पर्थ्यो, व्यवस्था हुनु पर्थ्यो, भएन। अहिले मुलुक विश्व भनौँ न डिजिटल फाइनेन्समा गएको छ, ब्याङ्क तथा वित्तीय संस्थाहरूको भूमिकालाई कम गरेर एउटा फाइनेन्सियल डिस इन्टरमिडिएसन वित्तीय मध्यस्थलाई कम गरेर डाइरेक्ट फाइनेन्सिङमा विश्व गइराखेको छ। बजेटले, यो वर्षको बजेटले पिएर टू पिएर लेन्डिङको घोषणा गर्यो, सरकार धेरै अगाडि देखिन्छ, राष्ट्र ब्याङ्क धेरै पछाडि देखिन्छ, राष्ट्र ब्याङ्कले घोषणा गर्नुपर्ने कुरा हो नि। बजेटमा आयो, मौद्रिक नीतिले कर्मकाण्डी रूपमा यस्तो कुरा मिलाइँदै जानेछ भनेको छ। अब यस पिएर टू पिएर लेन्डिङ भनेको ब्याङ्कहरूलाई बाइपास गर्ने नै हो, ब्याङ्कहरू भन्दा बाहिर पनि मध्यस्थता गरेर ऋणी र स्रोत भएका व्यक्तिलाई जोडेर पुँजी निर्माणमा रोजगारी सृजना गर्ने व्यवस्था नै हो बजेटले घोषणा गर्यो। अनि त्यसको लागि त डिजिटल ब्याङ्क चाहिन्छ, डिजिटल ब्याङ्कले प्लेटफर्म दिन्छ। जसरी एनसिएचएलले चेक क्लियरिङको कामको सेन्ट्रल काउन्टर पार्टिजको काम गर्छ, जसरी सिडिएससिएलले डिमार्टले लाखौं लाख सेयर लगानीकर्ताले जोड्छ त्यो प्रविधिले, त्यसै गरी पियर टु पियर लेन्डिङ जसरी स्रोत छ जसलाई स्रोतको आवश्यकता छ त्यो जोड्ने, सेन्ट्रल काउन्टर पार्टी चाहियो कि चाहिएन, एनसिएचएलले जोडे चाहिँ कसले चेक काट्छ, कुन ब्याङ्कको के हो, एनसिएचएल मार्फत चेक क्लियरिङ हुन्छ कि हुँदैन, आधा घण्टा एक घण्टाभित्र चेक क्लियरिङ हुने व्यवस्था अहिले गरेको छ त्यो प्रविधिको प्रयोग गरेर। त्यसै गरी डिजिटल ब्याङ्कको आवश्यकता छ जसले पिएर टू पिएर लेन्डिङलाई बढावा दिन्छ, ब्याङ्कहरूमा केही समस्याको कारणले कर्जा जान सकेन भने डिरेक्टली त्यो अधिक स्रोत जाने हुन्छ, अर्थतन्त्रलाई गति दिने काम हुन्छ। यस प्रकारका कुराहरू स्पष्टताका साथ घोषणा गरिनु पर्थ्यो, आवश्यक थियो, सबैले अपेक्षा गरेका थिए, सुझाव पनि दिएका थिए। मैले अर्थ समितिमै सुझाव दिएको थिएँ, राष्ट्रले दुई पटक त्यहाँ बोलाउँदा यस प्रकारको सुझाव दिएको थिएँ, आशावादी थिएँ यस प्रकार यो भनौँ न आएका सुझावहरू को मूल्याङ्कन गरेर विश्लेषण गरेर सुधारका कामहरू बहुविधले घोषणा गर्ला र पारदर्शी ढङ्गले गर्ला र आशाको सञ्चार होला भन्ने अपेक्षा गरेको थिएँ। त्यसमा भनौँ न कंक्रिट कुराहरू नआएको कारणले गर्दा, ठोस कार्यक्रम नआएको कारणले म जस्ता कयौं मानिसहरू अलिकति निरुत्साहित भएको निराश भएको अवस्था चाहिँ
4: हो। अब अन्त्यमा मैले एउटा महत्वपूर्ण विषय अर्थतन्त्रसँग सरोकार राख्ने, अर्थतन्त्रको मेरुदण्ड नै भन्नुभएको छ अस्ति हाम्रो अतिथि बोर्डको नयाँ अध्यक्षज्यूले त उहाँले सुधार्छ पनि भन्नुहुन्थ्यो, यो नयाँ सरकार बन्छ अथवा नयाँ सरकार आउने बित्तिकै एकदमै उकालो लाग्नु खोजेर यो सेयर बजार पछिल्लो समय एक्कासी चाहिँ तल तल झर्यो, अहिले त एकदमै यो लगानीकर्ताहरू पनि निरुत्साहित, बजार पनि तल, मौद्रिक नीतिले यसमा केही अलिकति भए पनि राहत दिन्छ र अब बजार चाहिँ उठ्छ भन्ने चाहिँ एउटा आशा थियो, के छ यसमा, के गर्यो सेयर बजारको लागि, के छ मौद्रिक नीति विशेष?
3: अब यसको सम्बोधन त सेबोनले नै गर्नुपर्छ, धितोपत्र बोर्डले नै गर्नुपर्ने हुन्छ। विगतमा सेयर बजारलाई एउटा लगानी गर्ने प्लेटफर्मको रूपमा भन्दा पनि यो जुवाघरको रूपमा प्रयोग गरिराखेका थिए, आज लगानी गर्यो पैसो हाल्यो भोलि चाहिँ प्रतिफल खोज्ने, तपाईँको होल्डिङ गेन्सहरू पुँजीगत लाभ लिनु खोज्ने, होल्डिङ सेयर होल्ड गरे मार्फत मूल्य मार्फत लाभ पाउने स्थिति बरकरार राख्नुपर्छ, त्यो सेयर इस्यु गर्ने कम्पनीको वित्तीय अवस्था जेसुकै भए तापनि भन्ने मानसिकता हावी भएको थियो। त्यसै व्यतिथि थिए यो सेयर बजार, यो पवित्र स्थल, पुँजी निर्माणको स्थललाई हामीले दूषित बनाएका थियौँ, सरकारले यसलाई क्लिन अप गरिराखेको अवस्था पनि छ स्वास्थ्य सुधार मार्फत। त्यसैले अब यसलाई बढावा दिनुको लागि पुँजी बजारमा सरकारले सुधार गर्नुपर्ने हुन्छ, धितोपत्र बोर्डले पनि सुधार गर्नुपर्ने हुन्छ, आइपिओ जारी गर्ने व्यवस्था गर्नुपर्ने हुन्छ जुन पुँजी निर्माणको महत्वपूर्ण उपकरण हो। दोस्रो बजार जतिसुकै गतिशील भए तापनि प्राथमिक बजार गतिशील भएन भने नेपाली जनताले अर्थतन्त्रले लाभ लिन सक्दैन र पुँजी बजारको विविधीकरण, बन्डको निष्कासन गर्ने, डेरिभेटिभ मार्केट्सको विकास गर्ने ताकि कृषि क्षेत्रको विकास होस्, डेरिभेटिभ मार्केट्सहरू आँप सुन्तला आदि आदि बोटमै खरिद गरेर किसानका डेरिभेटिभ मार्केटहरूको स्थापना गर्नेतर्फ पनि संस्थाको व्यवस्था गर्नुपर्ने हुन्छ, यो एजेन्डा धितोपत्र बोर्डको हो र मौद्रिक नीतिले राष्ट्र ब्याङ्कले एउटा सप्लिमेन्टरी भूमिका तरलताको उपलब्धता मार्फत आदि आदि र सेयर कर्जाको माध्यम मार्फत बढावा दिने कामहरू गर्दै आएको पनि छ र प्राथमिक भूमिका भनेको सरकार र धितोपत्र बोर्ड।
2: हस्, यहाँलाई समय र कुराकानीको लागि धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा। उहाँसँगको कुराकानी सँगै आजका लागि कार्यक्रम बदलेर नेपालको समय सकिएको छ। अर्को हप्ता अर्को आर्थिक विषयपछिमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।
5: कहाँ बाटो बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: शुक्ला गण्डकी एफएम 97.6।
8: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
9: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
9: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
8: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
10: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
11: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 98460 89 29। दमौली शाखाको लागि सम्पर्क 98 0 67 13 425।
12: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
13: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
12: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनी चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
12: होम डेलिभरीको पनि व्यवस्था छ।
15: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनी चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178 98570007178।

0: कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 9 बज्यो।
4: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कन्सल्टेन्सी संचालनमा सरकारको कडाई, 25 लाख धरौटी र डिजिटल कारोबार अनिवार्य। विदेशी सम्बन्धन लिएका कलेजका लागि नयाँ नियमावली। नेपाली श्रमिकको पहिलो मासिक आमदानी औसतमा 54,000 रूपियाँ, सबैभन्दा धेरै मलेसियामा र सबैभन्दा कम भारतमा। पर्सि शनिबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने, लगातार वर्षा र केही ठाउँमा अति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह। पाकिस्तानको कराचीबाट बेपत्ता कारको जहाजको भग्नावशेष भेटियो, चालक दलका सदस्यहरूको खोजी चल्दै। विश्वकपको क्वार्टर फाइनलमा आज राति 2:15 फ्रान्स र मोरक्कोले खेल्ने। नेपाल खबरमा अब पूरा खबर। सरकारले शैक्षिक परामर्श संस्था कन्सल्टेन्सी संचालनलाई थप नियमन र कडाई गर्ने भएको छ। हिज बसेको मन्त्री परिषदको बैठकले कन्सल्टेन्सी संचालनमा नियमन गर्न शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा संचालन तथा व्यवस्थापन नियमावली 2083 स्वीकृत गरेको छ। मन्त्री परिषदबाट स्वीकृत नियमावलीले अनुमति पत्र, आर्थिक कारोबार, विद्यार्थी सुरक्षा तथा सेवा गुणस्तरसँग सम्बन्धित नयाँ व्यवस्था लागू गरेको छ। नियमावली अनुसार शैक्षिक परामर्श सेवा संचालन गर्न 25 लाख रूपियाँ धरोटी राख्नुपर्नेछ। साथै अनुमति पत्रका लागि 50,000 रूपियाँ दस्तुर तिर्नुपर्नेछ। अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा संचालन गर्न पाइने छैन। भाषा शिक्षण केन्द्र र तयारी कक्षाको नियमन भने प्रदेश वा पालिकाले गर्न सक्नेछन्। अनुमति पत्रको अवधि 1 वर्षको हुनेछ र हरेक वर्ष नवीकरण गर्नुपर्नेछ। शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थाले कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित तालिम प्राप्त परामर्शदाता नियुक्त गर्नुपर्नेछ। साथै संस्थाको आफ्नै भवन वा कम्तीमा 3 वर्षको भाड़ा सम्झौता भएको कार्यालय हुनुपर्ने व्यवस्था गरिएको छ। नियमावलीले विद्यार्थीसँग हुने आर्थिक कारोबार पूर्ण रूपमा डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था गरेको छ। सबै शुल्क बैंक वा अन्य डिजिटल माध्यमबाट मात्र लिन पाइने भन्ने, नगद कारोबार गर्न पाइने छैन। संस्थाले शुल्कको बिल वा भरपाई अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ। यस्तै सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको नियमावली हिजो बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको हो। नयाँ नियमावली लागू भएसँगै नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धित सम्बन्धन लिएर सञ्चालन भइरहेका कलेजका लागि थप कड़ा मापदण्ड लागू हुने भएको छ। उच्च शिक्षाको गुणस्तर, विश्वसनीयता तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका अभिवृद्धि गर्ने उद्देश्यले नियमावली ल्याएको मन्त्रालयले जनाएको छ। यसले देशमा सञ्चालनमा रहेका विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजका लागि नयाँ मापदण्ड निर्धारण गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको पहिलो मासिक आमदानी 54,403 रूपियाँ बराबर रहेको सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको प्राविधिक सहयोगमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो। विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग लिएको तथ्याङ्क अनुसार नेपाल फर्किएका आप्रवासी श्रमिकको पहिलो औसत मासिक आमदानी 54,403 रूपियाँ रहेको थियो। सर्वेक्षण अनुसार प्रथम औषध आमदानीमा मलेसिया सबैभन्दा अगाडि रहेको छ। मलेसियाको औषध आमदानी 57,696 रूपियाँ रहेको देखिएको छ। त्यसपछि कतार र संयुक्त अरब इमिरेट्सको 55,000 रूपियाँ रहेको छ। सबैभन्दा कम भने भारतमा पहिलो मासिक आमदानी 26,083 रूपियाँ रहेको छ। क्षेत्रगत रूपमा हेर्दा सेवा क्षेत्रमा सबैभन्दा बढ़ी मासिक आमदानी औषध 65,345 रूपियाँ र सबैभन्दा कम कृषिमा 34,528 रूपियाँ रहेको छ। यस्तै उद्योग क्षेत्रमा नेपाली श्रमिकले औषध 46,182 रूपियाँ आमदानी गर्ने गरेको तथ्याङ्कले देखाएको छ। मनसूनी प्रणाली सक्रिय रहेकाले पर्सि शनिबारसम्म नै देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। राति मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि देशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। विशेष गरी भोलि राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै ठाउँमा तथा मध्य सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलोदेखि अति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सी कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। लगातार वर्षा र केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेकाले नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
5: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
6: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
6: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
5: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले सूचना निकालेर अहिले सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज र भोलि राहदानी सम्बन्धी सेवा बन्द हुने जनाएको हो। यद्यपि राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिन 24 घण्टा अनुगमन शुरू गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा हात्ती नियन्त्रणका लागि निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। गएको असार 20 गते चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणबाट माडी नगरपालिका एक घर भई अहिले बेलहट्टामा बसोबास गर्दै आएकी 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरतको ज्यान गएको थियो। राष्ट्रिय गौरवको भेरी भवे डाइभर्सन बहुद्देश्य आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्न 132 केवी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। यो आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत प्राधिकरणले निर्माण गरेको कोहलपुर सुर्खेत 132 केवी प्रसारण लाइनमा जोड़िने भएको हो। त्यसका लागि 1.7 किलोमिटर 132 केवी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। भेरी नदीको पानी डाइभर्सन गरी बबईमा झारेर सिंचाई सुविधा उपलब्ध गराउने र त्यसबाट झण्डै 46.8 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। अब विदेशको खबर। पाकिस्तानको कराची बन्दरगाह नजिकै अरब सागरमा विभेदता भएको कार्गो विमानको भग्नावशेष फेला पारेको बीबीसीले जनाएको छ। विमानमा रहेका पाँचजना चालक दलका सदस्यहरूको भने खोजी चलिरहेको अधिकारीहरूले जनाएका छन्। निजी विमान सेवा कम्पनी K2 एयरवेजद्वारा संचालित विमान संयुक्त अरब इमिरेट्स UAEको शारजहाँबाट उडेको थियो। अस्ति मंगलबार राति हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क विच्छेद हुनु अघि विमानले नेभिगेशन प्रणालीमा समस्या देखाएको थियो। पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार पाकिस्तान नौसेना तथा नागरिक खोज तथा उद्धार टोलीले अरब सागरमा झण्डै 12 घण्टाको खोजीपछि विमानको भग्नावशेष फेला पारेको हो। खोज अभियानमा संलग्न अधिकारीहरूले मनसूनका कारण समुद्रमा देखिएको खराब अवस्था र खोज क्षेत्रको ठूलो आकारले उद्धार कार्य चुनौतीपूर्ण रहेको बताएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आज रातीदेखि हुँदैछन्। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएका छन्। पहिलो क्वार्टर फाइनलमा आज राति पौने 2 बजे फ्रान्स र मोरक्कोले खेल्दैछन्। यी दुई टोली 4 वर्ष अघि कतारमा सेमी फाइनलमा पुगेका थिए। त्यस खेलमा फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो। यस्तै दोस्रो क्वार्टर फाइनलमा पर्सी राति पौने 1 बजे स्पेन र बेल्जियम खेल्दैछन्। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्डबीच शनिबार राति पौने 3 बजे प्रतिस्पर्धा हुनेछ भने अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आउँदो आइतबार बिहान पौने 7 बजे खेल हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक।

0: ওরা করলে খেলনে।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181, वेबसाइट झुले.com.in।
5: शुक्ला गण्डकी एफएम 97.6।
6: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
9: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
11: सम्पर्क 0654142121, मोबाइल 9856035921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
13: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
12: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
10: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658570290, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
6: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
14: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
15: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण

0: भाँडाकुड़ा खुद्रा तथा होलसेल बिक्री तथा मरमत गरिन्छ। साथै बेटर होम अप्लायन्सेस को आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनी का राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायत का सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङ को पनि व्यवस्था रहेको छ।
1: तीन दशक देखि यहाँहरूको सेवामा समर्पित दुलेगौड़ा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौड़ा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9850623128 र 9462614726।
2: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
3: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिए।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
4: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
6: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यतै मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
7: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
6: हो त नि, अब चाहिँ राम्रो भयो।
5: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
6: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
8: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन।
9: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
4: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी चार भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी चार भित्री बजार।
9: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 9850602630।
8: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
10: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न, किचनको सामान किन्न कहाँ जाने।
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
10: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी चार, बनकेवा चोक।
12: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तरण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
13: हजुर, दान गरौ।
14: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
15: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
13: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
14: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो।
16: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
17: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै डोलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
16: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
18: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
17: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
19: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
18: ओम एम आभूषण सुन चाँदी दोकान,
16: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 98460769246, 98058008।
12: शुक्ला गण्डकी एफएम 97.6।
20: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
21: मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम बेसीका भाका,
20: कार्यक्रम गाम बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

0: हजुर नमस्कार, अनि हार्दिक रूप सांगीतिक अभिवादन। सुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाउँबस्तीको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा यस कार्यक्रम आउने गर्दा सप्ताहको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौँ। यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाशक डिजाइनका गरगनाहरू, सुनसर पत्थर राखिएका गरगनाहरू, कन्ट्रनाप प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगना आवश्यक परेको छ भने तपाईँहरू ओमेना सुनचारी उद्योगमा गएर डुकाका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। आज पनि हामी रहेका छौं बिहिबारको वसेमा तपाईँको माझमा तपाईँले रोज्नुभएका सुमधुर लोकवाचालाई कार्यक्रममा स्थान दिने गर्छौ। फोन गर्न सक्नुहुनेछ 98422 72911, 98066611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। आफ्ना मनपर्ने लोकवाचाहरू रोज्न सक्नुहुनेछ। आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्गीहरूलाई पनि सम्झना सम्पूर्णहरू चाहिँ छोड्न सक्नुहुनेछ। यहाँनिर समय रहेको छ, पक्कै पनि सबैजना आफ्नो आफ्नो परिसीकामा व्यस्त हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै अगाडि बढ्नु होला पनि भन्न चाहन्छु। किनभने सबैभन्दा ठुलो कुरो भनेको स्वास्थ्य हो है। स्वास्थ्य राम्रो भयो भने चाहिँ सबै कुरा गर्न सकिन्छ। त्यही भएर स्वास्थ्यलाई विशेष प्राथमिकता दिनुहोला। वर्षामासको महिना छ, धान रोप्ने समय पनि छ होइन। धान रोप्दै पनि हुनुहुन्छ होला, कोदो रोप्ने तर्फमा पनि हुनुहुन्छ होला होइन। जे गर्दै हुनुहुन्छ एकदम राम्रोसँग आफ्नो कामहरू गर्नुहोला पनि भन्न चाहन्छु। यति बेलाको क्रममा पनि कोही साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो नमस्कार हजुर। नमस्कार, सन्चै आरामै हुनुहुन्छ? के छ नयाँ नौला? हजुर केही पनि बुझेको छैन नि हजुर बोलेको।
1: सुबिना बहिनीलाई
0: हजुर
1: अस्ति आइतबार भन्नुभयो मलाई सिजाको उमेर भयो भनेर होइन
0: हजुर।
1: अनि मैले चेक गर्न लगाएको बहिले महिनादेखि बहिनी हेर्न लगाएको एनडिसीमा होइन
0: हजुर।
1: एनडिसीमा पैसा नआएको छ अनि जानकारी गरिदिनु भनेर है बहिनी।
0: ए हुन्छ ल,
1: मलाई चाहिँ डाँडामाथि समीरको रुखा भन्नु बहिनी
0: है। हुन्छ
1: हजुरको लागि
0: हुन्छ धन्यवाद।
1: त्यसपछि ढोलपा सुकुला गण्डकी ओ लिनुको लागि अगाडि पछाडि सबैजनालाई भन्दैछु। नमस्ते भाइ भाइ।
0: नमस्कार, शुभ दिन। हामीलाई फोन गर्नुभएको छ हाम्रो जुवाचन्द्री कास्कीको लुम्ले काँडेदेखि हुनुहुन्थ्यो। डाँडामाथि सामीको रुख भन्ने चाहिँ गीत रोजेर गइसक्नु भएको छ भने पालो तपाईँको रहेको छ। फोन गर्न सक्नुहुन्छ 98422 72911, 98066611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छन्। जुन नम्बर सहज हुन्छ त्यही नम्बरमा तपाईँको कार्यक्रममा जोडिन सक्नुहुन्छ। यति बेला क्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर। नमस्कार हजुर, सन्चै आरामै हुनुहुन्छ? अनि के छ हाम्रो मोहम्मदजीको नयाँ नौला हालखबर? के हुँदैछ हरिनासतिर? हजुर ल ठिक छ, रुपाईहरू चल्दैछ है, बिस्तारै बिस्तारै अलिक समय पछि फेरि सकिन्छ पनि है। आज चाहिँ कुन चाहिँ भाका रोज्नुहुन्छ? ल हुन्छ, यसो मधुर भाका राख्नेछु, साथीहरू सम्झिन सक्नुहुनेछ। हुन्छ धन्यवाद। हस् हुन्छ छुटाउ, नमस्कार, शुभ दिन। हस् नमस्कार, भाउनुहुन्थ्यो मलाई फोन गर्नुभएको थियो। महमजी हुनुहुन्थ्यो, के सास चाहियो के लास चाहियो खैनी कहाँ छ भने सुमधुर लुकबाका रोजेर गइसक्नु भएको छ। पालो भने तपाईँको रहेको छ, फोन गर्न सक्नुहुन्छ, आउँदै गर्नुहोला। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा यो सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु। तपाईँहरू भने सुन्दै गर्नुहोला है, जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँले फोन गर्न सक्नुहुनेछ भन्दै यति बेलाको क्रममा भने यो सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु डाँडामाथि बिहानी भनिरहेको छ। उहाँले डाँडामाथि स्वामीको रुख छ भन्ने रोज्नु भएको थियो, तर म त त्यो चाहिँ गीत चाहिँ भेटाउँदै भेटाइन, यो भए पनि राख्छु, अहिले पायो भने चाहिँ त्यो नै राख्नेछु है। तीर्थ कुमारी थापाको आवाजमा रहेको छ, यति बेलाको स्वीकार्नुहोस् यसो मधुर।

0: हजुर, यो मिठो गीतमा तपाईँको मासमा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यो चाहिँ एकदमै पुरानो लोकगीत अन्तर्गत नै पर्छ, त्यही भएर म चाहिँ राखेँ है। कुन चाहिँ गीत भन्नुभएको उहाँले भन्नुभएको थियो, तर म त चाहिँ त्यो गीत चाहिँ पाउँदै पाइनँ। पके पनि यो गीत जस्तो लाग्छ है। अहिले केही समयपछि राख्नेछु, यति बेलाको क्रममा तपाईँहरू फोन गर्न सक्नुहुनेछ। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्, जुन नम्बर सर्च हुन्छ त्यही नम्बरमा फोन गर्न सक्नुहुनेछ। यति बेलाको क्रममा साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
1: नमस्ते
0: हजुर, सञ्चारमै हुनुहुन्छ? के छ नयाँ नौलो हालखबर? ए, मेरो नि एकदमै ठिकठाक छ नि। हो नि, ए बर्खा त खै लाग्यो भन्ने कि नलाग्यो भन्ने, कहिले पानी पर्छ कहिले पर्दै पर्दैन। अहिलेको बर्खा चाहिँ यस्तै छ है। त्यही त नि है, हरिनाथतिर पनि त कस्तो हुँदैछ सुनाउनु पर्यो, बर्खा लागेको छ कि छैन। ल ठिक छ, त्यसो भए पानी पर्नु पनि त ठिकै नै छ है, कतिपय ठाउँमा त खेत रोप्न पाएकै छैन। ल कुन चाहिँ भाका रोज्नुहुन्छ त नि आज? ल यस्तो मधुर भाका राख्नुहोस्, साथीहरू सम्झिन सक्नुहुनेछ। हजुर हस्, धन्यवाद। हुन्छ, छिटो नमस्कार। शुभदिन। नमस्कार, उहाँले हामीलाई सारजीले फोन गर्नुभएको थियो हरिनासदेखि। यति बेलाको क्रममा भने के सास चाहियो के लास चाहियो खै हुने कहाँ छन् भन्ने सुमधुर भएको छ। सिकाउनुहोस्, हाम्रो मोहम्मदजी क्लोजेमा रहेको छ।

हजुर, यस मधुरभाका माल तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा पनि अर्को समुद्र उपलाई कार्यक्रममा स्थान दिन्छु। सायरजीको हृदयमा रहेको छ बर्खा लाग्यो भन्ने विष्णु माझी र सुन्दरमणि अधिकारीका आवाजमा रहेको छ। स्वीकार्नुहोस् यस्तो मधुर भाका।

हजुर, यसो मधुरभाका मन कार्यक्रममा स्थान दिइसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने तपाईँकै रोजामा रहेका सुमधुर लुकभाकाहरूलाई कार्यक्रममा स्थान दिँदा दिउँ भने कार्यक्रमबाट बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। आज हामीलाई फोन गर्नुभएको थियो अमृतला सञ्चिकासको लुङले कारदेखि मोहम्मद जी हरिनासदेखि र बाहिरदेशाङ हरिनासदेखि नै हुनुहुन्थ्यो। उहाँहरू तिनैजनालाई एकदम धेरै धेरै धन्यवाद। अनि आज हामीलाई जसले फोन गरेर साथ दिनुभयो उहाँ तिनैजना धन्यवाद। अनि जसले सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण पनि विशेष धेरै धेरै धन्यवाद। अनि हाम्रो कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा उमेन आभूषण संसादी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। सुशीला विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मलपात्र नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धन्यवाद दिँदै अन्त्यमा जाँदा जाँदै भने तपाईँको माझमा बर्खा भन्ने रहेको छ विष्णु खत्री र अञ्जुना श्रेष्ठ मगरको आवाज संरक्षणलाई सदा विष्णु खत्रीको रहेको छ। यसो मधुर भागलाई छोड्दै आजको श्रृंखलाबाट अनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी बल्छु भने सुख दिदोस् तपाईँ पनि सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज जय गीत जय संगीत। नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-570-537, मोबाइल नम्बर 98-460-69-246, 98-0-58-00-8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा,
8: सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-5756। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरी, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 065-570-225, मोबाइल 98-560-33-878, 98-461-658।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
14: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
13: मोबाइल 98-560-43-952 र 98-0

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 10 बज्यो।
4: घटना दुर्घटना,
5: कला संस्कृति,
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली बात्रा एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। प्रशासनिक कुशलतामा सुधार आउँदा स्थानीय तहहरूलाई यस पटक बजेट ल्याउन सहज भएको छ। पहिलो पटक देशभरका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउँदा स्थानीय तहलाई बजेट ल्याउन सहज भएको हो। वर्तमान सरकार गठन भएसँगै लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्दै आएको स्थानीय तहमा दरबन्दी अनुसारकै प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यलाई तीव्रता दिएसँगै प्रमुख प्रशासकीय अधिकृतको अभावमा बजेट ल्याउन र योजनाको भुक्तानी सहज भनेको हो। विगतमा प्रशासनिक झन्झटका कारण पनि बजेट ल्याउन कठिन हुने गरेको थियो। यसअघि कतिपय स्थानीय तहमा प्रशासनिक प्रमुख प्रशासकीय अधिकृत नहुँदा बजेट पेश गर्न र योजनाको भुक्तानी दिन चरम समस्या हुँदै आएको थियो। वर्तमान सरकार गठन हुनु अघि देशभरका 753 स्थानीय तहमध्ये झण्डै एक चौथाई अर्थात 174 स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन थिए। प्रमुख प्रशासकीय अधिकृत निमित्तको भरमा चल्दा स्थानीय तहको नीतिगत निर्णय ठूलो आयोजनाको कार्यान्वयन ठप्प प्राय भएको थियो। गाउँपालिकाका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निदेशक राजेन्द्र प्रसाद व्याकुरेलले यस वर्ष प्रमुख प्रशासकीय अधिकृत नभएर स्थानीय तहमा बजेट ल्याउन नसकेको र योजनाहरूको भुक्तानी दिन समस्या भएको भन्ने गुनासो नआएको बताउनुभयो। सरकारले विदेशी सम्बन्धका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रमहरू सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको नियमावली हिजो बसेको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको हो। नयाँ नियमावली लागू भएसँगै नेपालमा विदेशी विश्वविद्यालयहरूसँग सम्बन्धन लिएर सञ्चालन भइरहेका कलेजका लागि थप कड़ा मापदण्ड लागू हुने भएको छ। उच्च शिक्षाको गुणस्तर विद्या विश्वसनीयता तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने उद्देश्यले नियमावली ल्याएको मन्त्रालयले जनाएको छ। यसले देशमा सञ्चालनमा रहेका विदेशी विद्यालयहरूसँग सम्बन्ध प्राप्त कलेजका लागि नयाँ मापदण्ड निर्धारण गरेको छ। राष्ट्रिय गौरवको भेरी बबाई डाइभर्सन बहुद्देश्य आयोजना बाटो प्रदान हुने विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्न 132 केबी क्षमताको प्रसारण लाइन निर्माण गर्ने भएको छ। यो आयोजना बाटो प्रदान हुने विद्युतलाई विद्युत प्राधिकरणको निर्माण गरेको कोहलपुर सुर्खेत 132 केबी प्रसारण लाइनमा जोड्नेछ। त्यसका लागि 1.7 किलोमिटर 132 केबी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ। फेरी नदीको पानी डाइभर्सन गरी बबाईमा झारेर सिंचाई सुविधा उपलब्ध गराउने र त्यसबाट करिब 46.8 MW विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। सरकारले शैक्षिक संस्था कन्सल्टेन्सी सञ्चालनलाई थप नियम र कड़ा गर्ने भएको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले कन्सल्टेन्सी सञ्चालनमा नियमन गर्न शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 स्वीकृत गरेको छ। मन्त्री परिषदबाट स्वीकृत नियमावलीले अनुमति पत्र आर्थिक कारोबार विद्यार्थी सुरक्षा तथा सेवा गुणस्तरसँग सम्बन्धित नयाँ व्यवस्था लागू गरेको हो। नियमावली अनुसार शैक्षिक परामर्श सेवा सञ्चालन गर्न 25 लाख रूपियाँ दरौटी राख्नुपर्नेछ। साथै अनुमति पत्रका लागि 50,000 रूपियाँ दस दिनुपर्नेछ। अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन। भाषा शिक्षण केन्द्र र तयारी कक्षाको नियमन भने प्रदेश वा पालिकाले गर्न सक्नेछन्। अनुमति पत्रको अवधि 1 वर्षको हुनेछ र हरेक वर्ष नवीकरण गर्नुपर्नेछ। शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थाले कम्तीमा स्नातक तह उत्तीर्ण गरे सम्बन्धित तालिम प्राप्त परामर्शदाता नियुक्त गर्नुपर्नेछ। साथै संस्थाको आफ्नै भवनमा कम्तीमा 3 वर्षको भाड़ा सम्झौता भएको कार्यालय हुनुपर्ने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको पहिलो मासिक आमदानी 54,403 रूपियाँ बराबर रहेको सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ
ओको प्राविधिक सहयोगमा गरेको सर्वेक्षणले यस्तो देखाएको। विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारहरूसँग लिएको तथ्याङ्क अनुसार नेपाल फर्किएका आप्रवासी श्रमिकको पहिलो औसत मासिक आमदानी 54,403 रूपियाँ रहेको थियो। सर्वेक्षणका अनुसार प्रथम औसत आमदानीमा मलेसिया सबैभन्दा अगाडि रहेको छ। मलेसियाको औसत आमदानी 57,696 रूपियाँ रहेको देखिएको छ। त्यसपछि कतार र संयुक्त अरब इमिरेटको 55,000 रूपियाँ रहेको छ। सबैभन्दा कम भने भारतमा पहिलो मासिक आमदानी 26,083 रूपियाँ रहेको छ। राहदानी सेवा बिहिबारदेखि शुक्रबारसम्म बन्द हुने भएको छ। राहदानी विभागले सेवालाई नयाँ प्रणालीमा रूपान्तरण माइग्रेसन गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गर्ने भएकाले बिहिबार र शुक्रबार राहदानी सम्बन्धी सेवा बन्द हुने जनाएको छ। यसअघि विभागले असार 19 गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका लागि कम्तीमा दुई दिन सेवा अवरूद्ध हुने जानकारी गराएको थियो। राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गर्ने विभागले जनाएको छ। विभागले मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी संकलन गर्न सक्ने जनाएको छ। नेकपाका नेता तथा पूर्व परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामा सम्बन्धी पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा विचलन आउन सक्ने आशंका बलियो बनाएको बताएका छन्। श्रेष्ठले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुशीला कार्की नेतृत्वको भनिएको अन्तरिम सरकार र वर्तमान बालेन सरकारलाई दलाई लामा तथा उनले कथित सरकार भनेको पक्षबाट बधाई सन्देश आए यता नेपालमा त्यसको अन्तर्यबारे गम्भीर आशंका व्यक्त हुँदै गएको दावी गरेका छन्।

तनहुँमा निर्वाचन 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाका लागि सरकारले रू 6 अर्ब बजेट बढ़ी बजेट विनियोजन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आगामी आर्थिक वर्षका लागि उक्त बजेट उपलब्ध गराएको रिसिङ गाउँपालिका एक झापुटामा जल विद्युत आयोजनाको काम तीव्र गतिमा अगाडि बढ़ाइरहेको छ। आयोजनाको 3 वटा प्याकेजमा काम भइरहेको आयोजनामा प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। आयोजनामा हालसम्म 75.5% प्रगति भएको छ। आयोजनाको प्याकेज एक अन्तर्गत बादल लगायत संरचना हेटवर्क्स प्याकेज 2 अन्तर्गत मुख्य सोरूङ विद्युत गृह तथा सम्बन्धित उपकरण तथा प्याकेज अन्तर्गत दमौली बरत 220 केवी प्रसारण लाइनको निर्माण जारी छ। बाँध लगायतका संरचनाको भौतिक प्रगति 59% बराबर पुगेको छ। यस्तै मुख्य बाँध निर्माणका लागि डाँडा कटान पहुँच सड़क सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध 2 वटा डाइभर्सन सुरूङ लगायतका संरचनाहरूको निर्माण सम्पन्न भएको छ। यस्तै विद्युत गृह केबल सुरूङ सर्च ट्याक टेलरेस लगायतका संरचनाको मुख्य कंक्रिटिङ कार्य सम्पन्न भएको छ। त्यसको भौतिक प्रगति 77% छ। उहाँका जलाशयको पानीलाई विद्युत गृहतर्फ लैजान परेको हुने मुख्य सुरूङको कंक्रिटिङ लाइनिङ कार्य जारी छ। प्रसारण लाइन अन्तर्गत 94 वटा टावर मध्ये 78 वटा टावरको जग हाल्ने काम सम्पन्न भएको छ। तनहुँको ब्यास नगरपालिका 3 देउराली नगर र रिसिङ गाउँपालिका 1 झापुटा जोड्ने सेती नदीमाथि निर्माणाधीन मोटरेबल पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सम्बन्धित निकायको निरन्तर निर्देशन र ताकेतापछि निर्माण कम्पनीले काममा तीव्रता दिएसँगै आयोजनाको भौतिक प्रगति 85% पुगेको छ। पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। कार्यालयको सूचना अधिकारी इन्जिनियर सुषमा पाण्डेका अनुसार निर्माणमा ढिलाई गरिरहेको ठेकेदार कम्पनीलाई काम छिटो गर्न सम्पन्न गर्न निर्देशन दिएपछि निर्माणले उल्लेखनीय गति लिएको छ। पुलका जग र पिल्लर निर्माणको काम यसअघि नै सम्पन्न भइसकेको थियो। सामग्री अभावका कारण केही समय रोकिएको स्टील संरचना जडानको काम अहिले आवश्यक सामग्री र जनशक्ति परिचालन गरेर तीव्र रूपमा अघि बढ़ाइएको अन्तिम चरणमा पुगेको बताउनुभयो। गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाहरूका रूपमा रहेको 155 मिटर लामो स्टील ट्रस पुलको निर्माण 2077 साल मंगसिर 19 गते सम्झौता मार्फत शुरू भएको थियो। पुल निर्माणका लागि 32,40,27,000 रूपियाँ लागत निर्धारण गरिएको छ। कार्यालयको निरन्तर अनुगमन प्राविधिक सुपरिवेक्षण तथा ताकेतापछि पछिल्लो समय निर्माण कार्यले अपेक्षित गति लिएको कार्यालयले जनाएको छ। 9.5 मिटर चौडा हुने पुल सञ्चालनमा आएपछि रिसिङ गाउँपालिका सहित दक्षिण तनहुँका वासिन्दाहरूलाई सदरमुकाम दमौलीसँग सड़क पहुँच सहज हुनेछ। हाल निर्माण स्थलमा जनशक्ति र उपकरणको सन्तुलन भइरहेको छ। बाँकी काम पनि शीघ्र सम्पन्न गरी पुल सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण कार्य भइरहेको कार्यालयले जनाएको छ। पोखरा महानगरपालिकाभित्र निर्माण भएको सबैभन्दा ठूलो जलविद्युत आयोजनाको राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति शुरू गरेको छ। पोखरा 33 मुसेटुटा स्थित सेती खोला हाइड्रो पावर लिमिटेडको 22 मेगावाट क्षमताको योजनाबाट सोमबार विद्युत उत्पादन थालिएको हो। नेपाल विद्युत प्राधिकरणका प्राविधिकले अनुगमन गरी मिटरमा सिलबन्दी गरेपछि आयोजना सञ्चालनमा आएको कम्पनीले जनाएको छ। आयोजनाको औपचारिक उद्घाटन भने आगामी शुक्रबार गर्ने तयारी गरिएको छ। उत्पादन शुरू भएसँगै पहिलो 15 दिन नेपाल विद्युत प्राधिकरणलाई परीक्षणका रूपमा विद्युत उपलब्ध गराइनेछ। त्यसपछि आयोजनाले व्यावसायिक रूपमा विद्युत बिक्री शुरू गर्ने लिमिटेडका निर्देशक दीपक बरालले बताउनुभयो। सोमबार विद्युत प्राधिकरणका प्राविधिकहरूले अनुगमन गरेका छन्। मिटरमा सिलबन्दी गरेपछि उत्पादन शुरू भयो। बरालले भन्नुभयो अब 15 दिन विद्युत प्राधिकरणलाई बिजुली उपलब्ध गराइनेछ। त्यसपछि व्यावसायिक रूपमा जानेछौ। यो आयोजना पोखरा महानगरपालिकाभित्र सञ्चालनमा आएको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो। तनहुँको सुक्ला गण्डकी नगरपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकता वृद्धि गर्ने लक्ष्य सहित 82 लाख रूपियाँको कृषि यन्त्रीकरण कार्यक्रम सञ्चालन गरेको छ। नेपाल सरकार तथा प्रदेश सरकारबाट हस्तान्तरित विशेष अनुदान अन्तर्गत नेपाल नगरपालिकाले 50% अनुदानमा कृषक समूह तथा कृषि फर्मलाई आधुनिक कृषि उपकरण उपलब्ध गराएको हो। नगरपालिकाका अनुसार कुल 82 लाख रूपियाँको लागतमा खरिद गरिएका उपकरण बुधबार नेपाल नगरपालिका परिसरबाट वितरण शुरू गरिएको छ। माग गरिएका सबै योग्य कृषक र कृषि उद्यमीहरूलाई समेट्ने गरी खरिद गरिएका कुल 140 वटा विभिन्न प्रकारका
आधुनिक कृषि उपकरण हस्तान्तरण गरिएको छ। कृषि प्रविधिको उपयोगमा किसानहरूको पहुँच बढ़ाउन र नगरपालिकाको कृषि बजारलाई सही सदुपयोग गर्न यो साझेदारी कार्यक्रम प्रभावकारी हुने विश्वास लिएको छ। शुक्ला गण्डकी नगरपालिका नगर प्रमुख सुराज पण्डितले कृषिमा बढ़दो श्रम अभाव र महँगो उत्पादन लागतलाई मध्यनजर गर्दै एन्ट्री गर्नलाई प्राथमिकता दिएको बताउनुभयो। नगर उपप्रमुख कुम्बहादुर विक राजुको अनुसार आधुनिक उपकरणको प्रयोगले जोताई गोडमेल प्रशोधन तथा अन्य कृषि कार्यमा लाग्ने समय र खर्च उल्लेख्य रूपमा घट्नेछ भने उत्पादकत्व वृद्धि गर्न समय ठूलो सहयोग पुग्नेछ। कृषिमा प्रविधिको प्रयोग विस्तार गर्दै स्थानीय स्तरमै रोजगारी सृजना गर्ने तथा युवा पुस्तालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरियो।

एक स्थान मात्र रहेको राम नदी रामदी मोटरेबल पुल 120 मिटर लम्बाई र 11 मिटर चौडाईको छ। यहाँ निर्माण भएको यस नयाँ पुल 2028 सालमा बनेको ट्रस्ट ब्रिज भन्दा 27 मिटर बढ़ी लम्बाई रहेको पुल सेक्टर पोखराका प्रमुख कृष्ण प्रसाद अधिकारीले बताउनुभयो।

0: भाँचो जमिनलाई उत्पादनसँग जोड्दै साङ्जाका एक युवाले बहुमूल्य औषधि जाने जडीबुटी अगर उडको खेती शुरू गर्नुभएको छ। चापाकोट नगरपालिका पाँच बीस टारीका किसान विपिन डोडाले संसारकै महँगो र सुगन्धित वनस्पति मध्ये एक मानिने अगर उडेको खेती जिल्लामै पहिलो पटक परीक्षणका रूपमा थाल्नु भएको। दुई वर्ष मलेसिया बसेर नेपाल फर्किएका डोटेलले आफ्नै पाँच रूपनी भाँचो जमिनमा अगर उडका बिरूवा रोपेर व्यवसायिक खेतीको शुरूआत गर्नुभएको हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकामिलाका संरक्षण कार्यालय भुजुङ क्षेत्रका जंगलमा पाइने जंगली च्याउको अध्ययन सर्वेक्षण गरिएको छ। इलाका संरक्षण कार्यालयले भुजुङले अध्ययन सर्वेक्षण गरेको एक्याम भुजुङका कार्यालय प्रमुख प्रमोद राज जिग्मीक अनुसार सिउरुङ खिपालु कोप्रोङ थुर्जु दुध पोखरी थुर्जु फुर्जु ढोम रोरोछो भुजुङ र भुजुङ युग पास गाउँ कमाउ गाउँ गरी तीनवटा ब्लकमा च्याउको सर्वेक्षण गरिएको हो। जंगली च्याउको विविध पहिचान तथ्याङ्क संकलन तथा अभिलेखीकरण गर्न च्याउ जंगली च्याउको सर्वेक्षण गरिएको रेग्मीले बताउनुभयो। हवस् हामीलाई तिनजेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। आज पाँच बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यो तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143378 इमेल NEWSSUKLAGANDAKI@gmail.com
2: शुक्ला गण्डकी एफएम 97.6
3: हाम्रो मोबाइल पसल दुलेगौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिंको ब्रांड का मोबाइल भैटबिल को साथ फुल वारेन्टी,
5: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन।
3: प्रोपाइटर संतोष श्रेष्ठ, हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारीपट्टी। संपर्क 98560956996।
5: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असार 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
6: कृषि विकास कार्यालय तनहुको अनुरोध,
7: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
8: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
7: विषादीको प्रयोग सकेसम्म नगरौं, गर्नै परेमा सुरक्षा

0: उचित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
1: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
2: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
0: थप जानकारीको लागि 0-65-5-63-130।
2: कृषि विकास कार्यालय तनहुँ, दमौली।
3: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरी म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0-65-5-70-225, मोबाइल 98-5-60-33-800, 98-4-61-658।
7: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
3: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
2: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
3: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
2: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
3: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
2: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
3: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
2: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-80-385।
4: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
5: तर महँगो होला नि?
4: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
7: बाराही अल्मुनियम, अब यूपीबीसीको साथमा।
6: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 065-414-411, मोबाइल 98-560-22938 र 98-028-22938।
3: हार्दिक निमन्त्रणा। भुजीकोट पञ्चथुमका खानेपानी तथा सरसफाई उपभोक्ता समिति, शुक्ला गण्डकी नगरपालिका 2 भुजीकोटद्वारा मकै मेला 2083 तथा स्थानीय उत्पादन मकैका विभिन्न परिकारहरूको प्रदर्शनी र सांस्कृतिक भजनको आयोजना गरिएको हुँदा निम्न मिति, समय र स्थानमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। मिति, समय र स्थान 2083 3 महिना 27 गते शनिबार बिहान 10 बजेदेखि 6 बजेसम्म पञ्चथुमका भुजीकोटमा। थप जानकारीको लागि सम्पर्क सचिव शिवराज घिमिरे 98-560-60383, आयोजक भुजीकोट पञ्चथुमका खानेपानी तथा सरसफाई उपभोक्ता समिति, शुक्ला गण्डकी नगरपालिका 2 भुजीकोट तनहु।
2: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्तभित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 को वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सावा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई, चिसापानी, स्याङ्जा।
5: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694340।
8: भर्ना खुल्यो।
9: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
8: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
8: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
9: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
8: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
9: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
8: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
9: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
8: र बिहानी 17 कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040।
2: कता हिँडेको आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 नागरिकताको फोटोकपी र 2 फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0665714050, मोबाइल 9843-23811।
4: शुक्ला गण्डकी एफएम 97.6। A complete call show. Hello, Shukla Gandaki. Hello. Hello.
10: Come on everybody. Hello, Shukla Gandaki.
4: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete call show.
11: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज।

हेलो हाई गुड मर्निङ एण्ड वेलकम तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस थर्सडेको एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु है। र आजको यस एपिसोडमा रहेर तपाईँको लागि मिठा मिठा गीतहरू लिएर उपस्थित भएको छु नै, सँगसँगै आजको एपिसोड भनेको चाहिँ तपाईँसँग अन्ताक्षरी खेल्ने दिन चाहिँ रहेको छ। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98 422 72 911 र 98 066 36 111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है। अब तपाईँको ठाउँतिर के कस्तो कामहरू चल्दैछ त्यसबारेमा पनि तपाईँले जानकारी गराउन त सक्नुहुन्छ नै है। र अब स्टुडियोको लाइन एकदमै खुला रहेको छ। सुरुमा आउने साथीको लागि चाहिँ अब रहेको छ कि तपाईँले आफूलाई जुन गीत मनपर्छ त्यो गीतबाट चाहिँ शुरूआत गर्न सक्नुहुन्छ है। कार्यक्रममा जोडिनुहोला। हाम्रो यस प्रोग्रामको चाहिँ प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने, सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने तपाईँ जान सक्नुहुन्छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्समा है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र यतातिर पनि आउनुहोला। यति बेला तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु चौबन्दीमा सजिएकी बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त।

जे केवलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। आज हाम्रो भेट भएको दिन अबलको गीत चाहिँ रहेको छ सिगानो सैता।

ओके माया लागेको होइन नभन बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ. यति बेला अर्को गीत लागेको आइटममा राख्दैछु. लिली विधि बोलको यो मुभी टाइटल सङ्ग चाहिँ रहेको छ स्वीकार्नुहोस् है त.

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत राखिसके मैले सुनिसक्नु भएको छ। यति बेला अर्को गीतलाई कार्यक्रममा राख्दैछु म घुमे घुमे बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
3: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की तनहुँ लमजुङ मनाङ गोर्खा र नवलपरासी बर्दाघाट सुस्ता पूर्व भूक्षय पहिरो बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
2: भू संरक्षण जस्तो बढ़ी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
3: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौ र बचाउ,
3: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
2: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ, हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
3: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
2: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
3: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ,
2: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
3: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस नेपियर अमृतसो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस,
2: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौ।
3: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याऊ,
2: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
3: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0585361175 98563175।
4: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो,
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो,
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल, जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
5: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
4: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
5: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
5: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040।
0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
6: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा। मोबाइल 9846067645।
2: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
9: सुन, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0635414484, मोबाइल 9560633384 र 9560667988।
12: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
13: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ते तै।
2: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
1: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707444।
14: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 11 बज्यो।

राइट, एकैछिनको यो सर्च कमर्सियल ब्रेक सँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्राम एल्लो शुक्ला गण्डकीमा। प्रोग्राम एल्लो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू त राखिराखेको नै छु। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842279011 र 9806636611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु मैले। कार्यक्रममा जोडिनु होला 9842279011 र 9806636611 बाटो भएर है। राम्रो, प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने तपाईँ जान सक्नुहुन्छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्समा जानुहोला। सेवा गर्ने मौका चाहिँ दिनुहोला र यता पनि आउनुहोला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म। गीत रहेको छ यति बेला भने जुनी बोलको सजनराज वैद्यका आवाजमा रहेको यो गीत, यति बेला भने स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि जुनी बोलको सजनराज वैद्यका आवाजमा रहेको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा सधैँ नै छ। यति बेला अर्को गीतलाई राख्दैछु म तस्विर दिँदैमा बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि तस्बिर दिलेमा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ यति बेला तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु म संयोजुनी पाउन सकिन्छ सकिन्न बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि संयोजनी पाउन सकिन्छ सकिन्न बल्क यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ है. अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ भनेर त भनिराखेको नै छु. यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट पो हुनुहुन्छ उहाँलाई लिन्छु. हेलो नमस्कार हजुर. मन बिनाको धन ठुलो कि धन बिनाको मन.

हजुर, यति बेला भने फोन गर्नु भएको थियो, रोसिका दिदी हुनुहुन्थ्यो, रुँदै रुँदै जान्छु मेलामा बोलको चाहिँ, अब उहाँले चाहिँ लास्टमा मबाट चाहिँ टुङ्ग्याउनु भएको छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने अब आउने साथीको लागि चाहिँ माबाट पालो परेको छ है। र 98-422-72-911 र 98-066-3611 को बाटो भएर चाहिँ कार्यक्रममा तपाईँ जोडिन सक्नुहुन्छ है भनेर त मैले भनिराखेको नै छु। स्टुडियोको लागि त यही नै भइहाल्यो। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु, पानी मिठो मेरो हजुरी, लामबजारको बोलको। यति बेला भने स्वीकार्नुहोस् है त।

0: शुक्ला गण्डकी एफएम 97.6
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
0: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
0: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घरमाथि
2: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
4: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
6: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
11: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै कुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
9: दीर्घायु फर्निचर सोरुम दुलेगौडा तनहुँ।
11: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0665709704, मोबाइल नम्बर 9840761268
9: 9850602068।
13: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
14: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
14: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
14: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
14: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 9861552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
2: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
16: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
17: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
18: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
18: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
19: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
20: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
19: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
21: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
22: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
21: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
22: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
21: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बस्तार पछाडिपट्टि।
22: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
23: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
21: होटल टाइटेनिक, गोङगोबु बस्तार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
24: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
25: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
24: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
25: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
24: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
24: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
26: चिकन ससेज, बफ ससेज
24: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
21: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
27: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
28: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
27: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
28: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
27: पुराना गरगहनासँग नयाँ साटफेर,
28: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
27: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
29: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
30: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
21: सुन्नुहोस् है, स्यामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
29: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै, प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0656706676, मोबाइल 9856602676।
21: कता हिँडेको हो आइफोन हातमा लिएर?
31: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोजेऊ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
21: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
31: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
25: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463823811।
0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

अल राइट, एकैछिनको यो सत्कमर सर्वेपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा. प्रोग्राममा शुक्ला गण्डकी लिएर आजको एपिसोडमा तपाईँको बाँचमा म सुबिना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु. सँगसँगै तपाईँसँग अन्ताक्षरी खेलिराखेको छु. यही कार्यक्रममा जोडिन चाहनुहुन्छ भने जोडिन सक्नुहुन्छ 9842 72 911 र 9860 66 3611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु मैले. अब प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दाखेरि चाहिँ प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सले. मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने अनि सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने चाहिँ तपाईँ जान सक्नुहुन्छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्समा है. यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु अर्गेन डोङको आवाजमा रहेको त्यो गीत रहेको छ. यति बेला भने गीत सुनिसके पछाडि ठ्याक्क थाहा हुन्छ है. यति बेला भने यो गीत स्वीकार्नुहोस् है त.

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत मैले राखिसके र आजकै श्रृङ्खलामा रहेर नै गीतहरू राख्दा राख्दै कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा सबै सबैलाई घोष्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरेको पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सका प्रोप्राइटर विनोद पोखरेल दाईप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा फुरफुरी बोलको गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम .com.np लगइन गर्दै सुन्दै गर्नुहोला।

0: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही धुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
4: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ,
5: प्रोपाइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0765709 सार, मोबाइल नम्बर 9847061268
4: 9856602068।
7: प्रसन्न, होमवर्क देखाउ त।
8: हस् टिचर।
7: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
8: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अरे म होमवर्क यही कपीमा गर्छु।
7: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
10: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0765414484, मोबाइल 9856603384 र 9856607988।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
12: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
11: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
12: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
11: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
12: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
11: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856044343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
4: वर्ष 2082-83 सरकारले कुल विनियोजित बजेटको 78% मात्र खर्च गरेको छ। अन्तिम दिन हिजो असार 24 गतेसम्म सरकारले 19,64,11,00,00,000 रूपियाँको बजेट मध्ये 15,31,97,15,00,00,000 रूपियाँ मात्र खर्च गरेको छ। चालू आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्नुभएको थियो। त्यसपछि अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल र हालका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले बजेट कार्यान्वयनको जिम्मेवारी सम्हाले पनि अपेक्षा अनुसार खर्च हुन सकेन। विशेष गरी विकास निर्माणसँग प्रत्यक्ष जोड़िएको पूँजीगत खर्च अत्यन्त न्यून देखिएको छ। महालेखा नियन्त्रण कार्यालयका अनुसार पूँजीगततर्फ 4,07,88,80,00,000 रूपियाँ विनियोजन गरिएकामा असार 24 गतेसम्म हिजो 1,63,17,34,00,00,000 रूपियाँ मात्रै खर्च भएको छ। यो कुल विनियोजित पूँजीगत बजेटको झण्डै 40% हो। चीनका लागि नेपालका 7 पूर्व राजदूतहरूले एक चीन नीतिप्रति प्रतिबद्ध रहन सरकारलाई अपील गरेका छन्। पूर्व राजदूतहरू राजेश्वर आचार्य, महेन्द्र कुमार पाण्ड्य, त्यसै गरी टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीले संयुक्त अपील निकाल्दै हालै भएको एक घटनाले नेपालको स्थापित परराष्ट्र नीतिबारे अनावश्यक प्रश्न उठ्न सक्ने बताएका हुन्। उनीहरूले असार 22 गते नागार्जुन नगरपालिका 2 नामग्याल विद्यालयमा 14 दलाई लामाको 900 जन्मोत्सव मनाएको तथा कार्यक्रममा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिको समेत सहभागिता रहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। संयुक्त अपीलमा नेपालले विगतदेखि नै एक चीन नीति अवलम्बन गर्दै आफ्नो भूमिका पनि मित्र राष्ट्र विरूद्ध प्रयोग हुन नदिने अडान दोहोर्याउँदै आएको स्मरण गराइएको छ। हालै परराष्ट्र मन्त्रीको चीन भ्रमणका क्रममा पनि यही प्रतिबद्धता पुनः व्यक्त गरिएको उल्लेख गर्दै पूर्व राजदूतहरूले पछिल्लो घटनाले नेपालको परराष्ट्र नीति परिवर्तन भएको हो भन्ने आशंका उत्पन्न गर्न सक्ने बताएका छन्। साथै छिमेकी देशसँगको सम्बन्धप्रति संवेदनशील रहँदै दीर्घकालीन राष्ट्रिय हित अनुकूल परराष्ट्र नीति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या समाधान, निर्माण व्यवसायीले भोग्दै आइरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हुने छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनुहुनेछ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार छलफल सरकार र निर्माण व्यवसाय बीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित हुनेछ। हिजो प्रधानमन्त्री शाहले निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरिसक्नु भएको छ। मनसूनी प्रणाली सक्रिय रहेकाले पर्सि शनिबारसम्म देशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। राति मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसै गरी आज पाल्पा, दाङ, कपिलवस्तु, रूपन्देही, सिन्धुपाल्चोक, दोलखा, भोजपुर र आसपासका जिल्ला भई बहने नदीहरूमा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसै गरी इलाम, पाँचथर, गोर्खा, अर्घाखाँची, काठमाडौँ, चितौन, डोटी, डडेलधुरा, पश्चिम नवलपरासी, बर्दिया र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा पनि आकस्मिक बाढ़ीको जोखिम छ। भोलि र पर्सि पनि बाढ़ीको जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव आज पनि घट्यो, 3G सेवा बन्द गर्ने प्रक्रिया तीव्र लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले चालू आर्थिक वर्षको अन्तिम दिनसम्म 78% बजेट खर्च, एकची नीतिमा अडिक रहन सरकारलाई पूर्व राजदूतहरूको संयुक्त अपील लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनको भाव आज पनि घटेको छ। हप्ताको पहिलो कारोबार दिनदेखि लगातार घटिरहेको सुनको भाव आज पनि घटेको हो। सुन आज तोलामा 2400 रूपियाँले घटेर 2,84,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सुन हिजो तोलाको 2,87,100 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि 160 रूपियाँले घटेको छ। चाँदीको भाव 160 रूपियाँले घटेर तोलाको 4,340 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको भाव हिजो 4,500 रूपियाँ थियो। टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएका छन्। दुवै कम्पनीले पुरानो प्रविधिलाई विस्थापन गर्दै आधुनिक 4G सेवाको विस्तार तथा भविष्यमा 5G सेवा सञ्चालनका लागि आवश्यक नेटवर्क क्षमता विकास गर्ने उद्देश्यले 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएका हुन्। एनसेलले गएको सोमबारदेखि 5 प्रदेशका 13 जिल्लाका विभिन्न पालिकामा रहेका 220 भन्दा बढ़ी टावरमा 3G सेवा बन्द गरिसकेको जनाएको छ। कम्पनीले यसअघि कोशी प्रदेशका केही पालिकाहरूमा 3G सेवा बन्द गरिसकेको छ। एनसेलका अनुसार नयाँ प्रविधि अप्नाउने र सेवाको गुणस्तर निरन्तर अभिवृद्धि गर्ने प्रतिबद्धता अनुरूप 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएको हो। 3G सेवा बन्द भए पनि ग्राहकहरूले 2G का साथै 4G नेटवर्क मार्फत उच्च गुणस्तरको भोइस सेवा उपलब्ध हुने एनसेलले जनाएको छ। नेपाल टेलिकमले पनि आउँदो आर्थिक वर्ष 83-84 3G सेवालाई पूर्ण रूपमा हटाउने तयारीका साथ काम भइरहेको जनाएको छ। हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाईबाट लाग्ने रोगका बिरामी फेला पर्न थालेका छन्। कालीकोटमा लामखुट्टेको टोकाईबाट लाग्ने रोग, डेंगी, औलो र कालाजारका बिरामी भेटिन थालेका छन्। विगतमा तराई र पहाड़का जिल्लामा मात्र देखिने गरेका लामखुट्टेका कारणले लाग्ने रोग केही वर्ष यता हिमाली जिल्लामा समेत देखिन थालेको छ। जिल्लामा आर्थिक वर्ष 2082-83 लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी, औलो र कालाजारका 19 बिरामी भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले जानकारी दिनुभयो। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अमेरिका र इरान बीच मध्य पूर्वमा फेरि चर्किएको सैन्य तनावप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। पछिल्लो सैन्य गतिविधिले दुवै देशबीच अघि बढ़िरहेको कूटनीतिक सम्वाद अवरूद्ध हुन सक्ने चेतावनी दिँदै उहाँले तत्काल संयमता अप्नाउन र वार्ताको प्रक्रियामा फर्किन आग्रह गर्नुभएको छ। महासचिवका प्रवक्ता स्टाफेन दुजारिकले पत्रकार सम्मेलन गर्दै महासचिव गुटरेसको धारणा सार्वजनिक गर्नुभयो। पछिल्लो 24 घण्टामा भएका सैन्य गतिविधिले क्षेत्रीय सुरक्षा तथा कूटनीतिक प्रयासमा गम्भीर जोखिम थपेको राष्ट्रसंघको भनाई छ। महासचिव गुटरेसले सम्बन्धित सबै पक्षलाई तनाव बढ़ाउने कुनै पनि गतिविधिबाट टाढा रहन, अन्तर्राष्ट्रिय कानूनको पूर्ण पालना गर्न तथा सर्वसाधारण र नागरिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न आह्वान गर्नुभएको छ। साथै हर्मुज जलमार्गमा आउत जावतको स्वतन्त्रताको सम्मान गर्न, क्षेत्रीय स्थिरता कायम राख्न पनि उहाँले जोड़ दिनुभएको छ। इरान र अमेरिकालाई यथाशीघ्र वार्ताको प्रक्रियामा फर्केर बाँकी विवादहरू कूटनीतिक माध्यमबाट समाधान गर्न आग्रह गर्दै सम्भावित द्वन्द्व रोक्न, शान्ति र स्थिरता कायम गर्न तथा दिगो समाधानका लागि राष्ट्रसंघले आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आज रातीदेखि हुँदैछन्। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग फरक फरक दिनमा हुनेछन्। पहिलो क्वार्टर फाइनलमा आज राति 2:15 फ्रान्स र मोरक्को खेल्दैछन्। यी दुई टोली 4 वर्ष अघि कतारमा सेमी फाइनलका लागि खेलेका थिए। त्यस खेलमा फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो। दोस्रो क्वार्टर फाइनलमा पर्सी राति 1:15 स्पेन र बेल्जियम खेल्नेछन्। त्यस्तै तेस्रो क्वार्टर फाइनल पहिलो पटक विश्वकपमा आमने सामने हुने नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति 3:00 हुनेछ। अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आउँदो आइतबार बिहान 6:45 खेल हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चालू आर्थिक वर्षको अन्तिम दिनसम्म 78% बजेट खर्च, विकास निर्माणको गति सुस्त। एक चीन नीतिमा अडिग रहन सरकारलाई पूर्व राजदूतहरूको संयुक्त अपील, दीर्घकालीन राष्ट्रिय हित ख्याल गर्न आग्रह। प्रधानमन्त्रीले आज निर्माण व्यवसायसँग छलफल गर्दै सरकार र निर्माण व्यवसायहरू बीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने। अमेरिका र इरान बीच फेरि चर्किएको तनावप्रति राष्ट्रसंघको चिन्ता, दुवै पक्षलाई वार्तामा फर्किन आग्रह। र विश्वकपको क्वार्टर फाइनलमा आज राति पाउने 2 बजे फ्रान्स र मोरक्कोले खेल्ने। 2:12 बजेको नेपाल खबर सकियो। 2:03 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा फायर
1: शुक्ला गण्डकी एफएम 97.6
2: हार्दिक निमन्त्रणा भुजीकोट पञ्चथुम्का खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी नगरपालिका दुई भुजीकोटद्वारा मकै मेला 2083 तथा स्थानीय उत्पादन मकैका विभिन्न परिकारहरूको प्रदर्शनी र सांस्कृतिक भजनको आयोजना गरिएको हुँदा निम्नमिति समय र स्थानमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। मिति समय र स्थान 2083 तीन महिना 27 गते शनिबार बिहान 10 बजेदेखि आज 6 बजेसम्म पञ्चथुम्का भुजीकोटमा। थप जानकारीको लागि सम्पर्क सचिव शिवराज घिमिरे 98560-60383 आयोजक भुजीकोट पञ्चथुम्का खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी नगरपालिका दुई भुजीकोट तनहू।
3: आज पनि खाना काप्छ होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउन आउँदैन भने
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
8: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
9: बिरामी परीक्षण।

0: वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
2: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड्यासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन्छ।
3: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल।

सर, सम्झनाले सताउँछ भन म त्यसैमा खुसी, हल्का माया लाउँछ भन म त्यसैमा खुसी, बिर्सिएरै बसे पनि मेरो मन राख्दिन बरु, बेला बेला याद आउँछ भन।

हिउँदो दिन आयो एकचोटि सुपारीको सट्टा बरु खासी फ्याके मर्ने खालको जहर दिए हुन्थ्यो। के गरौँ अरूले बेहोले बनाइ लाने दिन अनि दुनियाँले खसी बोका टन्न खाने दिन। कति माया गर्छु भने मलाई नसोधन माया मेरो घरमा लामी हुन्छ तिम्रो जन्ती जाने दिन। मुटु मरे मर्छ ज्यान मर्त छैन मेरो तिमी आफू खुसी जे गर केही शर्त छैन मेरो तिमीले बिहे गर्छौ भने मैले

कुरा सुन्न सके ढुक्क भन्छु रुन्थ्यो तिमी दुनियाँलाई छाडी केवल यो मान्छेलाई चुन्थ्यो म यहाँ यति दिन्थे तिमीलाई कल्पनाको बाहिर जस्तो मेरो घर मन्दिर भए देवी तिमी हुन्थ्यो साँझ पख चुलोमा टक्क आगो बाली अनि हामी दुईलाई पुग्ने जति खाना त्यहाँ बसाले जब हाँसी दिन्थ्यो तिमी ठ्याक्कै खुवाइदिन्थे सानो रोटीको टुक्रामा धेरै माया हाले के गर्दैछौ अचेल अनि कुन हालमा छौ सँगै नभए पनि मेरो यादको सङ्गालोमा छौ अँ ठिकै छु म यसै एक्लै बितिरहेछ जीवन तिमी पनि एक्लै छौ कि उसको अङ्गालोमा छौ

खोट होला उसलाई अङ्क माल अनि मलाई धोकाको चोट होला जीवनमा चितने काछु भन्दा भन्दै बिहे गरेँ अब मैले चुम्ने गालामा अर्कैको ओठ होला गर्दिन म माया घेडा भर्ष गर्ने छैन मेरो यादमा छु यादबाट अलग गर्ने छैन भोलि मलाई सम्झी म्यासेज गर्छ यही सोचेर नै तिम्रो फोन नम्बर र फेसबुक

माला तिमीलाई देखेर दशैंमा सँगै सिन्दुर हातमा बाला किन तेह्र दिनमा पुग्दै तिमीले अर्को पहिला छोप्यो तिम्रो यादै यादमा मेरो त खोइ तेह्र वर्ष जाला तिमीले घात गर्यो अनि मनमा लासी सुनाइसके हो नि बोलाएर खो

याद घरी घरी जाने बेला एक पटक पछाडि फर्के हेर्नु तिमीले खुसीको नै आँसु देख्छौ मेरो आँखा भरि खुकुरीमा गर्दन राख्यो मेरो मनले अब हार्यो कि त जित्छ अहंकारले कि त धनले अब

0: हाम्रो मोबाइल पसल धुलीगौडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
0: नझुक्किनुहोस्, मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
2: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
0: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560 56996।
3: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
0: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्द घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
4: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058 26 466 र 98467 39 849।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
6: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगुबु बस्तार पछाडिपट्टि।
7: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गोङगुबु बस्तार। प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461 16 78 98235 52 763।
0: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
9: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
10: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोपाइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560 23128 र 98462 14 726।
11: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
12: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
13: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
12: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
13: प्रोप्राइटर रोशनी श्रेष्ठ।
12: मोबाइल नम्बर 9827109066 र 9840609543।
14: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
15: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
14: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
15: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
14: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
15: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9857062452।
16: चलिरहेको देखिनु पनि
17: पङ्खा त हाम्रो घरमा छ नि। हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यहाँ पङ्खा?
15: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
16: चेस्का बाजे चाहिँ छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
18: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303024।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 धुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0965705052, मोबाइल 98560285487।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब युपीभीसी को साथमा।
7: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0065414411, मोबाइल 98562938 र 98028222938।
9: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी सेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक सेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कारवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2 चिसापानी स्याङ्जा।
10: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
11: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको या5 सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
12: सम्पर्क 0654142121, मोबाइल 98565391।
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
14: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिई।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
16: रिमाल हार्डवेयर, सम्पर्क 0564142545, 0564143545।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 1 बज्यो।
5: खेतमा

0: শুক্লাগন্ধকি এফএম 97.6।
1: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही असार 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0-65-414-377 र 98-65-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपिचो।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0-65-590-065, मोबाइल 98-166-34-372।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुको अनुरोध।
6: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहु, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता, पूर्व भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
5: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
6: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाउ,
6: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
5: खेतबारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
6: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
5: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय बाढी र पहिरोबाट बचौ र बचाउ,
6: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
5: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
6: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
5: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
6: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउं,
5: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउं, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं,
6: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0565361175 98563175

0: 4800। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
4: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मंदिर संगई स्वदेश तथा विदेश आयात कर उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ा अत्यंत सस्तों मूल्य में पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
5: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 65574744।
6: स्मृति फेन्सी ग्राहक वर्ग को सेवालाई मध्यनजर करते अहिले विशेष सेवा सहित पहिले को स्थान दुई घर तल भीमसेन मंदिर चोक में सरी सेवा संचालन जानकारी गराउँदछौं। संपर्क मोबाइल नम्बर 98560779।
7: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
8: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
9: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
7: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
9: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकहा रुद्री व्रतबन्द घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
8: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058926466 र 98467939।
10: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
11: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
9: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने

0: गरेका छन्। त्यही जानियो हामी पनि।
1: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
0: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
1: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
0: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
1: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, सुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
2: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
0: मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
3: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गंडकी एफएम 97.6।
1: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही असार 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
2: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
1: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
2: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
1: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
3: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
1: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
3: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
1: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
3: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
1: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
3: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
1: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
3: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164433585, मोबाइल 98560385।
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
5: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
7: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
5: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 98562062676।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 98463231।
0: शुक्ला गण्डकी एफएम 97.6।
9: हेलो बाउसी हजुर, लौ त डाँडा थुम्को मिलाइदिनु त, थुम्को रोपारलाई गाह्रो हुन्छ के
10: यसपालि त, छोरी माइती मिलेर एकदम रमाइलो गर्नुपर्छ, अर्को साल के हो के हो।

0: मिलन लामा भन्ने मान्छे त मान्छे पनि राम्रो, काम पनि राम्रो, गीत पनि राम्रो। कस्तो मान्छे खोजेर ल्याएको तैँले?
1: एकदम राम्रो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साटफेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
7: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ।
7: होइन हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेज स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा तनहुँ।
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765570900, मोबाइल नम्बर 9847061268,
10: 9857602068।
12: चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
12: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
13: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
1: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
2: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
1: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
2: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
0: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
1: थप जानकारीको लागि 0-65-5-63-130।
0: कृषि विकास कार्यालय तनहुँ, दमौली।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23-811।
4: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
5: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
4: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
5: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
4: होम डेलिभरीको पनि व्यवस्था छ।
6: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमणि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98-141-11-178, 98-560-00-778।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614157।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
3: शुक्ल गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
2: पण्डित मा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
6: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
7: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
6: हो त नि अब चाहिँ राम्रो भयो
8: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
6: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
10: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
11: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
10: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856602630
9: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
11: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
12: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
13: सम्पर्क 0654142121 मोबाइल 9856035921
12: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
14: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
15: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
10: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
16: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै

0: सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
0: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9846694378, 9111796902।
4: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845110950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आस्थान हो।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
8: I am singing song. Soup song. Flop song.

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जल चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुपसी पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560268727 र 98644530031।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
6: पुराना गरगहना सँग नयाँ साथ फेर,
8: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560268099।
9: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
10: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
9: ए त्यसो भए त म गइहाले,
10: चिया त पिएर जाऊ,
9: अहिले हतार छ, पछि आउँदै गरौँला है।
11: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरासँग सात फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
11: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709 4, मोबाइल नम्बर 98460261268,
10: 98560261268।
12: कता हिँडेको हो आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050 मोबाइल 98463231।
14: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याई त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
6: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9556000778।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

हाँ मैं सुन रही हूँ, बोलो। तुम चुप क्यों हो गई? बोलो बोलो ना।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9460 26 617 र 9811638981।
4: ल छोरी, हामीलाई ज्वाइँसाप साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 9840-78-022।
5: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
6: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
5: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
3: मोबाइल 9560055770।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
3: शुक्ला गण्डकी टाइम चेक.
2: यति बेला दिउँसोको ठिक 3 बज्यो.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संविधान संशोधनको बहस पत्र तयार गर्ने कार्यदलबाट एमाले पनि बाहिरियो। संविधानको मर्ममाथि नै प्रश्न उठेपछि अलग भएको विपक्षी दलहरूको भनाई। जेठ 17 गते प्रतिनिधि सभामा संसदीय मर्यादा उल्लंघन भएको जाँचको समितिको ठहर। सभामुखलाई प्राप्त विशेषाधिकारको तत्काल प्रयोग गर्ने सुझाव। चालू आर्थिक वर्षको सरकारी भुक्तानी हुने आज अन्तिम दिन। भरे राति 12 बजेदेखि खाता बन्द हुने। विकासी कार्यालयहरूमा भुक्तानीको चाप। हिजो एकै दिन 17 अर्ब रूपियाँ भन्दा धेरै खर्च। इरानमाथि अमेरिकाको लगातार दोस्रो रात आक्रमण। बहराइन, कुवेत र कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानको प्रतिआक्रमण। र फिफा विश्वकप फुटबलमा आज रातिदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदै। नेपाल खबरमा अब पूरा खबर। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलबाट नेकपा एमाले पनि औपचारिक रूपमा बाहिरिएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक असीम शाहलाई पत्र लेखेर पार्टी प्रतिनिधि भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी दिनुभएको हो। अधिकारी शुरूदेखि नै कार्यदलको बैठकमा सहभागी भने बन्नु भएको थिएन। पत्रमा कार्यदलको उद्देश्य संविधानका आधारभूत विषय नै खलबल्याउने रहेको देखिएको तर सरकारबाट स्पष्ट जवाफ नआएको उल्लेख छ। यसअघि नेकपा, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी 4 वटा दल बाहिरिसकेका थिए। नेपाली कांग्रेसले शुरूदेखि नै कार्यदलमा प्रतिनिधि पठाएको थिएन। श्रम संस्कृति पार्टीका प्रतिनिधिले पनि अबदेखि बैठकमा नबोलाउन भनेको बताएका छन्। अब कार्यदलमा सत्तापक्ष राष्ट्रपा र एउटा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि मात्र बाँकी रहेका छन्। बाहिरका दलहरूले संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा नछुने प्रतिबद्धता खोज्दै सर्वदलीय छलफलको माग गरेका छन्। सरकारले राष्ट्रपाको चुनावी वाचापत्रमा उल्लेख भए बमोजिम संविधान संशोधन बारे बहस पत्र बनाउन कार्यदल गठन गरेको थियो। कार्यदलले शुरूमा 2 महिना र पछि थपिएको 1 महिना गरी 3 महिनाको कार्य अवधि पाएको छ। थपिएको म्याद यही असार मसान्तमा सकिँदैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको र चाँडै प्रधानमन्त्री शाह समक्ष पेश गर्ने तयारी रहेको बताएको छ। गएको जेठ 17 गते प्रतिनिधि सभाको बैठकमा भएको घटनाको जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको ठहर गरेको छ। सचिवालयका सचिव प्रकाश अधिकारी संयोजकत्वको समितिले बुझाएको प्रतिवेदनमा मर्यादा उल्लंघनको ठहर गर्दै बैठकभित्र अमर्यादित र उत्तेजक शब्द प्रयोग भएमा संसदको अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्नेसम्मको व्यवस्था कठोरतापूर्वक लागू गर्न सुझाव दिएको छ। समितिले स्थलगत मुसुलका सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारेको प्रतिवेदनमा जेठ 17 गते संसदमा संयमताको अभाव देखिएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री वारेन्द्र शाहसँगको प्रश्नोत्तरपछि विपक्षी दलहरूले विरोध गर्ने क्रममा सभामुख बस्ने कुर्सी अगाडिको टेबल चर्किएको, काठको बार फुटेको र ढोकाको छेस्किनी समेत भाँचिएको प्रतिवेदनमा भनिएको छ। संसदीय सुनवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनवाई प्रक्रिया शुरू गरेको छ। आज बसेको समितिको बैठकले नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा सुनवाई प्रक्रिया अघि बढ़ाएको हो। संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको नाम सिफारिश गरेको छ। प्रस्तावित 3 जना विरूद्ध समितिले 10 दिन अर्थात साउन 4 गतेसम्मको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको छ। सभापति श्रेष्ठका अनुसार उजुरीको छलफलको क्रममा उजुरीकर्ताले कानून व्यवसाय लैजान नपाउने भएका छन्। उजुरीकर्ता आफैले उजुरीको बारेमा ब्रिफिङ गर्नुपर्ने भएको छ। प्राप्त उजुरी उप छलफल गरेर सुनवाई समितिले प्रस्तावित नाम अनुमोदन गरेपछि नियुक्त हुने संवैधानिक व्यवस्था छ। चालू आर्थिक वर्षको बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ, जसअनुसार आज राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। यस्तो भुक्तानी पालिका, प्रदेश र संघीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुनेछ। आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेट टमा भएको व्यवस्थाबाट मात्रै यस्तो खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। हिजोसम्म सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित कुल बजेटको 78% खर्च गरेको छ, तर पूँजीगत तर्फको खर्च भने 40% मात्रै छ। सरकारी खाताबाट हिजो एकै दिन 17 अर्ब 9 करोड़ 66 लाख रूपियाँ भुक्तानी भएको छ। आज अन्तिम दिन भएकोले पालिकाहरूसहित सड़क विभाग, शहरी विकास तथा भवन निर्माण विभाग लगायत निकाय र यस अन्तर्गत कार्यालयहरूमा भुक्तानी प्रक्रिया टुंग्याउनेको व्यस्तता देखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। 12 वर्षदेखि रोकिएको ढल्केबर हेटौँडा 400 केबी प्रसारण लाइन निर्माणको अवरोध सरकारले हटाएको छ। हिजो मन्त्री परिषदको निर्णयसँगै आयोजनाको मकवानपुर खण्डमा वन क्षेत्र प्रयोग गर्ने अनुमति प्राप्त भएको हो। मन्त्री परिषदको बैठकले नेपाल विद्युत प्राधिकरणलाई प्रसारण लाइन क्षेत्रमा वनको जग्गा प्रयोग र त्यहाँ रहेका विभिन्न प्रजातिका 1,292 रूख हटाउन स्वीकृति प्रदान गरेसँगै निर्माणको अवरोध हटेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार वन क्षेत्रको स्वीकृति, मार्ग अधिकार तथा रूख कटानी सम्बन्धी निर्णय नहुँदा आयोजना रोकिएको थियो। हेटौँडादेखि बुटौलसम्म 220 केबी प्रसारण लाइनको सर्किट निर्माण भइसकेको छ। नयाँ 400 केबी प्रसारण लाइन संचालनमा आएपछि पूर्व पश्चिम विद्युत प्रवाह सहज हुने, प्रणालीको विश्वसनीयता बढ़ने, पटक पटक हुने ट्रिपिङ तथा विद्युत अवरोधमा कमी आउने र अतिरिक्त विद्युत भारत निर्यात गर्न सहज हुनेछ। अब विदेशको खबर, अमेरिकी सेनाले लगातार दोस्रो रात पनि इरानमाथि व्यापक हवाई आक्रमण गर्दै थप 90 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको छ। यो सँगै अमेरिकी सेनाले दुई रातको अवधिमा इरानका 170 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको बीबीसीले जनाएको छ। इरानी संचार माध्यमका अनुसार देशको दक्षिणी तटीय क्षेत्रमा विस्फोटका आवाजहरू सुनिएका छन्। इरानको स्वास्थ्य मन्त्रालयले आक्रमणबाट विगत दुई रातमा 14 ज्यान गएको बताएको छ। यसैबीच अमेरिकी आक्रमणको जवाफमा इरानले बहराइन, कुवेत र कतारमा रहेको अमेरिकी सैन्य अड्डाहरू निशाना बनाएपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ। यो घटनाले युद्ध अन्त्यका लागि भएको अस्थायी युद्ध विराम संकटमा परेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणले युद्ध विरामको प्रभाव समाप्त भएको संकेत दिएको केही घण्टामै अमेरिकी सेनाले आक्रमण थालेको हो। यसअघि इरानले ओमानको तट नजिकै व्यापारिक जहाजलाई निशाना बनाएपछि अमेरिकाले हिजो इरानका सैन्य अड्डा र बन्दरगाहमाथि आक्रमण गरेको थियो। अब खेल खबर, फिफा विश्वकप फुटबलमा आज रातिदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदैछन्। पहिलो क्वार्टर फाइनलमा राति 2:15 उपाधि दावेदार फ्रान्स र मोरक्को खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। प्री क्वार्टर फाइनलमा फ्रान्सले पाराग्वेलाई 1-0 र मोरक्कोले क्यानाडालाई 3-0 गोलले हराउँदै अन्तिम आठमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र मोरक्को बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2022 विश्वकपको सेमी फाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 हराएको थियो। यस्तै समग्रमै दुई टोली बीच 6 भेट हुँदा फ्रान्सले 4 र मोरक्कोले 1 खेल जित्दा 1 खेल बराबरीमा सकिएको छ। यस्तै दोस्रो क्वार्टर फाइनलमा भोलि राति 1:15 स्पेन र बेल्जियम, तेस्रो क्वार्टर फाइनलमा आइतबार बिहान 3:00 नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा आइतबार बिहान 7:00 साविक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दैछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। संविधान संशोधनको बहस पत्र तयार गर्ने कार्यदलबाट एमाले पनि बाहिरियो। संविधानको मर्ममाथि नै प्रश्न उठेपछि अलग भएको विपक्षी दलहरूको भनाई। जेठ 17 गते प्रतिनिधि सभामा संसदीय मर्यादा उल्लंघन भएको जाँचबुझ समितिको ठहर। सभामुखलाई प्राप्त विशेषाधिकारको तत्काल प्रयोग गर्ने सुझाव। चालू आर्थिक वर्षको भुक्तानी हुने आज अन्तिम दिन। भरे राति 12 बजेदेखि खाता बन्द हुने। विकासी कार्यहरूमा भुक्तानीको चाप। हिजो एकै दिन 17 अर्ब रूपियाँ भन्दा धेरै खर्च। इरानमाथि अमेरिकाको लगातार दोस्रो रात आक्रमण। बहराइन, कुवेत र कतारमा रहेको अमेरिकी सैन्य अखडामा इरानको प्रत्याक्रमण। र फिफा विश्वकप फुटबलमा आज रातदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न बारे अत्यन्त जरुरी।
6: शुक्ला गण्डकी एफएम 97.6।
7: सूचना एस्तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही असार 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सेट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
8: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
9: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
10: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
8: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
11: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
9: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058926466 र 98467939839।
12: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
13: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
14: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
13: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
14: शुद्ध सुन तथा चाँदीका गर गहना,
13: छापावाला सुन चाँदीका गर गहना,
14: राशि अनुसारका पत्थर,
13: कम्प्युटर तौल प्रविधि,
14: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
13: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
14: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
13: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171600069, 98067725229।
14: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98171600069।

0: अनि त्यही जाने हो, त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
1: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
2: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
1: दुलैगौड़ा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा,
2: सम्पर्क मोबाइल 9857065119 र 9869597056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
3: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
4: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
3: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
3: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
4: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9856062452।
5: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
5: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो जी।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा हाफा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ,
2: मोबाइल 9856063952 र 9806656586।
6: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
3: बिरामी परीक्षण,
6: निशुल्क औषधि वितरण,
3: प्रयोगशाला सेवा,
6: पञ्चकर्म, पूर्वकर्म,
3: बस्ती कर्म,
6: शिरोधारा,
3: नस्य कर्म, जलनीति,
6: छार सूत्र सेवा,
3: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
6: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
3: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
6: अग्निकर्म, मर्म चिकित्सा,
3: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383। कता हिँडेको हो आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0625140050, मोबाइल

0: 98463311।
1: शुक्ला गंडकी FM 97.6।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ ए भाइ? कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बस्तार पछाडिपट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गङ्गोबु बस्पार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
5: सुन, होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
6: टिचर। मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अरे म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 98560 33384 र 98560 67988।
8: भर्ना खुल्यो।
9: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
8: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
8: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
9: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
8: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
9: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
8: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
9: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
8: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712440।
10: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
3: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन, दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर,
11: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
12: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
13: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
14: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग सुक्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9850623128 र 9462614726।
15: हाम्रो मोबाइल पसल दुलेगौडामा
16: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था,
15: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
17: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
15: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी चार दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि, सम्पर्क 9850656996।
18: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
19: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
18: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
19: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
18: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
19: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
18: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9855644343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
21: गाउन छोडी त सपना पुरा नहुँदो रहेछ साथी, किन्ने बेलामा आमाको आँखा भएको आँसु पनि कहिलेकाहीँ आमा भाषण चाहिँ है आमालाई भन्दे मेरो सपना पुरा नहुन्छ बुढी नहुनु भने ल।

न मान्छेको व्यवहार मान्छे जस्तो छैन, यहाँ घर पनि घर जस्तो। हामी गाउँबाट सहर आउँदा सोध्छौ नि, छैन सहर,

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्ने होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26617 र 98161-38981।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
12: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
13: चिकन ससेज, बब ससेज
12: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
14: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
15: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
14: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
15: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
14: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
15: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
14: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं, हरियाली बढाऊ साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
15: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
14: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
15: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ,
14: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
15: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अमृतसो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस,
14: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
15: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याऊ,
14: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
15: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान,
14: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0556361175 98560 63175।
16: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
17: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
16: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
18: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
17: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
19: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
18: ओम एम आभूषण सुन चाँदी दोकान,
16: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 98460690240, 98058-28008।
20: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
21: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
20: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौला है।
22: दीर्घायु फर्निचर सोरुम,
23: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ,
22: साथै पुरानोसँग साटफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
24: एभरेज स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
23: दीर्घायु फर्निचर सोरुम दुलेगौडा तनहुँ,
22: प्रोप्राइटर लक्ष्मी राज वागले, फोन नम्बर 0656705907, मोबाइल नम्बर 98460261268
23: 98560261268।
1: हार्दिक निमन्त्रणा भुजीकोट पञ्चथुम्का खाने पानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी नगरपालिका दुई भुजीकोटद्वारा मकै मेला 2083 तथा स्थानीय उत्पादन मकैका विभिन्न परिकारहरूको प्रदर्शनी र सांस्कृतिक भजनको आयोजना गरिएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। मिति समय र स्थान 2083 तीन महिना 27 गते शनिबार बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म पञ्चथुम्का भुजीकोटमा। थप जानकारीको लागि सम्पर्क सचिव शिवराज घिमिरे 98560-63। आयोजक भुजीकोट पञ्चथुम्का खाने पानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी नगरपालिका दुई भुजीकोट तनहु।
2: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
3: हो त, म त सानो नपर्वाले सिङ्गो बनाइसका पनि हो।
4: हाम्रो वन हाम्रो धन, डढेलो बाटो जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
25: कति हाँस्नु भन्यो, यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो।
26: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
27: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
25: गतिलो ठाउँ चाहिँ कहाँ छ?
27: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
25: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
28: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौंडा, तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560-30-324।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13-424 र 9855-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: शुक्लागन्ध केएफएम 97.6
1: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
2: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
3: नानी पनि
4: वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508434
5: कृषि विकास कार्यालय तनहुँको अनुरोध
6: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं
7: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं
6: विषादीको प्रयोग सकेसम्म नगरौं गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं
7: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं
5: कृषि सामग्री आपूर्ति कृषि उत्पादन प्रणाली रोग किरा व्यवस्थापन उत्पादन उपरान्त प्रविधि बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं
6: थप जानकारीको लागि 0635631130
5: कृषि विकास कार्यालय तनहुँ दमौली
8: हार्दिक निमन्त्रणा भुजीकोट पञ्चथुमका खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी नगरपालिका दुई भुजीकोटद्वारा मकै मेला 2083 तथा स्थानीय उत्पादन मकैका विभिन्न परिकारहरूको प्रदर्शनी र सांस्कृतिक भजनको आयोजना गरिएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ मिति समय र स्थान 2083 तीन महिना 27 गते शनिबार बिहान 10 बजेदेखि आज 6 बजेसम्म पञ्चथुमका भुजीकोटमा थप जानकारीको लागि सम्पर्क सचिव शिवराज घिमिरे 9855607383 आयोजक भुजीकोट पञ्चथुमका खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी नगरपालिका दुई भुजीकोट तनहुँ
9: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
10: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
11: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
9: सन्देश ट्रेडर्स शीतला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9855062676
12: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
13: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
12: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन

0: नम्बर 98 4 61 94 378 98 1 71 96 902।
1: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साथ नसकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 98 2 61 52 0 67। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
0: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: शुक्ला गण्डकी FM 97.6।

0: होइन ए दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565935921।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ती हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98461089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
1: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
1: ओम एम आभूषण सुन चाँदी दोकान।
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 98460-69-2046-98-58-00-8।
0: हार्दिक निमन्त्रणा, भुजीकोट पञ्चथुमका खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी नगरपालिका 2 भुजीकोटद्वारा मकै मेला 2083 तथा स्थानीय उत्पादन मकैका विभिन्न परिकारहरूको प्रदर्शनी र सांस्कृतिक भजनको आयोजना गरिएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। मिति समय र स्थान 2083 3/27 शनिबार बिहान 10 बजेदेखि आज 6 बजेसम्म पञ्चथुमका भुजीकोटमा। थप जानकारीको लागि सम्पर्क सचिव शिवराज घिमिरे 98560-60383। आयोजक भुजीकोट पञ्चथुमका खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी नगरपालिका 2 भुजीकोट तनहुँ।
11: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
12: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा
11: हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103066 र 9840694043।
12: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
13: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
12: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
13: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
12: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
13: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
12: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
13: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
12: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 9560-80385। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी सेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्तभित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक सेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सावा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कारवाही अघि बढाउन बाध्य हुनेछ। नोट: ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2 चिसापानी, स्याङ्जा।
14: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
15: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
14: हो त नि, अब चाहिँ राम्रो भयो।
16: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
14: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
17: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
18: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
12: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
19: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 9856620630।
17: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
21: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
20: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
22: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
20: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदाईको होटल टाइटेनिक छ गोङगोबु बसबार पछाडिपट्टि
21: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
22: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
20: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461680 98235 52763

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
1: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 7.6 शुक्लागंधा की FM 97.6
1: ए गर्मियामा आयो हजुर सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
5: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
4: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 98562938 र 98028922938।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
7: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
7: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
8: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बब ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560285587।
11: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
7: किन आमा, के भएर?
11: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
7: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
11: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
7: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
11: मोबाइल 98563943952 र 98066656586।
7: कता हिँडेको हो आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।

0: Get connected, stay connected.
1: तपाई सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6। शुक्लगण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 5 बज्यो।
3: घटना दुर्घटना,
4: कला संस्कृति,
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईको अधिकार।
5: शुक्लगण्डकी समाचार।
6: शुक्लगण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्लगण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605554।

0: जिन्दगी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाई हामीलाई 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर विश्वभरि एकै साथ सुन्न सक्नुहुन्छ। समाचार अब विस्तारमा सुन्नुहोस्। तनहुको शुक्ला गण्डकी आठ स्थित सेती नदीमा बिहिबार बिहान फेला परेको शवको पहिचान भएको छ। शुक्ला गण्डकी नगरपालिका 9 लामे सौदा निवासी 50 वर्षकी टीका माया कामी रहेको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ। नदीको पारिपट्टि रहेको स्थानीयहरूका अनुसार ती महिला खोला किनारमा ब्याग राखेर खोलामा पसेकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ। पाँच दिनदेखि बेपत्ता बेसी शहर नगरपालिका रे बोहरा बेसीका 57 वर्षीय बुद्धि बहादुर बोहरा मृत अवस्थामा फेला पर्नु भएको छ। बेसी शहर नगरपालिका एक उदयपुर स्थित आकाशे डाँडामाथिको जंगलमा उहाँको शव बिहिबार बिहान करिब 8:30 बजे फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। प्रहरीका अनुसार टाउको र अनुहारमा चोट लागेको अवस्थामा शव फेला परेको थियो। शनाखतपछि मृतक बोहरा रहेको पुष्टि भएको हो। हाल बेसी शहर नगर पालिका 8 सेरामा बसोबास गर्दै आएका बोहरा गत असार 21 गतेदेखि परिवारको सम्पर्कमा हुनुहुन्थेन। घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्रीले जानकारी दिनुभयो। फेदीखोला गाउँपालिका ओडा 2 मा मापदण्ड विपरीत ट्रकको छतको हुडमा चौपाया रूबानी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। स्याङ्जाको गल्याङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश 01006-35-38 नम्बरको ट्रकमा 25 वटा भैंसी तथा पाडो चौपाया र 4 वटा बाख्रा ट्रकको छतको हुडमा राखी मापदण्ड विपरीत निर्दय व्यवहार गरी ढुवानी गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो। प्रहरीले मापदण्ड विपरीत ट्रकमा चौपाया ढुवानी गर्ने गल्याङ पालिका 11 बस्ने 40 वर्षीय ईश्वर नेपालीलाई पक्राउ गरेको हो। मापदण्ड विपरीत चौपाया ढुवानी गर्ने नेपालीलाई पशु पंक्षी सम्बन्धी कसुर मुद्दामा अनुसन्धान अगाडि बढ़ाएको प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय कास्कीले मनसूनजन्य विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न मनसून प्रतिकार्य योजना 2083 कार्यान्वयनमा ल्याउने भएको छ। जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा प्रतिकार्य योजना प्रस्तुत गरिएको हो। यो प्रतिकार्य आयोजना जिल्ला समन्वय समिति कास्की र रेड क्रस सोसाइटी जिल्लासँग छलफल गरी थप अध्ययनपछि 3 दिनभित्रमा स्वीकृत गरी कार्यान्वयनमा लैजाने निर्णय गरिएको सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्गत परालले बताउनुभयो। प्रशासनले तयार गरेको न्यूनीकरण प्रतिकार योजनामा बाढ़ी पहिरो डुबान नदी कटान सड़क अवरोध लगायत मनसूनजन्य विपदको तयारी खोज तथा उद्धार राहत र पुनर्स्थापनाको कार्यलाई प्रभावकारी बनाउने व्यवस्था गरिएको छ। कास्की नेपालकै बढ़ी वर्षा हुने जिल्ला मध्ये एक भएकोले अन्य प्रकोपको तुलनामा जलजन्य विपदको जोखिम उच्च रहेकोले सोही अनुसार योजना बनाइएको छ। योजना अनुसार मनसून अवधिभर मौसम तथा सम्भावित जोखिमबारे समयमै पूर्व सूचना प्रवाह गर्ने जोखिमयुक्त बस्तीको पहिचान गर्ने जिल्ला तथा स्थानीय आपतकालीन कार्य संचालन केन्द्रलाई तयारी अवस्थामा राख्ने राहत सामग्रीको भण्डारण गर्ने तथा सुरक्षा निकायलाई 24 घण्टा तयारी अवस्थामा परिचालन गरिने जनाइएको छ। तनहुँ जिल्ला बर्ड फ्लूको जोखिममा पर्न सक्ने भन्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले जिल्लाभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पंक्षी तथा पंक्षीजन्य उत्पादनका अवजातको कारण तनहुँमा रोग वितरण सक्ने जोखिम रहेकोले कृषक पंक्षी व्यवसायी उपभोक्ता तथा सम्बन्धित सबै सरकारवालालाई आवश्यक सावधानी अपनाउन कार्यालय प्रमुख रविन्सन अधिकारीले अनुरोध गर्नुभयो। अण्डा राख्ने पुराना क्रेट पुनः प्रयोग नगर्न डुबानीका सवारी साधनलाई निसंक्रमण गर्न काग लगायत जंगली पंक्षीसँग घरपालुवा पंक्षी वा तीनको दाना सम्पर्कमा आउन नदिन दाना उसार पसार गर्दा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र डुबानी गर्न अन्य संक्रामक रोग विरूद्ध नियमित खोप लगाउन तथा संक्रमण पुष्टि भएमा मरेको पंक्षीलाई तत्काल गहिरो खाडलमा पुरेर फार्मलाई निसंक्रमण गर्न र प्राविधिकको सल्लाह अनुसार आवश्यक रोग नियन्त्रणका उपाय अपनाउन कार्यालयले आग्रह गरेको छ। पोखरा महानगरपालिकाले प्रस्तावित पोखरा बस पार्क भित्रको जग्गाको बारेमा छानबिन भइरहेकोले अहिले आफ्नो दावी नगर्न आग्रह गरेको छ। बस पार्कको जग्गा व्यवस्थापन तथा स्वामित्व सम्बन्धी विषयमा गठित छानबिन समितिको प्रतिवेदन नआउँदासम्म कुनै पनि पक्षले सार्वजनिक रूपमा आफ्नो अधिकार दावी गर्न नमिल्ने महानगरले स्पष्ट पारेको छ। बस पार्कका लागि 2035 सालमा अधिग्रहण गरिएको जग्गा विभिन्न समयमा बिक्री सट्टापट्टा बसोबास तथा भोगचलनका लागि दिएको विषयमा कानून र प्रक्रिया समान रूपमा पालना नभएको गुनासो आएपछि महानगरले अहिले न्यायिक छानबिन गरिरहेको छ। महानगर प्रमुख धनराज आचार्यले छानबिन समितिको अन्तिम प्रतिवेदन नआउँदासम्म मेरो लालपूर्जा यति हो वा मेरो अधिकार यही हो भन्ने सार्वजनिक दावी गर्नु उपयुक्त नहुने बताउनुभयो। बसपार्कभित्रका 600 व्यवसायीले सार्वजनिक हितका लागि आफ्नो व्यावसायिक स्थान छोडेर व्यवस्थापन प्रक्रियामा सहयोग गरिसकेको उल्लेख गर्दै उहाँले एउटा पेट्रोल पम्पलाई मात्र विशेष सुविधा दिनुपर्ने तर्क न्यायचित नहुने बताउनुभयो। लमजुङको बेसी शहर सेराफाँटमा रहेको जिल्ला कारागार बजेट अभावमा निर्माण हुन नसकेपछि बन्द भई 109 कैदी बन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ। भवन विकास तथा निर्माण कार्यालय कास्कीले तयार पारेको प्रतिवेदन अनुसार पुननिर्माणको लागि ₹17,74,00,000 लागत अनुमान तयार भए सम्बन्धित निकायमा पेश भएको लमजुङ कारागारका निमित्त जेलर पेसा गौतमले जानकारी दिन कारागार विक्रमसम्म 2028 निर्माण भएको थियो। हाल कारागारमा कैदीबन्दी छैनन्। लेखाधिकृतको पद रिक्त छ। कारागारमा 6 जना कर्मचारी कार्यरत रहेका छन्। प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालले कारागार भवन जीर्ण भएकोले सामान्य मरमतबाट संचालन गर्न नसकिने जानकारी दिनुभयो। कैदीबन्दी जिल्ला बाहिर रहँदा अदालतमा उपस्थित गराउन आफन्तसँग भेटघाट गराउन तथा अन्य प्रशासनिक काम गर्न अतिरिक्त समय जनशक्ति र खर्च लाग्दै आएको छ। तनहुँमा निर्माणाधीन 140 मेगावट क्षमताको तनहुँ जलविद्युत आयोजनाको लागि सरकारले ₹6 अर्ब बढ़ी बजेट विनियोजन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आगामी आर्थिक वर्षको लागि उक्त बजेट उपलब्ध गराएको हो। रिसिङ गाउँपालिका एक झापुटारमा जलविद्युत आयोजनाको काम तीव्र गतिमा अगाडि बढ़िरहेको छ। आयोजनाको 3 वटा प्याकेजमा काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। आयोजनामा हालसम्म 75.5% प्रगति भएको छ। आयोजनाको प्याकेज 1 अन्तर्गत पाँच लगायत संरचना हेड ओक्स प्याकेज 2 अन्तर्गत मुख्य सुरुङ विद्युत गृह तथा सम्बन्धित उपकरण तथा प्याकेज 3 अन्तर्गत दमौली भरतपुर 220 केवी प्रसारण लाइनको निर्माण जारी छ। बाँध लगायतका संरचनाको भौतिक प्रगति 59% बराबर पुगेको छ। यस्तै मुख्य बाँध निर्माणको लागि डाँडा कटान पहुँच सड़क सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध 2 वटा डाइभर्सन सुरुङ लगायतका संरचनाको निर्माण सम्पन्न भएको छ। यस्तै विद्युत गृह केवल सुरुङ सर्च ट्याङ्क टेल रेस लगायत संरचनाको मुख्य कंक्रिटिङ कार्य सम्पन्न भएको छ। त्यसको भौतिक प्रगति 77% छ। वहाँका अनुसार जलाशयको पानीलाई विद्युत गृहतर्फ लैजान प्रयोग हुने मुख्य सुरुङको कंक्रिट लाइनिङ कार्य जारी छ। प्रसारण लाइन अन्तर्गत 94 वटा टावर मध्ये 78 वटा टावरको जग हाल्ने काम सम्पन्न भएको छ। कास्कीको पोखरा महानगरपालिका 33 मा निर्माण सम्पन्न भएको 22 मेगावट क्षमताको सेतीखोला जलविद्युत आयोजनाले बिजुली उत्पादन शुरू गरेको छ। सेतीखोला हाइड्रो पावर लिमिटेडद्वारा प्रवर्धित सो आयोजना विक्रमसम्म 2078 मंगसिरमा शुरू भएको हो। नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण गरेपछि उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणको रूपमा प्रवाह गर्न थालिएको प्रवर्धक कम्पनी निर्देशक दीपक बरालले जानकारी दिनुभयो। उहाँका अनुसार प्रारम्भिक रूपमा 15 दिन आयोजना परीक्षण अवधिमा रहनेछ। त्यसपछि नियमित व्यावसायिक उत्पादन शुरू हुनेछ। सो अवधिमा उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको प्रणालीमा प्रवाह गरिनेछ भने आयोजना र उपकरणको प्राविधिक परीक्षण जाँच गरिनेछ। आयोजनाले गत मंगसिरदेखि नै उत्पादन शुरू गर्ने लक्ष्य राखेको थियो तर प्रसारण लाइन निर्माणसँग सम्बन्धित वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा सम्पन्न गर्न विलम्ब भएको बताइन्छ। प्रसारण लाइनका लागि निर्माण गरिएका 5 टावर मध्ये 3 वटा वन क्षेत्रमा परेकोले आवश्यक स्वीकृतिको लागि समय लागेको निर्देशक बरालको भनाइ छ। गोर्खाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बीमा गरेको छ। नगरभित्रका विद्यालयमा अध्ययनरत 4582 जना विद्यार्थीको दुर्घटना बीमा गरिएको नगर प्रमुख बिग बस चिन्तनले जानकारी दिनुभयो। विद्यार्थीलाई बीमाको दायरामा ल्याउन नगरपालिका र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स बीच सम्झौता भएको नगर प्रमुख चिन्तनले बताउनुभयो। नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सम्भावित दुर्घटना र त्यसबाट पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरणको लागि बीमा कार्यक्रम लागू गरिएको स्पष्ट पारेको छ। यसबाट सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ़ाउन मदत पुग्ने नगर प्रमुख चिन्तनको भनाई छ। तनहुको शुक्ला गण्डकी आठ स्थित शुक्ला इलेटार शिवालय क्षेत्रमा साउनको प्रत्येक सोमबार भगवान शिवको महिमा सहितको सत्संग हुने भएको छ। संस्थाले विगत चार वर्षदेखि साउनको सोमबार सत्संग गर्दै आएकोमा यस पटक संगीतमय प्रवचन थप गरिएको उपाध्यक्ष ध्रुव कुमार मल्लले जानकारी दिनुभयो। वहाँले यस क्षेत्रको प्रचार भक्तजनहरूको आगमनमा वृद्धि र निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताको लागि दान मार्फत सहयोग संकलन गर्ने उद्देश्य रहेको बताउनुभयो। वहाँले शुक्ला गण्डकी क्षेत्र सबैको शिवालय क्षेत्रमा सकेको दान संकलन गरी व्यवस्थित बनाउने उल्लेख गर्नुभयो। मन्दिर निर्माण उपसमितिका संयोजक ज्ञान प्रसाद भण्डारीले टोल टोलमा पुगेर दाताहरूसँग आर्थिक संकलन भइरहेको बताउनुभयो। सदस्य विवेक खनालले पुरानो शिवको यस मन्दिरको विस्तारै विकासले बाटो समयाउन लागेको बताउनुभयो। वहाँका अनुसार हालसम्म कबोल सहित करिब 20 लाख रूपियाँ संकलन भएको छ। पण्डित ऋषिराम पौडेलले शिव महिमा कथा वाचन गर्नुहुनेछ। हवस् त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर हामी पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोक चौतारी शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in पी लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: कता हिँडेको आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4।

0: सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ल गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
0: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौंडा, नगरपालिकाबाट 10 घर माथि,
3: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 827 र 98 6 44 35 0 31।
5: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
6: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
5: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
7: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा।
3: मोबाइल 98 5 60 55 77।
8: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
9: ढुक्क भाउन हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
8: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
8: होम डेलिभरीको पनि व्यवस्था छ।
10: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहु, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98 1 41 11 178, 98 5 60 00 778।
11: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
12: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
11: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
12: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
10: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 065 412 200 412 160 र 98 460 78 022।
13: शुक्ला गण्डकी एफएम 97.6।
14: मिलन बिछोड, गाउँ अनि सहर, मौलिक संस्कृतिको धरोहर,
15: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा डब्ल्यू डब्ल्यू डब्ल्यू

डट शुक्ला गण्डकी fm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबैलाई कार्यक्रम लोकचौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोकचौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। आजको श्रृंखलामा रहेर तपाईँको लागि भर्खरै मात्र बजारमा आएका नयाँ नयाँ भाकाहरूलाई कार्यक्रममा राख्ने दिन हो। तिनै भाकाहरूलाई मैले कार्यक्रममा राख्नेछु, सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन त लिन सक्नुहुन्छ नि है। समय त छ साँझको, के गर्दै हुनुहुन्छ? पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नै, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा चाहिँ छँदै नै छ। यदि सुनिरहनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। अब कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दा, कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुन्चादी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साफिर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुन्चादी पसललाई। यो पसल रहेको छ खैरेनी टार वडा कार्यालयको अगाडि, त्यहाँ गएर तपाईँ आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ है। त जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने कार्यक्रमको शुरूआत स्वरूप तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। बुकी फूल बसायो बोलको गीत चाहिँ रहेको छ यति बेला भने, यो गीत स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि भोकी फुल बसायो बोलको यो गीत मैले राखिसके। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु अर्को मायालुको काख बोलको गीत चाहिँ रहेको छ। यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने कति प्यारो कति नानो मायालुको काख भएको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। अर्को गीत रहेको छ हाम्रो सम्बन्ध चिनाउन निस्तरम बोलको गीत रहेको छ, यति बेला भने स्वीकार्नुहोस्।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
0: पुराना गरगहनासँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चन्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602099।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट, चोक।
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9855612474।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
10: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: धन्यवाद स्वातिना, यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
0: त्यसो नभने म पनि अब नातिकेर भरबाटलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 9850383878, 9841356558।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0564124121060 र 9840078022।
6: शुक्ला गण्डकी FM 97.6।

हजुर श्रोता मित्र एकैछिनको यो छोटो व्यवसायको विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकसोतारीमा। कार्यक्रम लोकसोतारी लिएर तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु है। र अब त स्वागत मात्रै गर्ने हो कि जस्तो चाहिँ भयो कि है। कार्यक्रमको अन्तिमतर्फ पनि म आइ नै सके, यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव भन्ने प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामदाम सञ्चारी पसलका प्रोपाइटर भक्त कुमार रामदाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै यतिन्जेलसम्म सुनेर बस्नुहुने सबै पनि फेरि धेरै धेरै धन्यवाद व्यक्त गर्दै अन्तिममा रिमाई बोलको यो भाका राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौँला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
3: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
4: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 मोबाइल नम्बर 98460268
3: 98560268।
6: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460067645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संविधान संशोधनको बहस पत्र तयार गर्ने कार्यदलबाट राप्रपा बाहेक सबै विपक्षी दल बाहिरिए। स्पष्ट प्राथमिकता बिनाको संशोधनले अस्थिरता र ध्रुवीकरण निम्त्याउने कांग्रेस सभापति थापाको भनाई।
0: सुकुम्बासीलाई गाँस बाँस र कपास माग्दै माइती घरमा प्रदर्शन। वैकल्पिक व्यवस्था नगरी नहटाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन।
1: निर्माण क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल। समस्या समाधान गर्न सरकार सकारात्मक रहेको भनाई। चालू आर्थिक वर्षको भुक्तानी हुने आज अन्तिम दिन। हिजो एकै दिन 17 अर्ब रूपियाँ भन्दा धेरै खर्च।
0: अस्ट्रेलिया र भारत बीच युरेनियम निर्यात सम्झौता। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीद्वारा स्थापित सुरक्षा अन्तर्गत निर्यात हुनुपर्ने।
1: र विश्वकप फुटबलको क्वार्टर फाइनलका खेल आज रातिदेखि शुरू हुँदै राति पाउने 2 बजे फ्रान्स र मोरक्को खेल्दै।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलबाट नेकपा एमाले पनि बाहिरिएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक असीम शाहलाई पत्र लेखेर पार्टी प्रतिनिधि भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी दिनुभएको हो। अधिकारी शुरूदेखि नै कार्यदलको बैठकमा भने सहभागी बन्नुभएको थिएन। यसअघि नेकपा, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी 4 दल बाहिरिसकेका थिए। श्रम संस्कृति पार्टीले पनि अबदेखि बैठकमा नबोलाउन भनेको छ। नेपाली कांग्रेसले कार्यदलमा प्रतिनिधि पठाएकै थिएन। अब कार्यदलमा सत्तापक्ष राष्ट्रपा र एउटा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि मात्र बाँकी रहेका छन्। बाहिरका दलहरूले संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा नछुने प्रतिबद्धता खोज्दै सर्वदलीय छलफलको माग गरेका छन्। यसैबीच नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारले स्पष्ट प्राथमिकता र निश्चित समस्याको पहिचान नगरी संविधान संशोधनको प्रक्रिया अघि बढ़ाउन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषयक विचार गोष्ठीमा बोल्दै सभापति थापाले संविधानका आधारभूत विषय र लोकतान्त्रिक मूल्य मान्यतामा पार्टीले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्नु भएको हो। सरकारले कुन विशिष्ट समस्या समाधानका लागि संशोधन गर्न खोजेको हो भन्ने कुरा स्पष्ट नभएको उहाँले उल्लेख गर्नुभयो। संविधानको समग्र अन्तर्वस्तुलाई एकैपटक बहसको विषय बनाउँदा अप्रत्याशित संवैधानिक र कानूनी जटिलताहरू उत्पन्न हुनका साथै चरम दलीय ध्रुवीकरण निम्त्याउने उहाँको तर्क छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद प्रवेश कुमार हमालले संविधानको मर्म माथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहस पत्र तयार पार्न गठन गरिएको कार्यदलबाट आफ्नो पार्टी अलग हुनु परेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले आफ्नो पार्टी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायत आधारभूत कुराहरूमा प्रश्न उठाउने गरी संविधान संशोधनको बहसमा सहभागी हुनै नसक्ने अडान समेत राख्नुभयो। उहाँले संविधानको पूर्ण पालना गर्ने शपथसहित बनेको वर्तमान सरकारले संविधानको आधारमाथि नै हमला गर्ने काम गरिरहेको आरोप लगाउनुभयो। सरकारले राष्ट्रपाको चुनावी वाचा पत्रमा उल्लेख भए अनुसार संविधान संशोधन बारे बहस पत्र बनाउन कार्यदल गठन गरेको थियो। कार्यदलले शुरूमा 2 महिना र पछि थपिएको 1 महिना गरी 3 महिनाको कार्य अवधि पाएको छ। थपिएको म्याद यही असार मसान्तमा सकिँदैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको र चाँडै प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गर्ने तयारी रहेको बताएको छ।
1: गएको जेठ 17 गते प्रतिनिधि सभाको बैठकमा भएको घटनाको जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको ठहर गरेको छ। सचिवालयका सचिव प्रकाश अधिकारी संयोजकत्वको समितिले बुझाएको प्रतिवेदनमा मर्यादा उल्लंघनको ठहर गर्दै बैठकभित्र अमर्यादित र उत्तेजक शब्द प्रयोग भएकामा संसदको अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्नेसम्मको व्यवस्था कठोरतापूर्वक लागू गर्न सुझाव दिएको हो। समितिले स्थलगत मुचुलका सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारेको प्रतिवेदनमा जेठ 17 गते संसदमा संयमताको अभाव देखिएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँगको प्रश्नोत्तरपछि विपक्षी सांसदहरूले विरोध गर्ने क्रममा सभामुख बस्ने कुर्सी अगाडिको टेबल चर्किएको, काठको बार फुटेको र ढोकाको छेस्किनी समेत भाँचिएको प्रतिवेदनमा उल्लेख छ। समितिले भविष्यमा यस्ता घटना दोहोरिन नदिन आचार संहिताको पूर्ण पालना गराउन आचरण अनुगमन समितिलाई सक्रिय बनाउन र भौतिक हानि नोक्सानी पुर्याउने सांसदलाई तत्काल बैठक कक्षबाट निष्कासन गर्न मर्यादा पालकलाई निर्देशन दिन सभामुखलाई सुझाव दिएको छ। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी सहित विपक्षी दलहरूले सीमा सम्बन्धी विवाद सम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता दिएका छन्। बैठक शुरू हुने बित्तिकै उभिएर विरोध गरेका विपक्षी दलहरूले सभामुखले समय दिएपछि बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ 17 गते प्रतिनिधि सभाको बैठकमा दिएको नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाब दिनुपर्ने बताएका हुन्। आज संसदमा रहेका सबै विपक्षी दलको तर्फबाट बोलेका सांसदहरूले सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिबारे विरोध गरेका छन्।
0: सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाएको विरोधमा आज माइती घरमा प्रदर्शन भएको छ। वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र जात व्यवस्था उन्मूलन मोर्चाले प्रदर्शन गरेका हुन्। सरकारले वैशाख महिनामा काठमाडौँका नदी किनारका सुकुमवासी बस्ती हटाएर विस्थापितहरूलाई विभिन्न ठाउँका होल्डिङ सेन्टरमा राखेको थियो। अहिले उनीहरूलाई होल्डिङ सेन्टरबाट हट्न दबाव दिँदै खाना र पानी समेत बन्द गरेपछि विरोध भइरहेको छ। यो विषय केही दिनदेखि लगातार संसदमा पनि उठिरहेको छ। यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले सुकुमवासीहरूको जीवन स्वतन्त्रता सम्मानता र मर्यादाको सम्मान गर्न सरकारलाई निर्देशन दिएको छ। सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले वैकल्पिक व्यवस्था नगरी सुकुमवासीलाई नहटाउन सरकारलाई निर्देशन दिएको हो। आयोगको अनुगमन अनुसार वैकल्पिक व्यवस्था नमिलाई पर्याप्त खाना नदिई र आवश्यक अभिभावकत्व नलिई सुकुमवासीहरूलाई हटाएको पाइएको छ। यस्तो कार्यले आवास सम्बन्धी ऐन संविधान र नेपाल पक्ष रहेका अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डहरूको उल्लंघन भएको आयोगले जनाएको छ। यसअघि पनि आयोगले पटक पटक सिफारिश र पत्राचार गरे पनि सम्बोधन नभएको बताउँदै नेपाल सरकारलाई सुकुमवासीहरूको मानव अधिकार जोखिममा नपार्न र उनीहरूको सम्मानजनक व्यवस्थापन गर्न पुनः निर्देशन दिएको जनाएको छ।
1: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गएको भदौ 23 र 24 गतेको घटना सम्बन्धी प्रतिवेदन सच्याउन माग गर्दै राष्ट्रिय मानवाधिकार आयोगमा निवेदन दर्ता गराउनु भएको छ। ओलीका तर्फबाट केन्द्रीय सदस्य महेश बर्तौलाले आयोगका अध्यक्ष तप बहादुर मगरलाई भेटेर आयोगको निर्णय नम्बर 177 सच्याउन मागसहित निवेदन दर्ता गराउनु भएको हो। आयोगले भदौको घटनामा पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानव अधिकार उल्लंघन गरेको ठहर गर्दै कार्यवाहीको सिफारिश गरेको थियो। निवेदनमा आयोगको त्यो निर्णय संविधान, प्रचलित कानून र अन्तर्राष्ट्रिय मान्यता विपरीत, पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको दावी गर्दै पुनरावलोकन गरी सच्याउन आग्रह गरिएको छ।
0: सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै मिटर ब्याज पीड़ितहरूले जनकपुरबाट काठमाण्डुसम्मको पैदल मार्च शुरू गरेका छन्। आज तिरहुतिया गछीबाट शुरू भएको मार्चमा 35 जिल्लाका 400 भन्दा बढ़ी पीड़ित सहभागी रहेका छन्। मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाहाका अनुसार फर्जी लिखत खारेजी, मिटर ब्याज विरूद्ध विशेष ऐन, न्यायाधिकरण गठन र पीड़ितको सम्पत्ति फिर्ताको माग गरेका छन्। मार्च बढ़ीमा 15 दिनमा काठमाण्डु आइपुग्ने र सुनवाई नभई देशव्यापी आन्दोलन थालिने उहाँको भनाइ छ। यसअघि मिटर ब्याज पीड़ितले दुई पटक पैदल मार्च गरिसकेका छन्। सरकारले यसअघि तीनवटा आयोग र एउटा कार्यदल बनाए पनि मिटर ब्याज पीड़ितको समस्या उस्तै छ। पछिल्लो पटक 2080 सालको फागुनमा सरकार र मिटर ब्याज पीड़ित बीच चार बुँदे सहमति भएको थियो। मिटर ब्याज पीड़ितसँग तत्कालीन उपप्रधान तथा गृहमन्त्री र पी रामिछानेको उपस्थितिमा सरकारी वार्ता टोली र पीड़ितका प्रतिनिधिले चार बुँदे सहमति गरेका थिए, तर कार्यान्वयन नभएको पीड़ितको भनाई छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा श्रम गर्न विदेशमा जानेहरूको लगानी र आमदानी बीचको सन्तुलन बारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
7: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संविधान संशोधनको बहसपत्र तयार गर्ने कार्यदलबाट रापरपा बाहेक सबै विपक्षी दल बाहिरिए स्पष्ट प्राथमिकता बिनाको संशोधनले अस्थिरता र ध्रुवीकरण निम्त्याउने कांग्रेस सभापति थापाको भनाई गएको जेठ 17 गते प्रतिनिधि सभामा संसदीय मर्यादा उल्लंघन भएको जाँचबुझ समितिको ठहर सभामुखलाई प्राप्त विशेषाधिकारको तत्काल प्रयोग गर्ने सुझाव वैकल्पिक व्यवस्था नगरी सुकुम्बासीलाई नहटाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या यसको प्रवर्धन भौतिक पूर्वाधार विकास लगानी वातावरण तथा आर्थिक सुधारको सम्बन्धमा निर्माण व्यवसायसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसाय महासंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र देशको आर्थिक विकास रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रका समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभयो। प्रधानमन्त्रीले निर्माण व्यवसायलाई मर्यादित पारदर्शी जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका कामलाई निर्धारित समयमा नै सम्पन्न गर्न सबै पक्षको सक्रिय सहकार्य आवश्यक भएकामा जोड़ दिनुभयो। छलफलमा नेपाल निर्माण व्यवसायहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी थप म्याद थप ठेक्का व्यवस्थापन समयमा आयोजना कार्यान्वयन मूल्य समायोजन बैंकिङ तथा लगानी सम्बन्धी चुनौतीबारे प्रधानमन्त्री बालेन्द्र शाहलाई जानकारी गराएका थिए।
0: चालू आर्थिक वर्षको बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2017मा आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ। जसअनुसार आज राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। यस्तो भुक्तानी पालिका प्रदेश र संघीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुनेछ। आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबाट मात्रै खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। हिजोसम्म सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटको 78% खर्च गरेको छ। तर विकासीय बजेट भनिने पूँजीगत तर्फको खर्च भने 40% मात्रै छ। आज भुक्तानीको चाप निकै रहेकाले भरे राति 12 बजेसम्म थप बढ़ने अनुमान छ। सरकारी खाताबाट हिजो एकै दिन 17,09,66,00,000 रूपियाँ भुक्तानी भएको थियो। आज अन्तिम दिन भएकाले पालिकाहरू सहित सड़क विभाग शहरी विकास तथा भवन निर्माण विभाग लगायत निकाय र यस अन्तर्गतका कार्यहरूमा भुक्तानी प्रक्रिया टुंग्याउने व्यस्तता देखिएको छ।
1: शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 19.67 अंकले घटेर 2101.92 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक 2.36% ओह्रालो लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घट्यो। हिजो 4,82,00,00,000,000 कारोबार भएकोमा आज 4,61,00,00,000 रूपियाँको शेयर किनबेच भएको छ।
0: वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको मासिक औसत आमदानी 54,403 रूपियाँ रहेको एउटा सरकारी सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको सहयोगमा तयार पारेको यो आप्रवासी भर्ना लागत सर्वेक्षण 2023 यस्तो देखाएको हो। नेपालमा यस्तो सर्वेक्षण पहिलो पटक भएको हो। सबैभन्दा बढ़ी मलेसिया गएका कामदारको आमदानी औसतमा 57,696 रूपियाँ देखिएको छ भने सबैभन्दा कम भारतमा जानेको आमदानी औसत 26,083 रूपियाँ छ। पुरूष र महिला कामदारको आमदानीमा पनि ठूलो अन्तर देखिएको छ। यस्तै श्रमका लागि विदेश जाँदा लागेको खर्च उठाउन कामदारले औसत 3 महिनाभन्दा बढ़ीको तलब खर्चाउनु पर्ने अवस्था पनि सर्वेक्षणले देखाएको छ। यो सर्वेक्षण कसरी गरिएको हो भनेर साथी महेश केवालीले राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक कृष्ण तुलाधरलाई सोध्नु भएको छ।
8: नेपालीहरू विदेशमा जाने बेलामा भएका विभिन्न खर्चहरू, भिसा शुल्क तिर्नु पर्यो, तपाईँको पासपोर्ट बनाउनु पर्यो, विभिन्न यो 54 क्राइटेरिया छन् यसमा खर्च हुने, त्यो खर्चहरू जोडेर पहिलो महिनामा उसले पाउने सुविधाहरू, तलब मात्र नभएर उसको त्यहाँ अब युनिभर्सिटी उसलाई अब विभिन्न ओभर टाइम दिया हुन्छन्, खानाको सुविधा दियो होला, अनि पासको सुविधा थियो, यो सबैलाई जोडेर हामीले आमदानी निकाल्छौँ। त्यो आमदानीले खर्च भएकोलाई डिभाइड गरेपछि अनि त्यसमा महिना कति महिनामा लाग्यो भने यसको मेथड भनेको यो घर परिवार सर्वेक्षण गर्ने हो। तथ्याङ्क विधिबाट हामीले निकालेको यस ग्रामीण र शहरी क्षेत्र गरेर हामीले यसमा 3,442 जनाको हामीले यो घर परिवार समेटेर हामीले निकालेको छ।
9: 54,403 रूपियाँ भनेको चाहिँ कामदारहरूको औसत आमदानी हो कि
8: आमदानी? अब त्यो आमदानी मासिक आमदानी 54,403 रूपियाँ थियो औसत आमदानीमा महिनामा। नेपालीहरू विदेशमा गएर काम गर्ने बेला लागेका खर्च

0: गरेर पढ्थ्यो होइन, यसरी बुझ्नुपर्छ यसमा हामीले।
1: अनि यो हाम्रो मलेसियामा सबैभन्दा बढी र भारतमा चाहिँ सबैभन्दा कम आमदानी देखियो, यो भिन्नताको कारण चाहिँ के होला?
0: यदि तपाईँ इन्डियामा जाने बेला तपाईँले जम्मा 16,000 रुपियाँ मात्रै खर्च गरेर तपाईँ गाउँकै आमदानी खर्च गरेर आएपछि थोरै बिग्रिन्छ भनेको त्यहाँ 3 महिना 4 महिना पनि तपाईँको पैसा 16,000 त एकैचोटि उठिन्छ। मलेसियामा सबैभन्दा उच्च औसत आमदानी भनेको हाम्रो यो खर्च गरेर आएको 57,693 रहेको छ भनेको मतलब यदि त्यहाँ आमदानी भएको छन् तर आमदानी अनुसार उहाँले खर्च कति गरेको छ त्यसको रेसियो हेर्नुपर्छ।
1: महिलाको र पुरुषको अघि तपाईँले अलिकति जोड्नु त भएको थियो, अन्तर चाहिँ देखियो नि जुन
0: मलेसियामा हाम्रो कस्तो लिङ्गहरू भन्ना लागत कस्तो भएको छ भने पुरुषहरूको औसतमा हाम्रो 1,76,000 रुपियाँ पर्छ लागत खर्चमा, महिलाहरूले अलिकति बढी पैसा खर्च गर्नुपर्ने भयो 2,19,000 जति खर्च हुनुहुन भन्छ। पुलिसले 4.5 महिनामा त्यो आफ्नो रिकभर गरेर आमदानी खर्च गर्न सक्छन् आरसीआईको भर्नमा, महिलाले अलिकति झनै राम्रो गर्छ, महिला 3.2 गर्दा पुग्छ।
1: प्रतिवेदनको नतिजाले चाहिँ विशेष गरी सरकारको वैदेशिक रोजगार नीति वा भर्ना प्रक्रिया भनौँ यो के परिवर्तन ल्याउन सक्छ यसमा?
0: विदेशमा दिएका पोलिसीहरू जन सम्झौताहरूमा जति भनेको त्यति तलब दिया छ कि छैनन्, 3-4 महिना भन्दा बढी समय लगाएर आफ्नो खर्चको रिकभर गरिन्छ भने वैदेशिक नीतिमा पोलिसीमा चेन्ज गर्नु पर्यो। यसमा हामीले दिनुपर्ने कुरा हो उसलाई विभिन्न सुविधाहरू जस्तै ट्रेनिङ हो यस्ता यस्तो कुराहरूमा पनि निशुल्क दिनुपर्ने अथवा राज्यले दिने बेलामा यति तलब दिने भन्छन् तर रोजगारदाताहरूले नदिन सक्छ, त्यसमा हामीले परिवर्तन गर्छौँ भनेर श्रम नीतिमा नै अब यसमा कसरी कार्यान्वयन गर्ने भने चाहिँ यो तथ्याङ्गले अनुगमन गर्नुपर्ने रहेछ, मूल्याङ्कन गर्न देख्न सक्छ।
2: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक कृष्ण तुलाधर। फेरि पनि खबरकै सिलसिला, काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभागको प्रवेशद्वार अगाडि एक युवाले आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते हुनुभएको छ। प्रहरीका अनुसार आज दिउँसो 2:15 राहदानी विभागको 3 नम्बर गेट अगाडि मुगु सोरु गाउँपालिका एक घर भई अहिले भक्तपुर बस्दै आएका 25 वर्षीय गणेश नेपालीले पेट्रोल छर्केर शरीरमा आगो लगाउनु भएको हो। राइड सियरिङको काम गर्दै आएका नेपालीले विभाग अगाडि मोटरसाइकल पार्किङ गरेको र त्यसमा महानगर प्रहरीले व्हील लक लगाइदिएपछि विवाद समेत भएको पाइएको छ। पछि नेपालीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएका पाइएको र घटनाबारे अनुसन्धान भइरहेको काठमाण्डौ जिल्ला प्रहरी परिषदले जनाएको छ। शरीरका विभिन्न भागमा जलेर गम्भीर अवस्थामा रहेका नेपालीलाई प्रहरीले उपचारका लागि वीर अस्पताल लगेको हो। उहाँ वैदेशिक रोजगारीमा दुवै जाने प्रक्रियामा रहेको पनि पाइएको छ।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

अभिनन्दन सहित मात्र रु 999 मै डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा

0: प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत संजय कुमार पाण्डेय सहित तीनजना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सार्वजनिक सम्पत्ति हानि नोक्सानी, सरकारी कागजात सच्याएको तथा गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाण्डुबाट मुद्दा दायर गरेको आयोगले जनाएको छ। आयोगका अनुसार पाण्डेय सहित नगरपालिकाको अपाङ्गता शाखामा कार्यरत अम्बिका महतो र पोखरिया नगरपालिका दशका महेन्द्र रावत कुर्मी विरूद्ध जनै 1,91,520 रूपियाँ मागदावी सहित मुद्दा दायर गरिएको हो। नगरपालिकाका कर्मचारीले कागजात सच्याई अपाङ्गताको परिचय पत्र वितरण गरी सरकारी रकम हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा आरोप पुष्टि भएपछि मुद्दा दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विज्ञप्ति मार्फत जनाएको छ।
0: नेपालका बाल सुधार गृहहरूमा बाल बालिकाको मानव अधिकारको अवस्था निकै दयनीय रहेको पाइएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले यस्तो निष्कर्षसहितको प्रतिवेदन प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिलाई बुझाएको हो। प्रतिवेदन बुझाउँदै उपसमिति संयोजक निनु कुमारी कर्णले बाल सुधार गृहहरू बाल बालिकाको सुधार केन्द्र भन्दा पनि दण्ड दिने ठाउँ जस्तो अवस्थामा रहेको बताउनुभयो। उहाँले बाल सुधार गृहहरूमा दक्ष जनशक्तिको अभाव, अपर्याप्त बजेट, स्पष्ट नीतिगत तथा कानूनी व्यवस्था नहुनु, मुद्दा किनारामा हुने ढिलाइ तथा कानूनी सहायतामा सीमित पहुँच हुनु प्रमुख चुनौतीका रूपमा रहेको बताउनुभयो।
1: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले वर्तमान सरकारले प्रतिफल दिने ठाउँमा मात्रै ऋण लगानी गर्ने दावी गर्नुभएको छ। राष्ट्रिय सभाको बैठकमा भएको राष्ट्र ऋण उठाउने विधेयक 2083 माथिको दफावार छलफलको क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिने क्रममा उहाँले विगतमा अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्दा सार्वजनिक ऋणको भार बढ़ेको बताउनु आरोप लगाउनुभयो। उहाँले कर बढ़ाएकोमा पनि र ऋण लिएको पनि विरोध नगर्न सांसदहरूलाई आग्रह गर्नुभयो। राजस्वले मात्रै देश चलाउन मुस्किल हुने भएकाले ऋण लिनै पर्ने बाध्यता रहेको अर्थमन्त्री सोनिम वाग्लेको भनाइ छ। यसैबीच राष्ट्र ऋण उठाउने विधेयक 2083 राष्ट्रिय सभाबाट पारित भएको छ।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका निर्देशक एकमत कुमार श्रेष्ठले नेपाल छिट्टै केरा, आलू र माछा उत्पादनमा आत्मनिर्भर बन्ने दावी गर्नुभएको छ। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा बोल्दै उहाँले कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत भूमिको वैज्ञानिक उपयोग, आधुनिक कृषि प्रविधिको अवलम्बन, कृषि अनुसन्धान, शिक्षा तथा प्रसार प्रणाली सुदृढीकरण, यान्त्रिकरण, प्रशोधन, बजारीकरण, गुण नियन्त्रण र वातावरण मैत्री कार्यक्रमलाई प्राथमिकता दिएको जानकारी दिनुभयो।
1: विभिन्न कारणले 12 वर्षदेखि रोकिएको ढल्केबर हेटौडा 400 केवी प्रसारण लाइन निर्माणको अवरोध सरकारले हटाएको छ। हिजो मन्त्री परिषदको निर्णयसँगै आयोजनाको मकवानपुर खण्डमा वन क्षेत्र प्रयोग गर्ने अनुमति प्राप्त भएको हो। मन्त्री परिषद बैठकले नेपाल विद्युत प्राधिकरणलाई प्रसारण लाइन क्षेत्रमा वनको जग्गा प्रयोग र त्यहाँ रहेका विभिन्न प्रजातिका 1,292 रूख हटाउन स्वीकृति प्रदान गरेसँगै निर्माणको अवरोध हटेको हो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार लामो समयदेखि वन क्षेत्रको स्वीकृति, मार्गाधिकार तथा रूख कटान सम्बन्धी निर्णय नहुँदा आयोजनाको काम रोकिएको थियो।
0: आज दिउँसो काठमाण्डु उपत्यका सहित देशका विभिन्न ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ। पछिल्लो 3 घण्टामा काठमाण्डुको कपनमा सबैभन्दा धेरै झण्डै 40 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै भक्तपुरको चाङ्गु नारायण, ललितपुरको खुमलटार, गोदावरी लगायतका क्षेत्रमा पनि पानी परेको छ। काठमाण्डु उपत्यका बाहिर सबै सुप्रदेशमा विभिन्न जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी सहित बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागको धेरै ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका केही ठाउँमा मेघ गर्जन, चट्याङ सहित मध्यम स्तरको वर्षाको सम्भावना छ। मध्य सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ। एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। अस्ट्रेलिया र भारत बीच युरेनियम निर्यात सम्झौता सम्पन्न भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रेलिया भ्रमणमा रहेको समयमा सम्झौता भएको समाचार संस्था एएफपीले जनाएको छ। दुई देशबीच आणविक सहकार्य सम्बन्धी सहमति भएको, झण्डै 12 वर्षपछि युरेनियम बिक्री गर्ने सम्झौतामा हस्ताक्षर भएको हो। आफ्ना अस्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानिजसँगको छलफलमा भारतीय प्रधानमन्त्री मोदीले भारतमा बिजुलीको माग उच्च रहेको उल्लेख गर्दै आउँदा वर्ष शर्मा आणविक ऊर्जा उत्पादनलाई पर्याप्त मात्रामा अघि बढ़ाउने योजनाको रूपरेखा प्रस्तुत गर्नुभएको छ। सम्झौताले भारतमा अस्ट्रेलियाको युरेनियम निर्यातलाई सहज बनाई जीवाश्म रहित इन्धनको क्षमता बढ़ाउने अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजले उल्लेख गर्नुभयो। अस्ट्रेलियामा विश्वको युरेनियम स्रोतको झण्डै 28% रहेको छ। यो सम्झौताले अस्ट्रेलियाबाट भारतलाई युरेनियम आपूर्तिको मार्ग प्रशस्त गर्ने र स्वच्छ ऊर्जा प्राप्तिको उद्देश्यलाई गति दिने खबरमा उल्लेख छ। दुई देशले संयुक्त विज्ञप्ति निकालेर शान्तिपूर्ण उद्देश्यका लागि आपतकालीन युरेनियम निर्यातलाई अनुमति दिएको बताएका छन्। सम्झौता अनुसार निर्यात अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईएद्वारा स्थापित सुरक्षा अन्तर्गत हुनुपर्नेछ।
0: अमेरिकी सेनाले इरानमा नयाँ चरणको आक्रमण गरेको छ। इरानी सरकारी संचार माध्यमका अनुसार सिरिक तथा बन्दर अब्बास जस्ता होर्मुज जलमार्गमा रहेका बन्दरगाह शहरहरू सहित देशको दक्षिणी भागमा विस्फोटका घटना भएका छन्। अमेरिकी सेनाले लगातार दोस्रो रात इरानमाथि व्यापक हवाई आक्रमण गर्दै थप 90 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको छ। यससँगै अमेरिकी सेनाले दुई रातको अवधिमा इरानका 170 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको बीबीसीले जनाएको छ। अमेरिकी आक्रमणको जवाफमा इरानले बहराइन, कुवेत र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएपछि मध्य पूर्व क्षेत्रमा तनाव थप चर्किएको छ। ले युद्ध अन्त्यका लागि भएको अस्थायी युद्ध विराम संकटमा परेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज रातिदेखि क्वार्टर फाइनलको खेल शुरू हुँदैछ। पहिलो क्वार्टर फाइनलमा राति पाउने 2 उपाधिको दावेदार मानिएको फ्रान्स र मोरक्कोले खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। प्री क्वार्टर फाइनलमा फ्रान्सले पाराग्वेलाई 1 र मोरक्कोले क्यानाडालाई 3 हराउँदै अन्तिम 8 पुगेको हो। विश्वकपमा फ्रान्स र मोरक्को बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2022 विश्वकपको सेमी फाइनलमा फ्रान्सले मोरक्कोलाई 2 हराएको थियो। यस्तै समग्रमा यी दुई टोलीबीच 6 भेट हुँदा फ्रान्सले 4 र मोरक्कोले 1 खेल जित्दा 1 खेल बराबरीमा सकिएको छ। त्यस्तै दोस्रो क्वार्टर फाइनलमा भोलि राति पाउने 1 स्पेन र बेल्जियम, तेस्रो क्वार्टर फाइनलमा आइतबार बिहान पाउने 3 नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा आइतबार बिहान पाउने 7 साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: संविधान संशोधनको बहस पत्र तयार गर्ने कार्यदलबाट राप्रपा बाहेक सबै विपक्षी दल बाहिरिए। स्पष्ट प्राथमिकता बिनाको संशोधनले अस्थिरता र ध्रुवीकरण निम्त्याउने कांग्रेस सभापति थापाको भनाई।
0: सुकुम्बासीलाई घाँस बाँस र कपास माग्दै माइती घरमा प्रदर्शन। वैकल्पिक व्यवस्था नगरी नहटाउन सरकारलाई मानवाधिकार आयोगको निर्देशन।
1: निर्माण क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्री शाहको छल। फल समस्या समाधान गर्न सरकार सकारात्मक रहेको भनाई। चालू आर्थिक वर्षको भुक्तानी हुने आज अन्तिम दिन। हिजो एकै दिन 17 रूपियाँ भन्दा धेरै खर्च।
0: अस्ट्रेलिया र भारत बीच युरेनियम निर्यात सम्झौता। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीद्वारा स्थापित सुरक्षा अन्तर्गत निर्यात हुनुपर्ने।
1: र विश्वकप फुटबलको क्वार्टर फाइनलको खेल आज रातिदेखि शुरू हुँदै राति पाउने 2 फ्रान्स र मोरक्को खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: हार्दिक निमन्त्रणा भुजीकोट पञ्चथुमका खाने पानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी नगरपालिका दुई भुजीकोटद्वारा मकै मेला 2083 तथा स्थानीय उत्पादन मकैका विभिन्न परिकारहरूको प्रदर्शनी र सांस्कृतिक भजनको आयोजना गरिएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। मिति समय र स्थान 2083 तीन महिना 27 गते शनिबार बिहान 10 बजेदेखि आज 6 बजेसम्म पञ्चथुमका भुजीकोटमा। थप जानकारीको लागि सम्पर्क सचिव शिवराज घिमिरे 98560-60383 आयोजक भुजीकोट पञ्चथुमका खाने पानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी नगरपालिका दुई भुजीकोट तनहु।
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
2: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौंडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौंडा प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461-94378 98171-96902।
3: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल।
4: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
5: दुलेगौंडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0-65-70-52 मोबाइल 98560-28-587।
8: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
9: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
10: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि
11: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि।
9: हजुर हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने
10: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
9: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने
10: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
9: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
5: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
2: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
5: मोबाइल नम्बर 98261-52067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
2: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
5: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
12: प्रदेश आयुर्वेद चिकित्सालय तनहुबाट उपलब्ध हुने सेवाहरू
13: बिरामी परीक्षण
12: निशुल्क औषधि वितरण
13: प्रयोगशाला सेवा
12: पञ्चकर्म पूर्व कर्म
13: बस्ती कर्म
12: शिरोधारा
13: नस्य कर्म जलनीति
12: छार सूत्र सेवा
13: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
12: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम
13: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
12: अग्निकर्म मर्म चिकित्सा
13: स्तन पाए आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधा चिकित्सालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्लागण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383।
14: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: सुजना,
1: आज के बाद से खुल जाएगी।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
3: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
2: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
3: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
3: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40।
4: आज पनि खाना काप्छे होइन कहाँ जान्छ कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउन आउँदैन भने
5: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
4: ए मेरी तिते करेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन कहाँ जाने
5: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
6: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
7: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झनै पर्ने ठाउँ
8: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
9: कृषि विकास कार्यालय तनहुँको अनुरोध
10: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं
9: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं
10: विषादीको प्रयोग सकेसम्म नगरौं गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं
9: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं
11: कृषि सामग्री आपूर्ति कृषि उत्पादन प्रणाली रोग किरा व्यवस्थापन उत्पादन उपरान्त प्रविधि बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं
10: थप जानकारीको लागि 0665713130
11: कृषि विकास कार्यालय तनहुँ दमौली
12: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
13: हो हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
14: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
12: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
15: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 सूचना यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी सेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक सेयर सदस्यले आफ्नो नियमित बचत समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋण सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली, सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋण सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट: ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2 चिसापानी, स्याङ्जा।
0: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
16: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
0: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
16: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगुबु बसपार पछाडिपट्टि।
16: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
17: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
0: होटल टाइटेनिक, गोङगुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168778, 9825527763।
18: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित। आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
19: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864597056।
3: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
5: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
4: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
5: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
5: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
4: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
5: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
4: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
5: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
4: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
5: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
4: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
5: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
4: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
5: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0855-63-175, 98-560-63-175।
6: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना,
7: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
6: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
7: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
6: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
7: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
6: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
7: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
6: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-383। कता हिँडेको आइफोन हातमा लिएर?
8: आइफोन हो कि आइफोन के बनो, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635-414-050, मोबाइल 98463-23811।
7: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असार 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0635-414-377 र 98-560-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपिचो।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट टाइम किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एकमात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, साँझ 7 बजेको शुक्ल गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

0: र आदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका 25 वर्षीय युवा गणेश नेपालीको अवस्था गम्भीर भन्दै सुनिल पौडेल सहित 18 जनालाई भ्रष्टाचार मुद्दामा सफाई। प्रधानमन्त्री देखनासाथ कामले मानिस अख्तियार दुर्पी गणसंघन आयोग प्रमुख बन्ने खतरा रहेको कांग्रेस सभापति थापाको टिप्पणी। गण्डकी प्रदेशमा गाँव गाँव खेतीको बाटो खुल्यो, प्रदेश सभाबाट विधेयक पारित। सेती नदीमा डुबेर शुक्ला गण्डकीमा एक महिलाको ज्यान गयो। डाक्टर नारायण सिंह गुरूङ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त। पोखरा उद्योगवाणी संघको 36 महाधिवेशन भदौ 3 साता हुने। आज सरकारी खाता बन्द हुने अन्तिम दिन, अन्तिम भुक्तानीको चाप। डिभिनियर्स दोस्रो वर्षमा त्रिभुवन विश्वविद्यालयमा नेपाल टप। अञ्जना राईलाई गण्डकी मल्टिपलको सम्मान। अस्ट्रेलिया र भारत बीच युरेनियम निर्यात सम्झौता र साइबरले फ्रान्स विरूद्धको खेल गुमाउने। त्रिपुरेश्वर स्थित राहाबन विभागबाट अगाडिबाट आत्मदाहको प्रयास गरेका 25 वर्षीय युवा गणेश नेपालीको अवस्था गम्भीर बन्दै गएको छ। प्रहरीका अनुसार स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई वीर अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको हो। मुगुको सोरु गाउँपालिका एकका गणेश पठाव चालक रहेको बताइएको छ। बिहिबार आज राजधानी विभाग अगाडि पार्किङ गरेको उहाँको मोटरसाइकलमा काठमाडौँ महानगर प्रहरीको टोलीले व्हील लक गरेको थियो। सोही क्रममा नगर प्रहरीसित विवाद भएपछि उहाँले आत्मदाहको प्रयास गरेको जनाएको छ। गणेश नेपालीका सहोदार दाई मदन नेपालीका अनुसार गणेश 2 वर्ष अघिदेखि पठाव गर्दै गुजारा गर्दै आउनुभएको छ। श्रीमतीले एक छोरीको लालन पालन त्यसैबाट गर्नुहुन्थ्यो। गौशाला स्थित अल नेपाल कलेजमा कृषि जेटी पढ्नुभएका गणेशले वैदेशिक रोजगारीको लागि विदेश जाने तयारी गर्दै पठाव चलाउन थाल्नु भएको जनाइएको छ। राहदानी विभागले आज दिउँसो विभागको गेट बाहिर आत्मदाहको प्रयास गर्ने व्यक्ति राहदानी सेवा लिन नआएको स्पष्ट पारेको छ। राहदानी सेवा लिन आएको व्यक्तिले आत्मदाहको प्रयास गरेको भनी अफवाह फैलिएपछि विभागले विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा स्पष्ट पारेको हो। आज दिउँसो अन्दाजी 1:38 बजेको समयमा काठमाडौँ महानगरपालिका 11 त्रिपुरेश्वरमा एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाई घाइते भएको घटनाप्रति विभागको ध्यान आकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। विशेष अदालतले नेपाल दूरसंचार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल सहित 18 जनालाई भ्रष्टाचार मुद्दामा सफाई दिएको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले आज प्रतिवादी बनाएका सबैलाई सफाई दिएको हो। अज्ञात दुर्पयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा ठूलो आर्थिक अनियमितता र मिलिमात्र भएको दावी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। तत्कालीन प्रबन्ध निर्देशक पौडेल सहितका प्रतिवादीहरूले पदको दुरूपयोग गरी राज्य कोषमा ठूलो नोक्सानी पुर्याएको अख्तियारको आरोप थियो। यस भ्रष्टाचारमा मुद्दामा संलग्न रहेका प्रतिवादी विरूद्ध कुल 33 करोड़ रूपियाँ बिगो मागदावी गर्दै कार्यवाहीको माग गरिएको थियो। प्रतिवादीहरू सुनिल पौडेल, संगीता पहाड़ी भन्ने संगीता अर्याल, प्रतिभा वैद्य भन्ने प्रतिभा श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, जवीन्द्र लाल उपाध्याय, देवेन्द्र खतिवड़ा, विनीता श्रेष्ठ, अमोल प्रधान, राजीव कुमार केसी, हेम प्रभा कर्ण भन्ने हेम प्रभा राम प्रताप कर्ण, नवल चौधरी, मुक्ति प्रसाद अर्याल, सन्तोष कुमार श्रेष्ठ, परात्मा भट्टराई लगायतले सफाई पाउनु भएको हो। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री देख्नासाथ कामले मानिस अख्तियार दुर्पयोग अनुसन्धान आयोग प्रमुख बन्ने खतरा रहेको बताउनु भएको छ। अख्तियार प्रमुखको परैदेखि सल्युट गर्दै आउला कि भन्ने डर समेत रहेको उहाँले बताउनुभयो। अख्तियार दुर्पयोग अनुसन्धान आयोग भनेको त यस्तो संस्था हो जसले सरकारले पनि प्रधानमन्त्रीले पनि मन्त्रीहरूले पनि भ्रष्टाचार गर्न सक्छन्। अरू कसैले गरेको भ्रष्टाचार प्रधानमन्त्री आफैले हेर्नुहुन्छ, तर प्रधानमन्त्रीले पनि भ्रष्टाचार गर्नुभयो भने हेर्नुपर्छ है भनेर अधिकार दिएको अख्तियार हिजो दलका नेताले आफ्ना खल्तीबाट मानिस बनाएर दलको छाया बन्न खोज्यो भनेर त्यसलाई सुधार गर्न खोज्यौं। केन्द्रीय काली सानेपामा आज भएको कार्यक्रममा सभापति थापाले भन्नुभयो, अब त झन् प्रधानमन्त्रीसँग डराउने मानिस अख्तियार प्रमुख बन्ने खतरा भयो। उहाँका अनुसार पछिल्ला घटनाक्रमले प्रधानमन्त्री देख्नासाथ कामले र सलाम साहब भन्ने मानिस अख्तियार प्रमुख भएर आउने खतरा छ। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवाधिकार आयोगमा निवेदन दर्ता गर्नु भएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तोलाले ओलीको तर्फबाट राष्ट्रिय मानवाधिकार आयोगमा औपचारिक निवेदन दर्ता गराउनु भएको हो। आज आयोगको हरिहर भवन पुल्चोक स्थित कार्यालयमा आयोगका अध्यक्ष तप बहादुर मगरलाई भेटेर बर्तोलाले 2082 साल भदौ 23 र 24 गतेका घटना सम्बन्धी आयोगको निर्णय नम्बर 177 अन्तर्गत गरिएको सिफारिश, संविधान प्रचलित कानून तथा अन्तर्राष्ट्रिय मानव अधिकारका स्थापित मान्यता र सिद्धान्तसँग मेल नखाने, पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको दावी गर्दै उक्त सिफारिश सच्याउन माग गर्नु भएको हो। निवेदन मार्फत आयोग समक्ष यसअघि माग गरिएका कागजात तथा प्रतिवेदनहरूको प्रतिलिपि पूर्ण रूपमा उपलब्ध नगराएको भन्दै उक्त घटनाको छानबिनका लागि लिली थापाको नेतृत्वमा गठित समितिले आयोगलाई बुझाएको भनेको प्रतिवेदनको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन पनि आग्रह गरिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नारायण सिंह गुरूङ नियुक्त हुनु भएको छ। प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले सिफारिश समितिको सिफारिशका आधारमा उहाँलाई सो पदमा नियुक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहले पोखरा सहित देशका विभिन्न 6 स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा एकैसाथ नयाँ उपकुलपतिहरू नियुक्त गर्नुभएको हो। सरकारले अन्य 5 प्रतिष्ठानहरूमा पनि नेतृत्व चयन गरेको छ। जसअनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डाक्टर विवेक आचार्यले जिम्मेवारी पाउनु भएको छ। उहाँ वरिष्ठ क्यान्सर रोग विशेषज्ञ हुनुहुन्छ। डाक्टर आचार्य यसअघि न्याम्सको क्यान्सर विभागका प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो। यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नवीस मान सिंह प्रधान चयन हुनुभयो। बीबी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर स्मृति कार्कीलाई नियुक्त गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर सूर्यमान म्याङहाम्बो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर अजय कुमार मिश्र नियुक्त हुनुभएको छ। गण्डकी प्रदेशसभाले औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक आज पारित गरेको छ। पोखरामा भएको बैठकमा सभामुख कृष्ण प्रसाद धिताले यो विधेयक सर्वसम्मत पारित भएको घोषणा गर्नुभयो। यसअघि अब गण्डकी प्रदेशमा औषधि र औद्योगिक सामग्री उत्पादनका लागि गाँजा खेती गर्ने कानूनी बाटो खुलेको छ। विधेयकमाथि छलफलका लागि उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले प्रस्ताव राख्नु भएको थियो। छलफलमा भाग लिँदै अशोक श्रेष्ठ, गणेशमान गुरूङ, सुशीला सिंखडा र बिन्दु पौडेले आफ्नो धारणा राख्नु भएको थियो। छलफलमा उठेका विषय र विधेयकका विविध पक्षका बारेमा मन्त्रीले जवाब दिएपछि विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढ़ाइएको थियो। प्रदेशसभाको अर्थ तथा विकास समितिका सभापति भोजराज आर्याले बुधबार यस विधेयकको प्रतिवेदन सभामा पेश गर्नु भएको थियो। विधेयकमा गाँजा खेतीका लागि कड़ा मापदण्ड तोकिएको छ। गाँजाको बोटमा पाइने नशालु पदार्थ टेट्रा हाइड्रो क्यानिबिनोल अर्थात टीएचसीको मात्रा 0.3% भन्दा कम हुनुपर्ने व्यवस्था विधेयकमा छ। यो औद्योगिक गाँजाका लागि तय गरिएको अन्तर्राष्ट्रिय मापदण्ड हो। औषधि उत्पादन, निकासी वा अध्ययनका लागि गरिने यस्तो खेती प्रदेश सरकारको प्रत्यक्ष नियन्त्रणमा रहनेछ। सरकारले तोकेको क्षेत्रमा मात्र यसको खेती गर्न पाइने प्रावधान विधेयकमा राखिएको छ। गाँजा खेती गर्न चाहने व्यक्ति वा संस्थाले अनिवार्य रूपमा अनुमति लिनुपर्नेछ। खेती गरिने जग्गाको क्षेत्रफल र पूर्व सहमतिको व्यवस्था पनि अनिवार्य गरिएको छ। गाँजाको बोट कटान र बिक्री गर्नु अघि त्यसको रासायनिक परीक्षण गर्नुपर्नेछ। यसका लागि प्रदेश सरकारले आफ्नो वा निजी क्षेत्र संघको साझेदारीमा प्रयोगशाला स्थापना गर्नेछ। प्रदेशभित्र रहेका शैक्षिक वा अनुसन्धान संस्थामा पनि यस्तो परीक्षण गराउन सकिने व्यवस्था छ। गाँजा खेती गण्डकी प्रदेशको समृद्धिको लागि गेम चेन्जर साबित हुनेछ, सभापति आर्याले भन्नुभयो। विधेयकमा गाँजाको दुरूपयोग रोक्नका लागि विशेष प्रावधानहरू थपिएका छन्। गाँजाको औषधीय प्रयोगबाट हुन सक्ने सम्भावित जोखिम कम गर्न चिकित्सा सेवा सहितको उपचार केन्द्र सञ्चालन गरिनेछ। दुरूपयोग गर्नेलाई कार्यवाही गर्ने र उपचारको लागि पुनर्स्थापना केन्द्र सञ्चालन गर्ने जिम्मा सरकारको हुनेछ। गाँजा खेतीको अनुमति, नवीकरण, निलम्बन र खारेजीका विषयमा पनि स्पष्ट कार्यविधि तय गरिएको आर्याले बताउनुभयो। चालू आर्थिक वर्षको बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 अघि नै सम्पूर्ण खाता बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ। यस अनुसार आज राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। यस्तो भुक्तानी पालिका, प्रदेश र संघीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुनेछ। आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबाट मात्रै यस्तो खर्च गर्न सकिने महालेखा नियन्त्रण कार्यालयले जनाएको छ। श्रोता, तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
2: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
3: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
5: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
7: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
9: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो।
10: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
8: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
7: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन।
10: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
11: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
6: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856620630।
7: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
4: हाम्रो मोबाइल पसल दुलेगौंडामा
11: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलक को व्यवस्था।
4: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
5: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
4: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
11: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
12: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहु।
4: सम्पर्क 0564142221, मोबाइल 9856035921।
12: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
5: हार्दिक निमन्त्रणा, भुजीकोट पञ्चथुमका खाने पानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी नगरपालिका 2 भुजीकोटद्वारा मकै मेला 2083 तथा स्थानीय उत्पादन मकैका विभिन्न परिकारहरूको प्रदर्शनी र सांस्कृतिक भजनको आयोजना गरिएको हुँदा निम्नमिति समय र स्थानमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। मिति समय र स्थान 2083 3/27 शनिबार बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म पञ्चथुमका भुजीकोटमा। थप जानकारीको लागि सम्पर्क सचिव शिवराज घिमिरे 9856603383, आयोजक भुजीकोट पञ्चथुमका खाने पानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी नगरपालिका 2 भुजीकोट तनहु।
13: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै खरो उत्तरण दिनुहोस् श्री स्टील टीएमसी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
14: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
15: किन आमा के भएर
14: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
15: ल आमा

0: हजुर दान गरौं।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
1: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
4: बाँकी समाचार। तपाईँको शुक्ला गण्डकी 8 स्थित सेती नदीमा आज बिहान फेला परेको सब पहिचान भएको छ। शुक्ला गण्डकी 9 लामेश्वर निवासी 50 वर्षकी टिकामाए कामीको रहेको इलाका प्रहरीकाले बेल सोत्राले जनाएको छ। नदीको पारिपट्टि रहेको स्थानीयहरूका अनुसार ती महिला खोला किनारमा झोला राखेर खोलामा पस्नु भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ। 5 दिनदेखि बेपत्ता बेसर नगरपालिका 2 बोहरा बेसीका 57 वर्षीय बुद्धिबहादुर बोहरा मृत अवस्थामा फेला पर्नु भएको छ। बेसर नगरपालिका 1 उदयपुर स्थित आकाशी डाँडामाथिको जंगलमा उहाँको शव बिहिबार आज बिहान करिब 38 बजे फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। प्रहरीका अनुसार टाउको र अनुहारमा चोट लागेको अवस्थामा शव फेला परेको थियो। शनाखतपछि मृतक बोहरा रहेको पुष्टि भएको हो। हाल बेसर नगरपालिका 8 सेरामा बसोबास गर्दै आएका बोहरा गत असार 21 गतेदेखि परिवारको सम्पर्कबाट बाहिर पोखरा उद्योग वाणी संघको 36 महाधिवेशन तथा 72 वार्षिक अधिवेशन आउँदो भदौको 20-21 गति हुने भएको छ। पोखरा उद्योग वाणी संघको बिहिबार बसेको 30 कार्यसमिति बैठकले स्वर निर्णय गरेको हो। बैठकमा संघका अध्यक्ष तथा हाल नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य समेत रहनुभएका गोपन कार्कीले भदौको 3 साता महाधिवेशनको प्रस्ताव गर्नुभएको थियो। अध्यक्ष कार्कीको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको महासचिव शोभा गौतमले जानकारी दिनुभयो। पोखराको निजी क्षेत्रको छाता संस्था तथा जेठो सामाजिक संस्थाको यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। पोखरा उद्योग वाणिज्य संघको विधान अनुसार महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्य तर्फका 2 उपाध्यक्ष, कोषाध्यक्ष र उपमहासचिव सहित 15 सदस्य चयन गर्नेछ। सदस्य मध्ये 1 औद्योगिक र 4 वस्तुगत, 10 सदस्य खुल्ला तर्फबाट निर्वाचित हुनेछन्। कार्यसमितिमा निवर्तमान अध्यक्षको स्थान अध्यक्षपछि रहने व्यवस्था छ। जिल्ला प्रशासन कार्यालय कास्कीले मनसूनजन्य विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न मनसून प्रतिकार योजना 2083 कार्यान्वयनमा ल्याउने भएको छ। जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा प्रतिकार योजना प्रस्तुत गरिएको हो। यो प्रतिकारी आयोजना जिल्ला समन्वय समिति कास्की र रेडक्रस सोसाइटी जिल्लासँग छलफल गरी थप अध्ययनपछि 3 दिनभित्रमा स्वीकृत गरी कार्यान्वयनमा लैजाने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताउनुभयो। प्रशासनले तयार गरेको विपद न्यूनीकरण प्रतिकार योजनामा बाढ़ी, पहिरो, डुवान, नदी कटान, सड़क अवरोध लगायत मनसूनजन्य विपदको पूर्व तयारी, खोज तथा उद्धार, राहत र पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउने व्यवस्था गरिएको छ। कास्की नेपालकै बढ़ी वर्षा हुने जिल्लामध्ये एक भएकोले अन्य प्रकोपको तुलनामा जलजन्य विपद जोखिम उच्च रहेकोले सोही अनुसार योजना बनाइएको छ। योजना अनुसार मनसून अवधिभर मौसम तथा सम्भावित जोखिमबारे समयमै पूर्व सूचना प्रवाह गर्ने, जोखिमयुक्त वस्तुको पहिचान गर्ने, जिल्ला तथा स्थानीय आपतकालीन कार्य संचालन केन्द्रलाई तयारी अवस्थामा राख्ने, राहत सामग्रीको भण्डारण गर्ने तथा सुरक्षा निकायलाई 24 घण्टा तयारी अवस्थामा परिचालन गरिने जनाइएको छ। फेरीखोला गाउँपालिका नम्बर 2 मापदण्ड विपरीत ट्रकको छतको हुडमा चौपाय ढुवानी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। स्याङ्जाको गलेङबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश 01/06/35/37 नम्बरको ट्रकमा 25 भैंसी तथा पाडो र 4 बाख्रा ट्रकको छतमा राखी मापदण्ड विपरीत निर्दय व्यवहार गरी ढुवानी गरेको अवस्थामा प्रहरीले फेला पारेको हो। प्रहरीले मापदण्ड विपरीत ट्रकमा चौपाय ढुवानी गर्ने गलेङ नगरपालिका 11 बस्ने 40 वर्षीय ईश्वर नेपालीलाई पक्राउ गरेको छ। मापदण्ड विपरीत चौपाय ढुवानी गर्ने नेपालीलाई पशुपक्षी सम्बन्धी कसुर मुद्दामा अनुसन्धान अगाडि बढ़ाइएको प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। तनहुँ जिल्ला बर्ड फ्लूको जोखिममा पर्न सक्ने भन्दै भेटनेरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले जिल्लाभर

उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पंक्षी तथा पंक्षीजन्य उत्पादनको आवजातका कारण तनहुँमा रोग विभिन्न सक्ने जोखिम रहेकाले तनहुँमा रोग भित्रिन सक्ने जोखिम रहेकाले कृषक पंक्षी व्यवसायी उपभोक्ता तथा सम्बन्धित सबै सरकारवालालाई आवश्यक सावधानी अप्नाउन कार्यालय प्रमुख रविन्द्रसन अधिकारीले अनुरोध गर्नुभयो। अण्डा राख्ने पुराना क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका सबै साधनलाई निसंक्रमण गर्न, काग लगायत जंगली पशु पंक्षी घरपालुवा पंक्षी वा तिनको दाना सम्पर्कमा आउन नदिन, दाना ओसार प्रसार गर्दा भेटनेरी प्रमाण पत्र लिएर मात्र ढुवानी गर्न, अन्य संक्रामक रोग विरूद्ध नियमित खोप लगाउन तथा संक्रमण पुष्टि भएमा मरेका पंक्षीलाई तत्काल गहिरो खाडामा पुरेर फार्मलाई निसंक्रमण गर्न र प्राविधिकको सल्लाह अनुसार आवश्यक रोग नियन्त्रणको उपाय अप्नाउन कार्यालयले आग्रह गरेको छ। गण्डकी मल्टिपल कलेजबाट स्नातक तह व्यवस्थापन संकायको दोस्रो वर्षमा त्रिभुवन विश्वविद्यालयबाटै उत्कृष्ट नतिजा ल्याउन सफल अञ्जना राईलाई सम्मान गरिएको छ। कलेजले आज आयोजित एक कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगत तिमिछुना, वार्ड नम्बर 6 अध्यक्ष बुद्धिबहादुर थापा लगायतले सम्मान गर्नुभयो। तनहुँको शुक्ला गण्डकी छ भुरुङ्गेमा रहेको सो क्याम्पसमा अध्ययनरत राईले 84% अङ्क ल्याई विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउन सफल हुनुभएको क्याम्पस प्रमुख लीलानाथ काफ्रेले जानकारी दिनुभयो। सोही क्याम्पसकी समीक्षा न्यौपानेले 77.8% नतिजा ल्याउनु भयो। राईले कक्षा 12 को परीक्षामा पनि गण्डकी प्रदेशबाट उत्कृष्ट नतिजा ल्याउनु भएको थियो। पोखरा महानगरपालिकाले प्रस्तावित पोखरा बसपारभित्रको जग्गाका बारेमा छानबिन भइरहेकाले अहिले आफ्नो दावी नगर्न आग्रह गरेको छ। बसपारको जग्गा व्यवस्थापन तथा स्वामित्व सम्बन्धी विषयमा गठित छानबिन समितिको प्रतिवेदन नआउँदासम्म कुनै पनि पक्षले सार्वजनिक रूपमा आफ्नो अधिकार दावी गर्न नमिल्ने महानगरले स्पष्ट पारेको छ। बसपारको लागि 2032 सालमा अधिग्रहण गरिएको जग्गा विभिन्न समयमा बिक्री सट्टापट्टा बसोबास तथा भोग चलनका लागि दिएको विषयमा कानून र प्रक्रिया समान रूपमा पालना नभएको गुनासा आएपछि महानगरले अहिले न्यायिक छानबिन गरिरहेको छ। महानगर प्रमुख धनराज आचार्यले छानबिन समितिको अन्तिम प्रतिवेदन नआउँदासम्म मेरो लालपूजा यति हो वा मेरो अधिकार यही हो भन्ने सार्वजनिक दावी गर्नु उपयुक्त नहुने उल्लेख गर्नुभएको छ। लमजुङको विस्तार सेराफाँटमा रहेको जिल्ला कारागार बजेट अभावमा निर्माण हुन नसकेपछि बन्द भई 109 कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ। भवन विकास तथा निर्माण कार्यले कास्कीले तयार पारेको प्रतिवेदन अनुसार पुनः निर्माणको लागि 17 करोड़ 74 लाख लागत अनुमान तयार भए सम्बन्धित निकायमा पेश भएको लमजुङ कारागारका निमित्त जेलर पिसा गौतमले जानकारी दिनुभयो। कारागार 2028 निर्माण भएको थियो। हाल कारागारमा कैदीबन्दी छैनन्। लेखाधिकृतको पद रिक्त छ। कारागारमा 6 जना कर्मचारी कार्य छन्। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले कारागार भवन जीर्ण भएकाले सामान्य मरमतबाट सञ्चालन गर्न नसकिने जानकारी दिनुभयो। कैदीबन्दी जिल्ला बाहिर रहँदा अस्पतालमा अदालतमा उपस्थित गराउन, आफन्तसँग भेटघाट गराउन तथा अन्य प्रशासनिक काम सम्पन्न गर्न अतिरिक्त समय जनशक्ति र खर्च लाग्दै आएको छ। तनहुँमा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनका लागि सरकारले 6 अर्ब बढ़ी बजेट विनियोजन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आगामी आर्थिक वर्षका लागि उक्त बजेट उपलब्ध गराएको हो। रिसिङ गाउँपालिका 1 झापुटारमा जलविद्युत आयोजनाको काम तीव्र गतिमा अगाडि बढ़िरहेको छ। आयोजनाको 3 वटा प्याकेजमा काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। आयोजनामा हालसम्म 75.5% प्रगति भएको छ। आयोजनाको प्याकेज 1 अन्तर्गत बाँध लगायत संरचना हेडवर्क्स, प्याकेज 2 अन्तर्गत मुख्य सुरुङ विद्युत गृह तथा सम्बन्धित उपकरण तथा प्याकेज 3 अन्तर्गत दमोली भरतपुर 220 केभी प्रसार लाइनको निर्माण जारी छ। गोर्खाको पालुङटा नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बीमा गरेको छ। नगरभित्रका विद्यालयमा अध्ययनरत 4582 जना विद्यार्थीको दुर्घटना बीमा गरिएको नगर प्रमुख दिवस चिन्तनले जानकारी दिनुभयो। विद्यार्थीलाई बीमाको दायरामा ल्याउन नगरपालिका र आईजीआई प्रुडेन्सियल इन्सुरेन्स बीच सम्झौता भएको नगर प्रमुख चिन्तनले जानकारी दिनुभयो। नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सम्भावित दुर्घटना र त्यसबाट पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरणका लागि बीमा कार्यक्रम लागू गरेको स्पष्ट पारेको छ। यसबाट सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ़ाउन मदद पुग्ने नगर प्रमुख चिन्तनको भनाई छ। शुक्लागुण्डीकी आठस्थित शुक्ला हिलेटार शिवालय क्षेत्रमा साउनको प्रत्येक सोमबार भगवान शिवको महिमा सहितको सत्संग हुने भएको छ। संस्थाले विगत 4 वर्षदेखि साउनको सोमबार सत्संग गर्दै आएकोमा यसपटक संगीतमय प्रवचन थप गरिएको उपाध्यक्ष ध्रुव कुमार मल्लले जानकारी दिनुभयो। उहाँले यस क्षेत्रको प्रचार, भक्तजनहरूको आवागमनमा वृद्धि र निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताको लागि दान मार्फत सहयोग संकलन गर्ने उद्देश्य रहेको बताउनुभयो। उहाँले शुक्लागुण्डी क्षेत्रका सबैको यस क्षेत्रमा सकेको दान संकलन गरी व्यवस्थित बनाउने उल्लेख गर्नुभयो। मन्दिर निर्माण उपसमितिका संयोजक ज्ञान प्रसाद भण्डारीले टुलटुलमा पुगेर दाताहरूसँग आर्थिक संकलन भइरहेको बताउनुभयो। सदस्य विवेक खनाले पुरानो शिवको यस मन्दिरको विस्तारै विकासले बाटो समाउन लागेको बताउनुभयो।
उहाँका अनुसार हालसम्म कबोल सहित करिब 20 लाख रूपियाँ संकलन भएको छ। पण्डित ऋषिराम पौडेलले शिव महिमा कथा वाचन गर्नुहुनेछ। अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलिया र भारतबीच युरेनियम निर्यात सम्झौता सम्पन्न भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रेलिया भ्रमणमा रहेको समयमा सम्झौता भएको समाचार संस्था एएपीले जनाएको छ। दुई देशबीच आणविक सहकारी सम्बन्धी सहमति भएको झण्डै 12 वर्षपछि युरेनियम बिक्री गर्न सम्झौतामा हस्ताक्षर भएको हो। आफ्नो अस्ट्रेलियाली समकक्ष एन्थोनी अल्बानीसँगको छलफलमा मोदीले भारतमा बिजुलीको माग उच्च रहेको उल्लेख गर्दै आउँदा वर्षहरूमा आणविक ऊर्जा उत्पादनलाई पर्याप्त मात्रामा अघि बढ़ाउने योजनाको रूपरेखा प्रस्तुत गर्नुभएको छ। सम्झौताले भारतमा अस्ट्रेलियाको युरेनियम निर्यातलाई सहज बनाई जीवाश्म रहित इन्धनको क्षमता बढ़ाउने अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानीजले उल्लेख गर्नुभयो। अस्ट्रेलियामा विश्वको युरेनियम स्रोतको झण्डै 28% रहेको छ। यो सम्झौताले अस्ट्रेलियाबाट भारतलाई युरेनियम आपूर्तिको मार्ग प्रशस्त गर्ने र स्वच्छ ऊर्जा प्राप्तिको उद्देश्यहरूलाई गति दिने खबरमा उल्लेख छ। मोरक्कन फरवार्ड इस्माइल साइबरीले फिफा विश्वकप अन्तर्गत फ्रान्स विरूद्धको क्वार्टर फाइनल खेल गुमाउने हुनुभएको छ। फ्रान्स र मोरक्को बीचको क्वार्टर फाइनल भिडन्त नेपाली समयअनुसार शुक्रबार बिहान 1:45 बजे अमेरिकाको फक्स वर्गमा शुरू हुनेछ। जारी विश्वकपमा मोरक्कोका निम्ति उत्कृष्ट प्रदर्शन गरिएका साइबरी अन्तिम 16 अन्तर्गत क्यानाडा विरूद्ध खेलमा घाइते हुनुभएको थियो। यहाँ स्टेनमा समस्या देखेपछि उहाँले खेलको 22 मिनटबाट मैदान छाड्नु भएको थियो। उहाँको चोट अझै निको नभएको जनाइएको छ। साइबरीले जारी प्रतियोगितामा 3 गोल गर्नुभएको छ। 3 गोल समूह चरणमा गर्नुभएको थियो। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक

0: राहदानी विभाग अगाडि आफ्नो भाव प्रयास गरेका 25 वर्षीय युवक गणेश नेपालीको अवस्था गम्भीर, सुनिल पौडेल सहित 18 जनालाई भ्रष्टाचार मुद्दामा सफाई। प्रधानमन्त्री देखनासाथ काम निर्माणी सत्या दुर्पयोग अनुसन्धान आयोग प्रमुख बन्ने खतर रहेको कांग्रेस सभापति थापाको भनाई। गण्डकी प्रदेशमा गाँजा खेतीको बाटो खोलियो, प्रदेशसभाबाट विधेयक पारित। सेती नदीमा डुबेर शुक्ला गण्डकीमा एक महिलाको मृत्यु। डाक्टर नारायण सिंह गुरूङ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त। पोखरा उद्योगवाणी संघको 36 महाधिवेशन भदौ 3 साता। आज सरकारी खाता बन्द हुने अन्तिम दिन। भुक्तानीको चाप। बीबीएस दोस्रो वर्षमा त्रिभुवन विश्वविद्यालयमा नेपाल टप अञ्जना राईलाई गण्डकी मल्टिपलको सम्मान। अस्ट्रेलिया र भारतबीच युरेनियम निर्यात सम्झौता र मोरक्कन फरवार्ड साइवरीले फिफा विश्वकप अन्तर्गतको फ्रान्स विरूद्धको क्वार्टर फाइनल खेल गुमाउने। हवस् त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाई यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
5: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी सेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक सेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जा।
6: ओइ वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
8: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मंदिर संगई स्वदेश तथा विदेश आयात कर उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ा अत्यंत सस्तों मूल्य में पाने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
9: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0765707444
10: स्मृति फेन्सी ग्राहक वर्ग को सेवा मध्यनजर करते अहिले विशेष सेवा सहित पहिले को स्थान दुई घर तल भीमसेन मंदिर चोक में सरी सेवा संचालन जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567797।
11: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
12: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
11: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
11: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
12: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
11: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
12: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
11: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
12: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
11: र बिहानी 17:00 कक्षा सञ्चालन हुने
12: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0765712740।
13: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्टिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
14: तर महँगो होला नि
13: छैन बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका
15: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
16: 12 अल्मुनियम अब यूपीबीसी को साथमा
15: अल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
16: सम्पर्क 12 यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0665414411 मोबाइल 98562-22938 र 98028-22938।
17: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
18: किन नयाँ किन्नु पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
17: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
18: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
17: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 अनुभव
18: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 98562-62452।
19: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है
20: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि
19: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
21: रसु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
18: मोबाइल 98560-55777।
22: आज पनि खाना काँच्छ होइन कहाँ जान्छु कि तिम्रो ध्यान
0: राम्रोसँग खाना बनाउँदैन भने
14: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
14: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
22: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
23: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।

0: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
1: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
2: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
1: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि तुरुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
2: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
3: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस, रेडीमेड ड्रेस पाइन, साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन र शुक्ला गंडकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन।
4: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 89, दमौली शाखा को लगी संपर्क 98067 13425।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहु को अनुरोध,
6: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहु, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
5: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
6: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाउ,
6: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
5: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
6: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ,
5: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय बाढी र पहिरोबाट बचौ र बचाउ,
6: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ,
5: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
6: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अमृतो र बाँस, भूक्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
5: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं,
6: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
5: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
6: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहु, फोन नम्बर 0565-63175, 98560-63175।
7: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा,
8: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
7: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडिज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
7: फोन नम्बर 06145100
8: मोबाइल नम्बर 9856084666
7: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
9: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
10: हजुर हजुर स्याङ्जाको मग्याम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडि पट्टि
9: हजुर काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
11: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
10: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
12: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना
13: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ
12: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ
13: हाम्रा विशेषताहरू गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
12: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
13: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
12: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
13: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
12: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ सम्पर्क नम्बर 061433385 मोबाइल 9856083385
13: हार्दिक निमन्त्रणा भुजीकोट पञ्चथुमका खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी नगरपालिका दुई भुजीकोटद्वारा मकै मेला 2083 तथा स्थानीय उत्पादन मकैका विभिन्न परिकारहरूको प्रदर्शनी र सांस्कृतिक भजनको आयोजना गरिएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ मिति समय र स्थान 2083 3/27 शनिबार बिहान 10 बजेदेखि आज 6 बजेसम्म पञ्चथुमका भुजीकोटमा थप जानकारीको लागि सम्पर्क सचिव शिवराज घिमिरे 9865607383 आयोजक भुजीकोट पञ्चथुमका खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी नगरपालिका दुई भुजीकोट तनहु

0: को इंटरनेट गेट कनेक्टेड से कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 98028 13 424 र 98560 14 175

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो
4: बाबुहरूले पनि आएर नाबर्के चाहिँ मनाएर त्यो दिन अब खोला किनारमा जाल नुहाइधुवाई गरेर अनि आफ्नो पितृहरूको सम्झनामा
5: यो थर्के चाहिँ बदलैकी पहिनी उक्तु यसकी फेरैकी पहिनी उक्तु अथवा हाम्रो आर्कन थर बहिनी अझ राम्रो रोप्दै कि
3: मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक बिहिबार बेलुकी

0: प्रस्तुत मार्टिना कुमार सहकार्य आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी
1: प्रायोजक मनिषा इलेक्ट्रोनिक्स शुक्ला गण्डकी छ खैरिनीटार
2: ज्यू म मार्टिना कुमार मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान कन्यु मूल नाराका साथ मै पनि बोलेनु म आफ्नो मातृभाषा कार्यक्रम लिएर आज पनि आइसक्का बाटो यो कार्यक्रम प्रत्येक बिहिबार बेलुकी 8 बजे शुक्ला गण्डकी एफएम 97.6 MHz प्रसारण होला रेडियो ध्वनि तरंगसित शुक्ला गण्डकी FM.com हाम्रो पात्र र नेपाल पात्र एप्समा गएर पनि हाम्रो के विश्वभरमै सुनिसकेला सँगै आधिकारिक फेसबुक पेज शुक्ला गण्डकी एफएम 97.6 र शुक्ला गण्डकी टीभी लेखलाको युट्युब च्यानलमा पनि तोरेरले आफूले चाहेको जतिसुकै यो कार्यक्रम सुनिसकैला र म यो कार्यक्रमकै प्रायोजन गरबाट मनिषा इलेक्ट्रोनिक्स र यसको प्रोपाइटरबाट कुलकुमार कुमार र म यो कार्यक्रमकै समन्वय गरबाट नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी र यसको संयोजकबाट बिर्सन श्रेष्ठ म यो कार्यक्रम प्रायोजन गर्ने र यो समन्वय गर्ने दुवैजनाकै मस्ती मस्ती भास्कर होइन र म आजको यो बिहिबारको श्रृंखलामा पनि म आज यो उपस्थित भइसकबाट र तोरेर मकै शुरूदेखि अन्तिमसम्म सुनेर साथ दिएलक अनि आशा अपेक्षा गरबाट र अन्तिममा गएर तोरेर आजको श्रृंखलामा पनि मै तोरेको कि आज हाम्रो कुमाल समुदायले कसै यो मृत्यु संस्कारको विषयमा मै तोरेको जानकारी दिइलागबाट तोरेले मकै सुनेर साथ दिएलक अनि पनि अपेक्षा गरबाट र हाम्रो कुमालहरू मर्दाखेरि पूर्वदेखि पश्चिमको चलन फरक फरक तरिकाले होला कि कुनै ठाउँ पश्चिमको र पूर्वकोमा धेरै फरक त न कति पनि सामान्य कुरामा फरक होला ती विषयमा मै तोरेको जानकारी दिनु आजको श्रृंखलामा तोरेले मकै सुनेर साथ दिएको आशा गरे सबैभन्दा त हाम्रो जुन हार संस्कार अनुसारले जुन घरमा जुन मान्छे मरबाट त्यो मान्छेकै पहिला धुरी सारिने गएर त्यो भित्र मरबाट कन् तिनकै बाहिर निर्णय सबैजना मिलेर बाहिर निर्णय र तिनीहरूकै रातभरि कुर्नेर कुरेर सबै गाउँलेकै बोलाएर रेखदेख गर्ने चरणबाटै सबै गाउँलेकै खबर गरेर सबैजना आला र कालीखेर बिहानपट्टि सबैजनाले हरियो गोबरले लिपेर अनि घरको लासले राखिला बाहिरपट्टि राखिला र अनि त्यसपछि आफूले गर्ने संस्कार अनुसार के गरे पर्ला कि त्यो विषयमा सबै कामहरू गोबरलाई लिपेर त्यसपछि लास के राख्नुपछि काम गरेर र लास के मर्लको मान्छे के भित्र बाहिर निसकेपछि यदि कुनै दुलै र दुलैमा मरबाट कनि यदि दुला मर्लको कनि त्यसको दुलैले चाहिँ त्यो लगाएर राखेला कनि दुलै मरबाट कनि छोराले त्यसलाई दिइ पर्ला र अन्तिम पर्टिकुलर लास्टमा कसलाई त्यो मुख हेरेके त्यो मर्लको मान्छेको मुख हेरेके देला र सबैजना मिलेर एकपटक मुख हेरेला र यदि दुला मरबाट कनि दुलैले त्यो हातमा लगाएको चुरा सिन्दुरहरू चाहिँ फुटालेर एउटा दुइटा डुडा ढुङ्गामा राखेर फुटालेर चाहिँ दुलाको छातीमा राख्ने चलन बाट कनि र बाँकी भइलेको चुराहरूको चाहिँ तर ठाउँ अनुसारको फरक हो हिजोसम्म लाग्ला तर कुनै ठाउँमा कनि त्यो जुन लैलको चुराहरूको चाहिँ खोलामा गएर जुन पहिले नै श्रीमान मरिसक्लाको श्रीमतीले चाहिँ जुन दुला भइसक्ला दुला मरिसक्लाकोले मात्रै त्यो चुरा फुटाल दिइ पर्ला कनि त्यो प्रचलन र बाटै र अझै पनि बाट दुला नमराकन कनि उनीहरूले चाहिँ त्यो चुरा फुटाल्दैन कत कनि पनि हाम्रो परम्परा र रीतिरिवाजमा बाटै र त्यो चुरा फुटाल्ने पछि र सबैजनाले खोलामा लिजाएर मात्रै फुटाएर अनि उनीहरूको नुहाइ धुवाइ गरेर मात्रै त्यो नुहाइ धुवाइ के पनि पहिला सबभन्दा पहिला लास लिजाइने पछि लास खोलामा घाटमा लिजाइने पछि जलाइ जलिने पछि उनीहरू फर्किने बेलामा र हाम्रो घरतिर भए सबैजना त्यो श्रीमतीको लिजा दुलैको लिजाएर खुलामा लिजा चुरा फुटालेर नुहाइधुवाइ गरेर मात्रै गर्ने चलन मात्रै हाम्रो त्यो लास मर्लाको खेत सबैजना मिलेर पूजा बाहुन राखेर पूजा गर्ने पछि अनि बल्ल सबैले अबिर फुलमाला फुलले पूजा गरे पहिला त्यो जुन पण्डितले जप्तै जाँदा अनि लास मरिसक्लाको लासमाथिको जप्ने एउटा छुट्टै उनीहरूको पाप पाठ होला त्यो पढ्दै उनीहरू गर्दा अनि घरको सबैजना सदा आफन्तीहरूले सबैजना मिलेर पाठमा उनीहरूले पढ्लाको बेलामा अनि अबिर फुलमा फुलहरूले चढाइ जाने र मुख्य घरको हाम्रो मर्ने बेला जुन घरमा मरेको सदस्य मराबाट त्यो घरमा चाहिँ एकदमै सबैभन्दा आवश्यक पर्ने गरेको ज्वाइँ चेला र चेलीबेटी हो कि र त्यो ज्वाइँ चेला र चेलीबेटीको एकदमै आवश्यकता पर्ला त्यो बेला मर्लाको खण्डमा र त्यो लास उठाउने बेलामा पनि अगाडि सबभन्दा पहिला ज्वाइँ चेला अगाडि हिँडेपछि मात्रै जो लास के बल्ल लास पछि लिजाउने चलन चाहिँ हाम्रो जातिमा बाटै र मुख्य अनि अगाडि ज्वाइँ चेला हिँडेपछि लास के घाटतिर खुट्टा पर्ने गरेर छोराले बोके पर्ला र त्यसपछि त्यो हिँड्दाखेरि घर नै त कनि हाम्रो विश्वास त्यो खुट्टा पट्टि छोराले बोक्ने पछि घर फर्किँदाखेरि घर नैतकनी हाम्रो विश्वास भइलका भएर पालो पर पहिलो यदि त्यो हाम्रो धेरै टाढा घाटसम्म लिँदै परबाट कनी र छोराहरूले बोकिन सघाउकन कन्या कनी छोराको एकदमै गाह्रो भएर त्यो बोकिन सघाउकन अरूले सघाइदिए चाहिँ नहोकत त्यही कुलभित्र भित्रकोले दाजुभाइले नै त्यो बोकेको सघाए पर्ला के गरेकन अरूले बोके चाहिँ अलिक नमिलत कनी हाम्रो चलनमा हाम्रो कुमार समुदायको एकदमै त्यो विश्वासबाट धेरै पूर्वतिरको चलन कसनबाट पनि पूर्वतिरको मान्छेको खुट्टा उहाँ सागरमा गइने पछि त्यो खुट्टा किनारमा राख्ने चलनबाट पानीमा राख्ने पछि त्यो जुन लासमा लगाएको जुन एउटा हो के त अब कन्या कन् महिलाहरूले एउटा मात्रै फुली लाएर लिजाला त्यो फुली के पनि लासमा गएर त्यो जलाउने बेलामा चाहिँ त्यो त्यो फुली पनि निकालेन त्यो निकालेन फुली कि त कसैले त अब ती ती गाड्दैला कन् ती किनारमै देला राख्दैला कनि कसैले त घर दिने हुँदैन त जुन आमा त्यो आमैहरूले लैलाको जुन गरगनाहरू मरेर गइने पछि त्यो गरगना चाहिँ अब आफन चेलीबेटी के दिने र ज्वाइँलाई दिने चलन चाहिँ प्रचलनबाट हाम्रो समुदायमा हो कि त अरूको समुदायमा अरूको जातित्वमा पनि बाटे तर हाम्रो जातित्वमा पनि यो एकदमै चलन बाटे र त्यो गरगनाहरू चाहिँ सबै चेलीबेटीकै दिने पूर्वी कुमाल र पश्चिम कुमालकै छुट्याउने एउटा मौलिक चिजबाटै र यो कुमालहरूको एउटा छुट्टै पहिचान बोक्लाको संस्कार पनि हो कि जुन अहिले पनि चले अहिलेको बाटै सातले दरबारमा खडाइक र कर्लक काँसको काँसले बनाइएको बाटै जसमा पनि तीन बलाको होला बलो कलक चाहिँ अनि बलो र उत्तर दक्षिणमा फर्किएको बाटै यी सात दलले दरबारमा नै लास्के राखेर दागबत्ती दिएर लास्के छोराहरूले र भाइ खलकहरूले मिलेर एकैतिर फर्केर गुन्द्रेको बीटमा समातेर दरबारके दायाँ पार्दै सात फनको घुमाइ राखेर सायद यसमा कर्णाले हुई दरबार राखी त्यो दागबत्ती देलकमा मृत आत्माले पनि स्वर्गमा बास होला कनी नाबर हाम्रो नाबर होला र घर पालक अनि एकदमै विश्वासबाट दागबत्ती दिने काम चाहिँ जेठो छोराले गराइला कनी त्यसपछि लास्के चितामा राखेर र एकजनाले पनि एउटा पढ्ने एउटा जीवनी पढ्ने सुनाउने गरेला जुन तिनको जीवनीको अन्तिम सम्झना होला अनि जुन मर्लको आत्माले चिर शान्तिको लागि एक मिनट पनि मोहनदार जहाँ पनि करेला यो जाति सागरमा बसेर हर्ने कि त्यसपछि कलक मट्टी दिने गरेर त्यहाँदेखि मट्टी दिने कलक कलक लास्के फूलको सट्टामा माटी वा बलुवा बलल जे बा जमिनमाबाटै ती दिने कारणबाटै मान्छेको जीवनमा यो यत्तिकै पनि होइन कि धरतीमा सुरु भइकन त्यो आज त्यो ती धरतीमै अन्त्य होला कनीबाटै माटी नै जीवन होक र मृत्यु होक कनी पनि हाम्रो संस्कारमा हाम्रो जातिमा मात्रै पनि होइन सबै जातित्वमा यी चलनबाटै र त्यसपछि कलक मात्रै जेठो छोराले आगि लाइनेपछि काम सुरु गराइला कनी अनि अरू छोराहरूले जेठो दाईहरूले समात्तै कन्दा दायाँबाट समात्तै आगो लगाएर अनि आगो लगाइनेपछि सक्नेपछि त्यो मर्लको कपडा पनि सबैकै जलाउने या खोलामा बगाउने चलनबाटै अनि कि लुगाहरू च्यातेर पानीमा फालेर कारण एउटा स्वर्गमा नाङ्गै हिँडै नपरोस् गर त्यो अहिले पनि कहीँ सबै लुगाहरू जलाइदिँदा सपनामा मर लुगा के गरे छोडिदिएर कुन महिनाङ्गै हिँड्ने परबाट कनी हिँड्ने परबाट कनी कलक सुन्नमा सुन्दै आएला त्यही भएर लास जलाएर सिद्धिसक्ने पछि कि अंश सेतो लुगामा राखेर पानीमा सेलाइके करेल राखेल अनि जसले गर्दा धातु सेलाउने कैला अनि ती पछि ज्वाइँ चेलाले पनि नुहाएर किरापुत्रीको लुगा कपाल फालिदिएर अनि फाल्ने करेल र पहिलेको लुगा सबै फुकालेर सेतो लुगामा लगाइदिएर यति करिसक्ने पछि काँसको अङ्खरामा पानी राखेर त्यसले गर्दा घोडा समाउने घोडा समात्ने कैला यसकै हाम्रोले धागालाई बाँधेला त्यो काँसको अङ्खरा के एउटा धागालाई बाँधेर र लट्ठीले र लौरी लिएर एउटा लौरी लिएर हिँड्नु पर्ला र यसमा गर्दाखेरि त्यो लौरी यसमा गरेको कारणको हरेक दिन बिहानमा यी अङ्खरा भरि पानी भरेर अनि मर्लक पानी मर्ने मान्छेकै चाहिँ पानी दिएला अन्तिम दिनमा के गरेला कनी यी विधिहरू पुराइ गर्ला र घोडा समाउने समात्ने काम र जेठो छोराले करेला र यो कान्छो छोराले पनि करेला हाम्रो कुमालहरूमा यो पनि विश्वास गरेला कि जेठो छोराले कलक बाउको र कान्छो छोरा कलक आमाको हाम्रो कुमाल जातिको पर्छ अनि यो दिनदेखि तिमी उजुङ्गे कसैले पनि छैन नोकत र जुठो पद लगाउ गरे मानेलाई यो क्रिया गरिसक्ने पछि सबैजना घरतिर यो विधि गर्ने सबै क्रिया गर्ने पछि सबैजना घरतिर फर्किएला र घर फर्किँदा पनि पहिला हाम्रो आइमै हाम्रो छोरी मान्छे त्यसपछि छोरा मान्छे फर्किन करेला कुमारहरूको एउटा छुट्टै पहिचान पनि बाटो त्यो गर्ने लास्के लि सागर जान जहिले पनि छोरा मान्छे अघि र हाम्रो छोरी मान्छे पछि घर फर्कै पर्ला कारण बाटे अनि महिलाहरू अघि र पुरुष पछि फर्किने चलन बाटे त्यति मात्र होइन कि लास्के सागरलाई लिजाउँदाखेरि हाम्रो महिलाहरूकै नदीमा उत्तरतिर नुहाइ पर्ला कारण उत्तरतिर फर्केर नुहाइ पर्ला कारण प्रचलन पनि बाटे अनि महिलाहरू दक्षिणतिर र पुरुषहरू दक्षिणतिर नुहाइ पर्ला र अन्तिममा काजक्रिया गर्ने दिन चाहिँ पुरुष उत्तरतिर र महिलाहरू दक्षिणतिर गरेर नुहाउने चलन बाटे हाम्रोमा लास जलाइसकेपछि घर फर्किँदाखेरि पश्चिम कुमालहरू जस्तै बिचबट्टामा ढुङ्गा त्यसमा त्यो होला अनि बरको काँडामा राखेर नाङ्गै आइपर्ने कारणबाट आइपर्ला कनबा चलनबाट अझै यो विषयमा कनि त अब धेरै ठाउँको फरक होला जहाँसम्म लाग्ला हाम्रो यो पालपतिर चाहिँ कसन चलनबाट कनि मान्छे मर्नेपछि अनि सबैजना हाम्रो त अब टाढा लिजाइ पर्ला नि त अनि त्यो टाढा लिजाइ रहँदाखेरि लिजाएर अनि अब धेरै टाढा लिजा आउँदासम्म त उनीहरू आइके नै चार पाँच घन्टा लाग्ला फर्किँदाखेरि अनि खल्को हाल्ने चलनबाट खल्को अब अरू सबै हाम्रोतिर चाहिँ अझै पनि महिलाहरू हाम्रो छोरी मान्छेहरू चाहिँ मलाई पनि नजति अझै पनि छोरा मान्छे नै जाने चलनबाट कनि हो त्यति तर धेरै ठाउँमा चाहिँ अब अहिलेको उचिनमा चाहिँ छोरा मान्छेहरू नै जाला महिला दुइटै जाला तर हाम्रोतिर चाहिँ के बाट कनि अझै पनि महिलाहरू नजै त छोरी मान्छे नजै त अनि यदि गइने हो कनि पनि पछि जलाइ हेरे नकत जलाइ यसो होला कर त छोरी मात्रै जाला एउटा आफ्नो जुन मर्लको छोरी के मात्रै लिजाला अरू चाहिँ नलिजे त अनि त्यो गर्नेपछि अनि अरू ल यहाँ जलाइसक्नु गर्नेपछि चाहिँ हाम्रो हो त्यो चाहिँ खल्को हाले जाने गर्ने बाटे अनि खल्को हाले पनि हाम्रो कसरी चलनबाट गर्ने हो त्यो थियो पहिला चाहिँ हाम्रो घरको 13 दिन मात्रै जाइ 13 दिने पनि धेरै फरक होला पहिला घरकोले मात्रै खल्को हाले जाइला गर्ने अनि अरू चाहिँ 9 दिन भई 5 दिन भई एघार दिन भई बसे पर्ला कनि चलनहरूबाटै अनि त्यसमा के खल्को हालेर चलन भइनेपछि त्यसमा चलनबाटै अनि खल्को हालेर आउँदाखेरि हाम्रो महिला हाम्रो आइमाहरूले चाहिँ खोलामा गएर खोला नुहाइनेपछि लुगा हाम्रो चाहिँ पहिले घरमै जाँदा चाहिँ के गरेर गर्ने लुङ्गी बेरेर हाम्रो लुङ्गी बेरेर गएर अनि आउँदा अर्को लुङ्गी फेरेर आउँदा अनि बट्टियामा जुन घरको त्यो घरको चेलीबेटीले चाहिँ गरम एउटा हाँडीमा आगेको कोइला लिजाला र अनि त्यो बिचमाबाट हाम्रो खल्को हालेर आउने मान्छेले चाहिँ त्यो बट्टियामा आगीमा चाहिँ त्यो लुगाहरूकै चोखाएर त्यो धुपारेर अनि घर आएर अनि खानबाट त्यो दिनमा जुन हाम्रो खल्को हालेर अहिलेको दिनमा चाहिँ हामीले घरमा आएर हाम्रो अन्न चाहिँ नखाइदिए फलफुल खाएर चाहिँ त्यो रात कटाइला कनि र अनि अरू दिनमाहरूमा चाहिँ त्यो दिन जुन 9 दिनपछि बस्छ बाटो कनि 10-11 बाट 13 दिनको बाटो 9 दिनपछि बसैला कोही चाहिँ 11 दिन भन्नु सक्दैन सक्ने चाहिँ 11 दिनको दिनमै बसैला त्यस्तै ठाउँ अनुसारको यो मृत्यु संस्कार पनि बाटे जस्तै गरेर अहिले भर्खरमै पनि अब हाम्रो मैले हिजो भर्खर मात्रै एउटा हाम्रै समुदायमा हाम्रै खलकको अब मृत्युको त्यो चलनहरू देख्नु म प्रत्यक्ष आँखाले मैले के देखिराख्नु कनि म आफ्नै घरमै परिरहेर यतिखेर कनि त्यहाँ चाहिँ के भल्कने के भइरहेबाट कनि मर्लाको मान्छे कि अब राति मर्लाको मान्छे मर्ने बित्तिकै नमर्दासम्म चाहिँ हामीले सबैको भित्र राख्ने अरे मर्नेपछि चाहिँ मर्ला यिनी मर्ला गरेपछि हाम्रो चाहिँ बाहिर निकाल्ने पर्ने यो कुरा चाहिँ मैले अघि नै अर्को एउटा अगाडि अगाडि गइराखेबाट हौ अन्त मर्नेपछि अनि राति धुम बालेर कुरै पर्ने गर्ने बाटे अनि कुरेर रातभर कुर्नेपछि अनि अहिले पहिला त के अरे अब लास लिजाउने बेलामा के कसँग के लिजाइ तल गर्ने र कसँग कट तल गर्ने त थाहा नभए अब आफूले पनि नभए थाहा नभए तर अहिले कसँग चलाउनलाई गर्ने मैले म कहीँ चाहेला यो विषयमा म पनि अब अध्ययन गरे पर्ला गर्ने विषय म हिजो चाहिँ एकदमै सबै उचिन चाहिँ हेरे नपाइनु तर जस जुन लास लिजाउने बेलासम्म चाहिँ के गरे पर्ला गर्ने चाहिँ त्यो हेर्नु अनि बाँस काटेर लिने पछि पहिला अचाल त जुन बान्लाको हाम्रो जुन मैला मर्दा त बान्लाको दोहोरोले बानिला कनि अनि छोरा मान्छे मर्वाको तन्नाले बानेले जैला तर अहिले हाम्रो हिजो के देख्नु पर्ने मैले जुन बाब्यो कने जुन पिङ बाट्ने खरले त्यो बाँधेर लिजेलको देख्नु सायद त्यो पुरानो पर्सन हो कि एकदम त्यो संस्कार हामीले चाहिँ मानिन्छ पर्ला अब हाम्रो कहिले हामीले कहिले नि त अब पुरानो संस्कार के रीति रस्कै जग्गा नगरे पर्ला त्यो चाहिँ मकै एकदमै हिजोको त्यो सायद मकै अरूले चाहिँ नाबर होइन कत्ताला तर म विचारमा चाहिँ त्यो चाहिँ नाबर लागल नै नाबर कारण त्यसले बाँधिरहँदाखेरि यतिभित्र यतैपट्टि अनि जुन बाहुनले पण्डितहरूले पूजा कि पण्डित राख्ने गर्न के बोल पाठ पढिराख्त होला र अनि सबैजनाले फुल लिएर अबिलेर घुमिराख्त होला अनि पानीले चाहिँ लिएर अनि पछि लास्टमा अनि सबैले मुख हेरेर पानी खुवाउने गरेर पानी खानेपछि सबैजनाले गरेर अनि सबभन्दा पहिला अनि छोराले बोकेर अनि लिजेलको केही बेरपछि चाहिँ अनि त्यहाँ चेलीबेटीले त्यो लास बस्लको ठाउँमा चाहिँ गोबर र माटीले गोबरले मात्रै डिप्न चोखो बनाएन अन्त त्यहाँ चाहिँ हाम्रो कसैले पनि छैन पहिले र त्यसपछि उहाँहरूले त्यहाँ जुन गरिपछि जलाई लास्ट के सागर घाटमा लिजानेपछि ल जलाइसक्न अब एकछिनपछि निस्केर कर्नुपछि हामी सबैजना आफन्तीहरू अनि दाजुकालाई कट्छ हामी सबैजना दाजु एकन्दा पनि हाम्रो दाजुहरू चाहिँ त्यो जुन बाउ खोला कट्छ सबै सागर गर्ला लगाउने अनि हाम्रो चाहिँ छोरीहरू चाहिँ घर अलिकति अनि बाँकी पहिलाको हाम्रो दिदी बहिनीहरू हाम्रो रलिकन तिर्न सबै हामीले खोलामा गएर अनि खल्को हालेर अहिले र खल्को हाल्ने क्रममा आउँदा हुँदा पनि हाम्रो त्यस्तै जुन हामीले मैले देखिराख्लाको म पाल्पाको चलन त्यस्तै नै गर्न त्यही गरेर अहिले अनि नुन बार्ने अब यो जुन अब कसन चलनबाट गरी अझै पनि अब मर्दाखेरि सक्दै नसक्नेले चाहिँ सिधै नुन खाने चलन गर्ने चाहिँ रलाई अनि अरू चाहिँ फलफुलै खाएर बस्ने गर्ने चलन त्यो चाहिँ त्यो विषयमा अनि त्यो खानी गर्नेपछि सबैजना के अनि बेलुकामा त्यो हिजो अस्ति नखाइलाको ले चाहिँ अनि बेलुकामा आएर घरको चेलीबेटीले अनि बेलुकामा आएर सब त्यो दिनमा खानु फल मात्रै खाने गर्नुपर्छ अनि काँचो केराहरू के घिउमा तारेर खाने गर्ने खुवाउने चलन रहलाई अनि खुवाएर त्यो जस्ट मैले चाहिँ अब आफू नपर्लाको भएर मैले त्यो देखेर चाहिँ अब लागल त्यो चाहिँ अब हाम्रो करे पर्ने जस हाम्रो आफ्नो पुग्लाको अनुसार आफू करे सक्लाको उज करे पर्लाको अनि बारे र अहिले पछि के हुने एकाएकन अब सबै चिज हेरेँ भने जब म मान्छे मर्ने पछि अनि के हेर्दा होला कि पञ्च के पर्वतका सबै कुराको करे सबै हेरेर अनि कति दिन पार्ने हो कि कति दिनमा उम्किने हो सबै हेर्ने हो कतै त्यो पनि सायद त्यो मकै पनि थाहा नरे तर अहिले आएर हेर्दाखेरि चाहिँ मकै एकदमै मन पर्छ नाबर लाग त्यो कलाको अनि नभएको पञ्चक पर्ला कि अरू मान्छे आएर फेरि पनि अर्को मान्छे मर्ला कि अनि चलनलाई अनि दुई मासु कलाको दुई महिना पार्ला दुई महिना अब आज यो पुसमा असारमा मर्ला कि साउनमा उम्किने कन्याकै दो मासे कन्याकै त्यो गरिरहँदाखेरि त्यसँग गर्दाखेरि बल्ल दुई मास परेकै अर्को मान्छे मरेर गएर अर्को एउटा विधि फेरि पञ्च एउटा फेरि अर्को न बाँसको लास जस्तै बना जलाएर त्यसको त्यो टार्ने हो कतै कन् चलनलाई र तरले मकै सुनेर साथ दिइराख्दा त कनि आशा अपेक्ष भयो नि त यो कार्यक्रम तरेको कसन लागेर यदि नाबाट लागेला कनि तरेको प्रतिक्रियाको अपेक्षामा बसेनौ र फेरि

कार्यक्रम कसरी लागला? यो कार्यक्रमको प्रतिक्रिया तरले हाम्रो फेसबुक या यो शुक्लाकाण्ड क्याफे 97.10 वेबसाइटमा पनि तरले दिइ सकिला। र यदि मकेत सबै चिनिरहबाट पनि म फेसबुक पेजमा पनि तरले दिइ सकिला। र यो विशेष गरेर मर्मा पर्सनलमा म व्यक्तिगत पर्सनलमा कन्दा पनि तरले यो शुक्लाकाण्ड क्याफेमको 97.6 MHz वेबसाइटमा तरले म यो कार्यक्रम कसो भइरहेको छ यसको प्रतिक्रिया दिइ सकेन। र मको यो कार्यक्रम गेस प्रायोजन गर्ने मनिषा इलेक्ट्रोनिक्स र यसको प्रोपाइटर कुलकुमार कुमारकै मस्ती मस्ती बास गर्दै र यो तरका आफूले भान्सामा चाहिने सम्पूर्ण इलेक्ट्रिक सामान खोजिरहबाट पनि मनिषा इलेक्ट्रोनिक्समा गर्ले सुपथ मूल्यमा पाला। उहाँ त्यहाँ हरेक चिज पाला यो गर्मीको मौसमबाटै। गर्मीको लागि गर्ले पंखा फ्रिजहरू अनि एसीहरू पाए एकदम सुपथ मूल्यमा पाला। अनि त्यस्तै गरेर वासिङ मेसिनहरू र अन्य चिज इलेक्ट्रिक हरेक चिजहरू सुपथ मूल्यमा पाला। र यस्तै गरेर मकै कार्यक्रम समन्वय गर्ने जुन मकै यो आफ्नो मातृभाषाको कार्यक्रम जुन रेडियो मार्फत मकै के विश्ववर्ष चिनाइके सफल पारे चिनाउन सक्ने के जुन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्लाकाण्डकी के र संयोजक विष्णु सचिवकी पनि मस्ती मस्ती बास गर्दै म आजको यो कार्यक्रमलाई पनि विदा भएकैन। र अर्को हप्ता यी बार यी समयमा फेरि पनि उपस्थित हुने आशा गर्दै र आजको दिनको लागि इम्बिट मार्दै सबै के दिन गर्दै म पनि विदा भएकैन। ज्यू।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644530031।
5: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था।
0: सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
7: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
0: मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
8: यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो।
9: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
8: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
8: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
10: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
12: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0565905065, मोबाइल 98166343.
13: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
14: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
13: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
15: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0565702090, मोबाइल नम्बर 9846081457 र 9816362032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
13: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
14: त्यसो नहुने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
13: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
15: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बीपी चोक,
16: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0565702025, मोबाइल 98560338 98461658।

0: मेरिया मैनी
1: कस्तो राम्रो गहना
0: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
2: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
3: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
3: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
3: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
2: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229।
3: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142। हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
3: पुराना गरगहनासँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
3: चन्द्रिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
4: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ,
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, रोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
5: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा तनहुँ।
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709704, मोबाइल नम्बर 9847061268,
5: 9857062068।
8: ए नानीको बुवा, आज त नयाँ सन्धी सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
9: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
8: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौंडाको पञ्चमुनि चोकैमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्ने र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
8: होम डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9856000778।
10: शुक्ला गण्डकी FM 97.6।
11: लुइजी खोलिनाले खेलमा गरिएका निर्णयहरू सही भएको बताएका हुन्। यो बीबीसी नेपाली सेवा हो।
12: साझा पखमा यहाँलाई पुनः स्वागत छ। अमेरिका र इरान बीच मध्य पूर्वमा फेरि युद्ध शुरू भएसँगै रेमिट्यान्स भित्रिने प्रमुख गन्तव्यमा वैदेशिक रोजगारीको विषयलाई लिएर नेपालमा पनि चिन्ता शुरू भएको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार यो वर्षको वैशाख र जेठ महिनामा इरान युद्धबाट सबैभन्दा प्रभावित मध्यको कुवेतमा रोजगारीका लागि जाने नयाँ नेपाली कामदारहरूको संख्या गत वर्षको त्यही अवधि भन्दा 2/3 घटेको छ। कुवेतका लागि श्रम स्वीकृति लिनेको संख्या माघसम्म 3853 थिए, तर माघ 16 गतेबाट इरान युद्ध शुरू भएसँगै त्यही महिनाबाट नयाँ श्रम स्वीकृति 2000 भन्दा कमको भएको छ। सुनौ साथी अशोक दाहालको यो रिपोर्ट। पहिलो चरणको शान्ति सम्झौता सुरक्षित हुने ठानिएको मध्य पूर्वमा अमेरिका र इरान बीच युद्ध विराम भंग भएसँगै पुनः चिन्ता बढ़ेको अधिकारीहरूले बताएका छन्। एक साता कुवेत बसेर हिजो मात्रै काठमाण्डु आइपुगेका वैदेशिक रोजगार व्यवसायी संघका पूर्व महासचिव मेघनाथ भुर्तेलका अनुसार कुवेतमा अमेरिकी अखडामा काम गर्न जाने नेपाली श्रमिकहरू अहिले पनि मारमा छन्। उनका अनुसार हालै पुगेकादेखि वर्षौंबाट मध्यपूर्वमा काम गरिरहेका नेपालीहरूसम्म यो द्वन्द्वका कारण प्रभावित छन्। उनका अनुसार मध्यपूर्वको द्वन्द्वका कारण अमेरिका र युरोपेली ठूला बहुराष्ट्रिय कम्पनीहरू करिब बन्द हुने अवस्थामा छन्। ती कम्पनीमा करिब 30,000 नेपाली रहेको प्रारम्भिक आकलन रहेको भुर्तेल बताउँछन्।
13: उहाँ गएर काम गरिरहेका कोही दुई वर्ष चार वर्ष छ महिना भइरहेका काम गरिरहेकाहरू पनि काम बन्द भएर फर्किनुपर्ने अवस्था र यहाँबाट अब सहजै ढंगमा गल्फमा जाने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँ जान नपाउने अवस्था हुँदाखेरि तत्कालै रेमिट्यान्सको प्रभाव दुई चार महिनाभित्रै त नदेखेला तर चार छ महिना पछाडि यसले नेपाली अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने सम्भावना देखिएको छ।
12: स्वीकृति लिने नेपाली श्रमिकहरूको संख्या अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ। कतारका भूतपूर्व राजदूत नारद राज भारद्वाज मध्यपूर्वमा नेपालीहरूको भविष्य चिन्ताजनक रहेको बताउँछन्। उनका अनुसार कामदारहरूलाई राखिएका होल्डिङ सेन्टरहरू पनि आक्रमणका समयमा सुरक्षित हुँदैनन्।
14: ती देशहरूमा कहीँ पनि त्यस्ता बंकरहरूको व्यवस्था गरिएको छैन। कामदारहरू चाहिँ असुरक्षित किसिमका त्यति होल्डिङ सेन्टरहरूमा राखिएको छ। त्यसले गर्दाखेरि उनीहरूको जीवनमै पनि जोखिम हुने अवस्था हुन्छ र अब त्यहाँबाट उनीहरूलाई चाहिँ उद्धार गर्ने स्थिति आयो भने त त्यो नेपाल सरकारका निम्ति झनै ठूलो गम्भीर चुनौती हो जस्तो लाग्छ मलाई।
12: युद्ध साम्य नभए नेपालीहरूले रोजगारी गुमाउने र विप्रेषण घट्ने मात्रै नभएर नेपालमा इन्धनको संकट र महँगीको दोहोरो मार पर्ने पूर्व राजदूत भारद्वाज बुझाइ छ।
14: महँगीले एकातिर नेपाली जनताको जीवन आक्रान्त भइरहेको स्थिति छ भने अब जुन रेमिटेन्समा निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौका नै सुक्ने स्थिति छ।
12: वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्य पनि मध्य पूर्वमा हुने द्वन्द्वले नेपालमा पनि तनाव शुरू हुने बताउँछिन्। उनका अनुसार फेब्रुअरीबाट जूनसम्म चलेको द्वन्द्वका समयमा नेपालमा बेरोजगारीको चिन्ता शुरू भएको र कैयौं युवाहरू श्रम स्वीकृति खुलाइदिनुस् भन्दै आक्रोशित भएर विभागमा आउने गरेको बताउँछिन्। त्यो सुन्नुभयो साथी अशोक दाहालले तयार पारेको रिपोर्ट। अब अर्को विषय, सरकारको 100 दिन पुगेसँगै प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विभिन्न क्षेत्रका प्रतिनिधिसँग एकपछि अर्को भेट गरिरहेका छन्। हिजो निजी क्षेत्रका उद्योगी व्यवसायीसँग भेटेका उनले आज निर्माण व्यवसायीहरूसँग भेटेका हुन्। आजको भेटमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रका समस्या, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा छलफल गरेको सहभागीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई सम्पर्क गरी शुरूमा आजको भेटमा प्रधानमन्त्रीसँग के कुरा भए भनेर सोधेका छौं।
15: प्रधानमन्त्रीज्यूलाई चाहिँ यो जुन विकास निर्माणको कामहरू छ त्यो कति कामहरू रुङ्न छन्, ढिलास किन सुस्त भइरहेको छ, अनि अरू के समस्याहरू छ यो ढिलो सुस्त हुनमा भनेर उहाँले समस्या भन्दा पनि अझ समाधान खोजौं भनेर उहाँले हामीलाई एकचोटि भेट्न बोलाउनु भएको हो। होइन,
12: तपाईँहरूले राख्नु भएको समस्याहरू चाहिँ के हो पहिला त्यो भनिदिनुहोस् न।
15: तत्कालको समस्या हामीले भनेको यो जुन होर्मुज घाँटीमा जुन यो नाकाबन्दी भएर यो पेट्रोलियम पदार्थको मूल्य चाहिँ डबलै भएर हाम्रो कामहरू हुन सकेको थिएन। होइन, त्यसको चाहिँ हामीले मूल्य समायोजन पाउनुपर्छ। जतिले काम गरे कानूनले पनि दिएको छ हाम्रो होइन सार्वजनिक खरिद ऐनको 2063/55 चाहिँ मूल्य समायोजन गर्नुपर्ने भन्ने छ, तर त्यो पनि अहिले नआइरहेको स्थितिमा चाहिँ त्यसलाई हामीले ध्यान आकर्षण गर्यौं र त्यसपछि 3-4 महिनामा चाहिँ यो जुन यो मूल्य वृद्धिले गर्दा जतिले काम गर्न सकेनन् त्यसको ठेक्काहरूको पनि हामीले चाहिँ म्याथ थप गराइपाऊ, यो असार मसान्तमा सकिएको म्याथ थप गराइपाऊ र त्यसमा बजेट पनि सुनियोजित गरेर अर्को वर्षको लागि राखिपाऊ र रुग्न ठेक्काहरूको हकमा चाहिँ काम गर्ने काम हुन सक्ने ठेक्काहरूको पनि म्याथ थप गरेर काम नहुने ठेक्काहरूको चाहिँ फरफरक गरौं, त्यसलाई टुङ्ग्याउँ भन्ने कुराहरूमा हामीले ध्यान दिलायौ।
12: तपाईँहरूले यी समस्याहरू राखेपछि प्रधानमन्त्रीको जवाफ चाहिँ के थियो?
15: उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि अब यो 1 महिना यो 3 महिना चाहिँ हामीले यस्तै जुन नीति नियमहरूमा गाँठोहरू छ त्यो फुकाउने होइन र सुशासन कसरी ल्याउन सकिन्छ त्यस्तोहरू गर्नेतिर फोकस गर्यौं। अब आर्थिक वर्षमा चाहिँ प्राइभेट सेक्टरलाई कसरी चलायमान बनाएर देशको अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिन्छ त्यो डिरेक्सनमा सरकार अघि बढाउँछ भन्ने भान दिनुभयो। मूल्य वृद्धिको कुरामा चाहिँ उहाँले अब यो अब आउने बजेटमा चाहिँ यसमा राखिएको छ होइन, अब योभन्दा अगाडि छुटेको हो भने त्यसमा उहाँले अब अलिकति कुनै उपाय खोज्नु पर्छ, नत्र चाहिँ यो जुन बजेट भाषण अस्ति भयो त्यसमा चाहिँ मूल्य समायोजनको पनि प्रावधान राखिएको छ र अहिले जुन नयाँ खरिद ऐन आएको छ त्यसमा पनि चाहिँ अनिवार्य रूपमा यसरी बढेको ठेक्काहरूमा यसरी बढेको मूल्य चाहिँ ठेक्काहरूमा दिने भन्ने पनि हामीले राखेर अप्पर हाउसमा गएको छ, यो आज भोलिमा पनि पूरा हुन्छ भन्ने कुराहरू उहाँले आश्वस्त पार्नुभयो। अनि म्याथ थपको हिसाबमा चाहिँ काम हुने काम गर्न सक्नेहरूलाई चाहिँ म्याथ थप गराउने एकपटक होइन, अनि नहुनेलाई चाहिँ त्यसरी नै म्याथ थप नगरेर कसरी हुन्छ कानुनी कुन बाटो प्रयोग गरेर त्यसलाई चाहिँ टुङ्ग्याउने भन्ने कुरातिर उहाँले विश्वस्त पार्नुभयो हामीलाई।
12: तपाईँहरूको चाहिँ जस्तो विगतदेखि नै यो सरकारले रकम भुक्तानी नगरिदिँदा काम गर्न सकिएन भन्ने जुन थियो नि त्यो कुराहरू राख्नुभयो कि भएन?
15: सरकारसँग पैसा नभएको होइन, सरकारले पैसा खर्च गर्न म्यानेज गर्न नजानेको होइन, हामीले फन्ड म्यानेजमेन्ट भन्छौँ नि होइन, त्यो चाहिँ के हुन्थ्यो पहिला भन्दाखेरि जुन जुन शीर्षकमा बजेटमा राखिन्थ्यो त्यो शीर्षकहरूमा पैसा खर्च नहुँदाखेरि अर्थ मन्त्रालयले त्यो शीर्षकबाट अर्को शीर्षकमा रकम अन्तर गर्नलाई धेरै समय लगाइन्थ्यो, त्यसले गर्दाखेरि पनि भुक्तानीको समस्या हुन्थ्यो र ठेक्काहरू रुङ्न हुन्थ्यो। अहिले यो क्याबिनेटबाट के गरिएछ भन्दाखेरि रकम अन्तर अर्थात रकम चाहिँ फन्ड म्यानेज गर्न चाहिँ अर्थ मन्त्रालयले एकचोटि गरिसकेपछि विकास मन्त्रालयको सचिवहरूले आफ्नो फन्ड आफैले म्यानेज गर्न पाउने भएपछि अहिले धेरै हदसम्म यो चाहिँ समस्या हटेको छ। हजुर,
12: तपाईँहरूमाथि आरोप पनि लाग्थ्यो कि तपाईँहरूलाई चाहिँ जुन समय तोकेर कन्ट्राक्ट गरिन्छ त्यो भित्र सकिँदैन र जहिले पनि समय अवधि थपिनुपर्छ भन्ने पनि थियो, यो रकमान्तरको अब त्यो समस्या सुल्झिएपछि त्यही खालका समस्या पनि अब भविष्यमा हुँदैन कि के हुन्छ?
15: जुन तरिकाको खरिद आउँदैछ भनौँ न, पहिला प्रोजेक्टहरूको पूर्व तयारी बिना होइन रुखहरू नकाटी पोलहरू नसारी जग्गा अधिग्रहण नगरी ठेका लाउने प्रवृत्तिले गर्दाखेरि पनि यसको समय सीमा थप्नुपर्ने स्थिति हुन्थ्यो, तर अहिलेको नयाँ खरिद ऐनले धेरै हदसम्म चाहिँ यसलाई एड्रेस गर्ने भएको भएर म्याप थपको समस्या चाहिँ धेरै हटेर जाने चाहिँ हामी विश्वास गर्छौँ।
12: अनि त्यसमा चाहिँ जस्तो म्याद थप्नुपर्ने र थपिएकै समयमा पनि नसकिँदाखेरि तपाईँहरूमाथि कारवाही हुने खालको चाहिँ के छ व्यवस्था, त्यो बारेमा चाहिँ आज प्रधानमन्त्रीज्यूसँग कुरा भयो कि भएन?
15: भयो भयो हजुर, त्यसमा हाम्रो के छ भन्दाखेरि ऐनमै सुरक्षित छ त्यो होइन, हाम्रो कारणले चाहिँ म्याद सकियो भने हामीलाई एलडी लिक्विडिटी ड्यामेज भन्छ होइन, ठेका रकमको हरेक दिन 10% गर्दै टोटलको 10% हामीलाई लगाएर काट्ने प्रावधान छ, र अनि यदि त्यो गर्दाखेरि पनि सकिएन भने चाहिँ ठेक्का तोडेर अर्को ठेक्का लगाउँदाखेरि जुन डिफरेन्स सम हुन्छ त्यो चाहिँ हामीबाट उसुल गर्ने पनि ऐन आएको छ।
12: उनी थिए नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय, अमेरिका र इरानले एक अर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुसेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। जवाफमा तेहरानले पनि कतार, कुवेत र बहरेनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दावी गरेको छ। यसबीचमा जोर्डनले इरानबाट प्रक्षेपण गरिएका 8 क्षेप्यास्त्रलाई बीचमै रोकिएको जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
16: इरानको स्वास्थ्य मन्त्रालयले पछिल्ला दुई रातका घटनामा 14 मृत्यु भएको जनाएको छ। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय शहर बन्दर अब्बासमा पनि विस्फोटनका आवाज सुनिएका छन्। इरानको विदेश मन्त्रालयले नागरिक पूर्वाधारमाथिका अमेरिकी आक्रमणको निन्दा गर्दै त्यसलाई युद्ध अपराध भनेको छ। साथै व्यावसायिक जहाजहरूमाथि भएका आक्रमणपछि होर्मुज स्ट्रेटमा पुनः तनाव बढ़ेका विवरणहरू आएका छन्। लगातार 6 श्रद्धांजलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मशहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्।
12: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ, त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: दिदी बहिनी दाजु भाइहरू, यो छोटेको जादु हेर्नु, तपाईँ छोटेको वजन छ, तपाईँको मधुर विज्रन छ, अब हेर्नुहोस् यो चस्माको सामान।

Thank you.

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ गङ्गोबु बसपार पछाडि पट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफ्रिदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 9841168778 9825527763
1: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
0: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
0: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
0: फोन गर्नुहोस् 0635905511
3: वर्षा यदि सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा

0: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
1: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333998 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
2: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
3: पण्डित वा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार।
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
4: ओमकार?
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार?
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
3: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
0: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
7: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
0: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 98560662676।
1: तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
8: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
1: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
8: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
8: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
1: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564343443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
9: ए हजुर।

0: सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570065119 र 98694570056।
3: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0657414142, मोबाइल 9850603128 र 9462614726।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो।
5: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
3: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
7: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार,
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0657414194, मोबाइल 9850602630।
6: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
9: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल हिमाल हार्डवेयर सेन्टर,
11: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0654142045, 0654143045।
12: होइन चलिरहेको देखेन पनि।
13: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
14: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
15: अब सीजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9850603324।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98 0 28 13 424 र 98 5 60 14 175।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
7: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554।

0: शुक्लागण्डी के समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ मिलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नारायण सिंह गुरूङ नियुक्ति भएका छन्। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सिफारिश समितिको सिफारिशका आधारमा उहाँलाई सोपदमा नियुक्ति गरेको हो। प्रधानमन्त्री शाहले पोखरा सहित देशका विभिन्न 6 वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा एकैसाथ नयाँ उपकुलपतिहरू नियुक्ति गरेका हुन्। सरकारले अन्य 5 वटा प्रतिष्ठानहरूमा पनि नेतृत्व चयन गरेको छ, जस अनुसार चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्सको उपकुलपतिमा डाक्टर विवेक आचार्यले जिम्मेवारी पाएका छन्। उनी वरिष्ठ क्यान्सर रोग विशेषज्ञ हुन्। डाक्टर आचार्य यसअघि न्यान्सको क्यान्सर विभागका प्रमुख रूपमा कार्य थिए। यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नवीन मान सिंह प्रधान चयन भएका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर कृष्ण स्मृति कार्कीलाई नियुक्ति गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर सूर्यमान म्याहाङबो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर अजय कुमार मिश्र नियुक्ति भएका छन्। गण्डकी प्रदेश सभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न भनेको विधेयक बिहिबार पारित गरेको छ। पोखरामा भएको बैठकमा सभामुख कृष्ण प्रसाद दिताले यो विधेयक सर्वसम्मत पारित भएको घोषणा गरेको हो। यो सँगै अब गण्डकी प्रदेशमा औषधि र औद्योगिक सामग्री उत्पादनका लागि गाँजा खेती गर्ने कानूनी बाटो खुलेको छ। विधेयकमाथि छलफलका लागि उद्योग तथा पर्यटन मन्त्री यशोदारीमाले प्रस्ताव राख्नु भएको थियो। छलफलमा भाग लिँदै अशोक श्रेष्ठ, गणेशमान गुरूङ, सुशीला सिमखडा र बिन्दु पौडेलले आफ्नो धारणा राख्नुभएको थियो। छलफलमा उठेका विषय र विधेयकका विविध पक्षका बारेमा मन्त्रीले जवाफ दिएपछि विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढ़ाइएको थियो। प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले बुधबार यस विधेयकको प्रतिवेदन सभामा पेश गरेको थियो। विधेयकमा गाँजा खेतीका लागि कड़ा मापदण्ड तोकिएको छ। गाँजाको बोटमा पाइने नशालु पदार्थ टेटा हाइड्रोक्यानिबिलोन अर्थात टीएचसीको मात्रा 0.3% भन्दा कम हुनुपर्ने व्यवस्था विधेयकमा छ। यो औद्योगिक गाँजाका लागि तय गरिएको अन्तर्राष्ट्रिय मापदण्ड हो। औषधि उत्पादन निकासी तथा अध्ययनका लागि गरिने यस्तो खेती प्रदेश सरकारको प्रत्यक्ष नियन्त्रणमा रहनेछ। सरकारले तोकेको क्षेत्रमा मात्र यस्तो खेती गर्न पाइने प्रावधान विधेयकमा राखिएको छ। गाँजा खेती गर्न चाहने व्यक्ति वा संस्थाले अनिवार्य रूपमा अनुमति लिनुपर्नेछ। खेती गरिने जग्गाले क्षेत्रफल र पूर्व असहमतिको व्यवस्था गर्न अनिवार्य गरिएको छ। गाँजाको बोट कटान र बिक्री गर्नु अघि त्यसको रासायनिक परीक्षण गर्नुपर्नेछ। यसका लागि प्रदेश सरकारले आफ्नै निजी क्षेत्रसँगको साझेदारीमा प्रयोगशाला स्थापना गर्नेछ। प्रदेशभित्र रहेका शैक्षिक वा अनुसन्धान संस्थामा पनि यस्तो परीक्षण गराउन सकिने व्यवस्था छ। गाँजा खेती गण्डकी प्रदेशको समृद्धिका लागि गेम चेन्जर साबित हुनेछ, सभापति अर्यालले भन्नुभयो। विधेयकमा गाँजाको दुरूपयोग रोक्नका लागि विशेष प्रावधानहरू थपिएका छन्। गाँजाको औषधीय प्रयोगबाट हुन सक्ने सम्भावित जोखिम कम गर्न चिकित्सक सेवा सहितको उपचार केन्द्र सञ्चालन गर्नेछ। दुरूपयोग गर्नेलाई कार्यवाही गर्ने र उपचारका लागि पुनस्थापना केन्द्र सञ्चालन गर्ने जिम्मा सरकारको हुनेछ। गाँजा खेतीको अनुमति नवीकरण निलम्बन र गाँजा खेतीका विषयमा गाँजा खेतीको अनुमति नवीकरण निलम्बन र खारेजीका विषयमा पनि स्पष्ट कार्यविधि तय गरिएको अर्यालले बताउनुभयो। तनहुँको शुक्लागण्डकी 8 स्थित सेती नदीमा बिहिबार बिहान फेरा परेको शव पहिचान भएको छ। शुक्लागण्डकी नगरपालिका 9 लामेश्वर निवासी 50 वर्ष कि टीका माया कामीको रहेको इलाका प्रहरीकाले बेलचोताले जनाएको छ। नदीको पारीपट्टि रहेको स्थानीयहरूका अनुसार ती महिला खोला किनारमा झोला राखेर खोलामा पसेकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ। सात दिनदेखि बेपत्ता विशेष नगरपालिका दुई बोहोरा बिसीका 57 वर्ष बुद्धिबहादुर बोहोरा मृत अवस्थामा फेला पर्नु भएको छ। विश्व नगरपालिका एक उदयपुर स्थित आकाशे डाँडा माथिको जंगलमा उहाँको शव बिहिबार बिहान करिब 8:30 बजे फेला परेको जिल्ला प्रहरीले लमजुङले जनाएको छ। प्रहरीका अनुसार टाउको र अनुहारमा चोट लागेको अवस्थामा शव फेला परेको थियो। शनाखत पछि मृतक बोहरा रहेको पुष्टि भएको हो। हाल विश्व नगरपालिका 8 जिल्लामा बसोबास गर्दै आएका बोहरा गत असार 21 गतेदेखि परिवारको सम्पर्क बिराउनु हुन्थ्यो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्रीले जानकारी दिनुभयो। पोखराको उद्योग वाणिज्य संघको 36 महाधिवेशन तथा 72 वार्षिक अधिवेशन आउँदो भदौ 20-21 गते हुने भएको छ। पोखरा उद्योग वाणिज्य संघको बिहिबार बसेको 30 कार्य समिति बैठकले सो निर्णय गरेको। बैठकमा संघका अध्यक्ष तथा हाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत रहेका गोकर्ण कार्कीले भदौको तेस्रो साता महाधिवेशनको प्रस्ताव प्राप्त गरेका थिए। अध्यक्ष कार्कीको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको महासचिव शोभा गौतमले जानकारी दिनुभयो। पोखराको निजी क्षेत्रको छाता संस्था तथा जेठो सामाजिक संस्थाको यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। पोखरा उद्योग वाणिज्य संघको विधान अनुसार महाधिवेशनले अध्यक्ष वरिष्ठ उपाध्यक्ष उद्योग र वाणिज्यतर्फका दुई उपाध्यक्षको सदस्य र उप महासचिव सहित 15 सदस्य चयन गर्नेछ। सदस्यहरूमध्ये 1 औद्योगिक 4 वस्तुगत र 10 सदस्य खुल्लातर्फका निर्वाचित हुनेछन्। कार्य समितिमा निवर्तमान अध्यक्षको स्थान अध्यक्षपछि रहन्छ। जिल्ला प्रशासन कार्यालय कास्कीले मनसूनजन्य विपदबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न मनसून प्रति कार्य योजना 2083 कार्यान्वयनमा ल्याउने भएको छ। जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा प्रति कार्य योजना प्रस्तुत गरिएको हो। यो प्रतिक्रिया आयोजना जिल्ला समन्वय समिति गण्डकी कास्की र रेडक्रस सोसाइटी जिल्लासँग छलफल गरी थप अध्ययन पछि 3 दिनभित्रमा स्वीकृति गरी कार्यान्वयनमा लैजाने निर्णय गरिएको साइट प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले बताउनुभयो। प्रशासनले तयार गरेको विपद न्यूनीकरण प्रति कार्य योजनामा बारी पहिरो डुबान नदी कटान द्वार सड़क अवरोध लगायतका मनसूनजन्य विपदको पूर्व तयारी खोज तथा उद्धार राहत र पुनस्थापनका कार्यहरूलाई प्रभावकारी बनाउने व्यवस्था गरिएको छ। कास्की नेपालकै बढ़ी वर्षा हुने जिल्ला मध्ये एक भएकाले अन्य प्रकोपको तुलनामा जलजन्य विपदको जोखिम उच्च रहेकाले सोही अनुसार योजना बनाइएको छ। योजना अनुसार मनसून अवधिभर मौसम तथा सम्भावित जोखिमबारे समयमै पूर्व सूचना प्रवाह गर्ने, जोखिमयुक्त बस्तीको पहिचान गर्ने, जिल्ला तथा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई तयारी अवस्थामा राख्ने, राहत सामग्रीको भण्डारण गर्ने तथा सुरक्षा निकायलाई 24 घण्टा तयारी अवस्थामा परिचालन गरिने जनाएको छ। सिधीखोला गाउँपालिका नम्बर 2 मापदण्डमा विपरीत ट्रकको छतको होडमा चौपाया ढुवानी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। सँगसँगै गोलङबाट काठमाडौँ दफाउँदै गरेको बागमती प्रदेश 01006635 नम्बरको ट्रकमा 25 भैँसी तथा पाडो चौपाया 4 बाख्रा ट्रकको छतको होडमा राखी मापदण्ड विपरीत निर्दय व्यवहार गरी ढुवानी गरिरहेको अवस्थामा प्रहरीले फेला परेको। प्रहरीले मापदण्ड विपरीत ट्रकमा चौपाया ढुवानी गर्ने नगरपालिकाद्वारा बस्ने 40 वर्षीय नेपालीलाई पक्राउ गरेको मापदण्ड विपरीत चौपाया ढुवानी गर्ने नेपालीले पशुपन्छी सम्बन्धी कसुर मुद्दामा अनुसन्धान अगाडि बढ़ाइएको न्याय परीक्षक रमेश दत्त अवस्थीले बताउनुभयो। तनहुँ जिल्ला ब्लड फ्लूको जोखिममा पर्न सक्ने भन्दै भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले जिल्लाभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पंक्षी तथा पंक्षीजन्य उत्पादनको आवश्यक आवतजावतका कारण तनहुँमा रोग भित्रन सक्ने जोखिम रहेकाले कृषि पंक्षी व्यवसायी उपभोक्ता तथा सम्बन्धित सबै सरकारहरूलाई आवश्यक सावधानी बनाउन कार्यालय प्रमुख रविन्सन अधिकारीले अनुरोध गर्नुभयो। अण्डा राख्ने पुरानो क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका सबै सदनलाई निसंक्रमित गर्न, काग लगायतका जंगली पक्षीहरूसँग घरपालुवा तथा पंक्षी वा तिनको दाना सम्पर्कमा आउन नदिन, दाना अवसर पसरमा गर्दा भेटनरी प्रमाणपत्र लिएर मात्र ढुवानी गर्न, अन्य आग्रह संक्रामक रोग विरूद्ध नियमित खोप लगाउन तथा संक्रमण पुष्टि भएमा मरेका पंक्षीहरूलाई तत्काल गहिरो खाडामा पुरेर फर्मलाई निसंक्रमण गर्न र प्रविधिको सल्लाह अनुसार आवश्यक रोग नियन्त्रणका उपाय अपनाउन कार्यालयले आग्रह गरेको छ। गण्डकी मल्टिपल कलेजबाट स्नातक तह व्यवस्थापन संकायको दोस्रो वर्ष मातृभुवन विश्वविद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल अञ्जना राईलाई सम्मान गरिएको छ। कलेजले बिहिबार आयोजित कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगत तिमसी नवरानमा सरकार अध्यक्ष बुद्धिबहादुर थापा लगायतले सम्मान गरेको तनहुँको शुक्ला गण्डकी छपुरुङ्गेमा रहेको सो क्याम्पस मदनराज राईले 84% अंक प्राप्त गरी विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको क्याम्पस प्रमुख लीलानाथ काफ्लेले जानकारी दिनुभयो। सोही क्याम्पसकी समीक्षा न्युपानेले 17.8% नतिजा ल्याएका छन्। राईले कक्षा 12 परीक्षामा पनि गण्डकी प्रदेशबाट उत्कृष्ट नतिजा ल्याएको थियो। पोखरा महानगरपालिकाले वास्तविक पोखरा वर्षाकभित्रको जग्गामा परेमा बारेमा छानबिन भइरहेकाले अहिले आफ्नो दावी नगर्न आग्रह गरेको छ। वर्षाको जग्गा व्यवस्थापन तथा स्वामित्व सम्बन्धी विषयमा गठित छानबिन समितिको प्रतिवेदन नआउँदासम्म कुनै पनि पक्षले सार्वजनिक रूपमा आफ्नो अधिकार दावी गर्न नमिल्ने महानगरले स्पष्ट पारेको छ। बसपाका लागि 2032 सालमा अधिग्रहण गरिएको जग्गा विभिन्न समयमा विक्रेस टपटा बसवास तथा भोगचरणका लागि दिएको विषयमा कानून र प्रक्रिया असमान रूपमा पालना नभएको गुनासो आएपछि महानगरले अहिले न्यायिक छानबिन गरिरहेको छ। महानगर प्रमुख धन्ना चाचारले छानबिन समितिको अन्तिम प्रतिवेदन नआउँदासम्म मेरो लाल पूजा यति हो वा मेरो अधिकार यही हो भन्ने सार्वजनिक दावी गर्नु उपयुक्त नहुने बताउनुभयो। वर्षाभित्रका 600 व्यवसायीले सार्वजनिक हितका लागि आफ्नो व्यवसायिक स्थान छाडेर व्यवस्थापन प्रक्रियामा सहयोग गरिसकेको उल्लेख गर्दै उहाँले एउटा पेट्रोल पम्पलाई मात्र विशेष सुविधा दिनुपर्ने तर्क न्यायोचित नहुने बताउनुभयो। लमजुङको बेसन सेराफाटमा जिल्ला कारागार बजेट अभावमा निर्माण हुन नसकेपछि बन्द भई 109 कैदी बन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ। भवन विकास तथा निर्माण कार्यालय कास्कीले तयार पारेको प्रतिवेदन अनुसार पुननिर्माणका लागि ₹17,74,00,000 अनुमान तयार भएर सम्बन्धित निकायमा पेश भएको लमजुङ कारागारका निमित्त जेलर प्रिसा गौतमले जानकारी दिनुभयो। कारागार विक्रम सम्वत 2028 निर्माण भएको थियो। हाल कारागारमा कैदीबन्दी छैनन्। लेखाधिकृतको पद रिक्त छ। कारागारमा 6 कर्मचारी कार्यरत छन्। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खन्नाले कारागार भवन चिन्ह भएकाले सामान्य मरमतबाट सञ्चालन गर्न नसकिने जानकारी दिनुभयो। कैदीबन्दी जिल्ला प्रहरी जिल्ला बाहिर रहँदा अदालतमा उपस्थित गराउन आफन्तसँग भेटघाट गराउन तथा अन्य प्रशासनिक काम सम्पन्न गर्न अतिरिक्त समय जनशक्ति र खर्च लाग्दै आएको छ। तनहुँमा निमार्जन 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाका लागि सरकारले ₹6 अर्ब बजेट विनियोजन गरेको छ। ऊर्जा जल तथा सिंचाई मन्त्रालयले आगामी आर्थिक वर्षका लागि उक्त बजेट उपलब्ध गराएको हो। सिंहपालिका इच्छापुटमा जलविद्युत आयोजनाको काम तीव्र गतिमा अगाडि बढ़िरहेको छ। आयोजनाको 3 प्याकेजमा काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। गोर्खाको पालुङ्डा नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सामूहिक दुर्घटना बीमा गरेको छ। नगरभित्रका विद्यालयमा अध्ययनरत 4582 जना विद्यार्थीहरूको दुर्घटना बीमा गरिएको नगर प्रमुख विवश चिन्तनले जानकारी दिनुभयो। विद्यार्थीहरूलाई बीमाको दायरामा ल्याउन नगरपालिका र आईजीआई प्रुडेन्सियल इन्सुरेन्स बीच सम्झौता भएको नगर प्रमुख चिन्तनले बताउनुभयो। तनहुँको शुक्ला गण्डकी आठ श्री शुक्ला हिलेटार शिवालय क्षेत्रमा साउनको प्रत्येक सोमबार भगवान शिवको महिमा सहितको सत्सङ्ग हुने भएको छ। संस्थाले विगत 4 वर्षदेखि साउनको सोमबार सत्सङ्ग गर्दै आएकोमा यसपटक संगीतमय प्रवचन थप गरिएको उपाध्यक्ष ध्रुव कुमार मल्लले जानकारी दिनुभयो। उहाँले यस क्षेत्रका प्रचार भक्तजनहरूको आगमनमा वृद्धि र निर्माण दिन दुग्धेश्वर महादेव गोभू मन्दिर सम्पन्नताका लागि दान मार्फत सहयोग संकलन गर्ने उद्देश्य रहेको बताउनुभयो। उहाँले शुक्ला गण्डकी क्षेत्रका सबैको सेवालय क्षेत्रमा सकेको दान संकलन गरी व्यवस्थित बनाउने उल्लेख गर्नुभयो। मन्दिर निर्माण उपसमितिका संयोजक ज्ञान प्रसाद भण्डारीले टोलटोलमा पुगेर दाताहरूसँग आर्थिक संकलन भइरहेको बताउनुभयो। सदस्य विवेक खनालले पुरानो शिवको मन्दिरको विस्तारै विकासको बाटो र समाउने लागेको बताउनुभयो। उहाँको अनुसार हालसम्म कबुल सहित करिब 20 लाख रूपियाँ संकलन भएको छ। पण्डित ऋषिराम पौडेलले शिव महिमा कथा वाचन गर्नुहुनेछ। सम्म पनि साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि पनि हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछ। त्यतिजेलसम्मको लागि सपरिवारलाई बिदा दिनुहोस्। राम्रोसँग चार ढोकाको चोखो लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै शरीर एक बोतल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्ण शुभरात्रि, नमस्कार।
1: समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWS SSUKLAGANDAKI@gmail.com।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6।
2: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
3: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

0: 107.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98271036 र 98460945043।
5: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरि।
6: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घर आएपछि सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 98560285487।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333598 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: पङ्खा चलिरहेको देखेनौ पनि हो?
10: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
0: गतिलो ठाउँ चाहिँ कहाँ छ?
11: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँचा पंखा एलईडी बल्ब सोलर को बैटरी पानी चाहिए पंप कूलर हाउसिंग का सामान सब ओरिजिनल सस्तो में पाइन नी।
13: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगै इलेक्ट्रोनिक्स का सामान टीवी फ्रिज एसी कूलर गीजर वैक्यूम वाशिंग मशीन उपलब्ध होने का साथ ही सीसी कैमरा जडान गरिन्छ। बिजुली पसल दुलेगौड़ा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नंबर 98 5 60 30 3 24।
1: शुक्ला गण्डकी एफएम 97.6
14: घटना दुर्घटना
15: कला संस्कृति
14: स्थानीय राष्ट्रीय
16: अन्तर्राष्ट्रिय खेलकुद
15: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
17: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98 5 60 60 554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्वत 2083 साल असार महिनाको 26 गते बिहिबार। असार कृष्ण पक्षको एकादशी तिथि अंग्रेजी मिति अनुसार जुलाई 10 तारीक सन 2026 नेपाल सम्वत 1146 आज योगिनी एकादशी व्रत सूर्यदय बिहान 5:16 भयो भने सूर्यास्त साँझ 7:03 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

राजधानी विभाग अगाडि आत्मदाह प्रयास गरेका 25 वर्षीय युवा गणेश नेपालीको अवस्था गम्भीर बन्दै सुनिल पौडेल सहित 18 जनालाई भ्रष्टाचार मुद्दामा सफाई। प्रधानमन्त्री देख्न साथ कामले मानिस शक्ति दुरूपयोग अनुसन्धान आयोग प्रमुख बन्ने खतरा रहेको कांग्रेस सभापति थापाको भनाई। गण्डकी प्रदेशमा गाँजा खेतीको बाटो खुल्यो, प्रदेश सभाबाट विधेयक पारित, सेती नदीमा डुबेर सुगला गण्डकीमा एक महिलाको मृत्यु। डाक्टर नारायण सिंह गुरूङ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त। पोउवा संघको 36औं महाधिवेशन भदौ तेस्रो साता। हिजो सरकारी खाता बन्द हुने दिन अन्तिम भुक्तानीको चाप। बीबीएस दोस्रो वर्षमा त्रिभुवन विश्वविद्यालयमा नेपाल टप अञ्जना राईलाई गण्डकी मल्टिपलको सम्मान। अस्ट्रेलिया र भारत बीच युरेनियम निर्यात सम्झौता र मरोस्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमी फाइनलमा।

अवस्थामा प्रायः स्तरमा सुन्नुहोस्। त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका 25 वर्षीय युवा गणेश नेपालीको अवस्था गम्भीर बन्दै गएको छ। प्रहरीका अनुसार स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई वीर अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको हो। मुगुको सोरु गाउँपालिका एकका गणेश पठाउ चालक हुन। बिहिबार राहदानी विभाग अगाडि पार्किङ गरेको उनको मोटरसाइकलमा काठमाडौँ महानगर प्रहरीले कोटोलीले व्हील लक गरेको थियो। सोही क्रममा नगर प्रहरीसित पिपात भएपछि उनले आत्मदाहको प्रयास गरेका हुन्। गणेश नेपालीका सोदर दाई मदन नेपालीका अनुसार गणेश दुई वर्ष अघिदेखि पठाउ काम गर्दै गुजरा गर्दै आएका हुन्। श्रीमती र एक छोरीको लालन पालन त्यसैबाट गर्थे। गौशाला स्थित अल नेपाल कलेजमा कृषि एनजेटीए पढेका गणेशले वैदेशिक रोजगारीका लागि विदेश जाने तयारी गर्दै पठाउ चलाउन थालेका हुन्।

सात पौडेल र विदुर कोइराला गुजलासकै बिहिबार प्रतिवादी बनाइएका सबैलाई सफाई दिएको अक्ष दुर्वैको अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ सिस्टममा अपग्रेड गर्ने कार्यमा ठूलो आर्थिक अनियमितता र मिल्यमत्व भएको दावी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। तत्कालीन प्रबन्ध निर्देशक पौडेल सहितका प्रतिवादीहरूले पदको दुरूपयोग गरी राज्यकोषमा ठूलो नोक्सानी पुर्याएको अख्तियारको आरोप लगाएको थियो। यस भ्रष्टाचार मुद्दामा संलग्न रहेका प्रतिवादी विरूद्ध कुल 33 करोड़ रूपियाँ विगत माग दावी गर्दै कार्यवाहीको माग गरेको थियो। प्रतिवादीहरू सुनिल पौडेल, संगीता पहाड़ी भन्ने गीत, संगीता अर्याल, प्रतिभा वैद्य भन्ने प्रतिभा श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, रविन्द्र लाल उपाध्याय, देवेन्द्र खतिवड़ा, विनिता श्रेष्ठ, अमूल प्रधान, राजवी कुमार केसी, हिम प्रभा कर्ण भन्ने हिमप्रभा, राम प्रताप कर्ण, मबल चौधरी, मुक्ति प्रसाद अर्याल, सन्तोष कुमार श्रेष्ठ, परमात्मा भट्टराई लगायतले सफाई पाएका हुन्। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री देख्न साथ कामले माने अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख भन्ने खतरा रहेको बताउनु भएको छ। अख्तियार प्रमुख परैदेखि सल्युट गर्दै आउला कि भन्ने डर समेत रहेको उहाँले बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोग भनेको त यस्तो संस्था हो जसले सरकारले पनि प्रधानमन्त्रीले पनि मन्त्रीहरूले पनि भ्रष्टाचार गर्न सक्छ। अरू कसैले गरेको भ्रष्टाचार प्रधानमन्त्री आफैले हेर्नुहुन्छ तर प्रधानमन्त्रीले पनि भ्रष्टाचार गर्नुभयो भने हेर्नुपर्छ है भनेर अधिकार दिएको अख्तियार हिजो दलका नेताले आफ्नो खल्तीबाट मानिसहरू बनाएर दलको छाया बन्न खोज्यो भनेर त्यसलाई सुधार गर्न खोज्यो। केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको कार्यक्रममा सभापति थापाले भन्नुभयो अब त झन प्रधानमन्त्रीसँग डराउने मानिस अख्तियार प्रमुख भन्ने खतरा भयो। उहाँका अनुसार पछिल्लो घटनाक्रमले प्रधानमन्त्री देख्न साथ कामले र सलाम साप भन्ने मानिस अख्तियार प्रमुख बनाएर आउने खतरा छ। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवाधिकार आयोगमा निवेदन दर्ता गराएका छन्। नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले ओलीको तर्फबाट राष्ट्रिय मानवाधिकार आयोगमा औपचारिक निवेदन दर्ता गराएका हुन्। बिहिबार आयोगको हरिहर भवन पुल्चोक स्थित कार्यालयमा आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर बर्तौलाले 2022 साल पौध 23 र 24 गते भएको घटना सम्बन्धी आयोगले निर्णय नम्बर 170 अन्तर्गत गरिएको सिफारिश संविधान प्रचलित कानून अन्तर्राष्ट्रिय मानवाधिकारका स्थापित मान्यता र सिद्धान्तसँग मेल नखाने पूर्वग्रहपूर्ण र असंवैधानिक रहेको दावी गर्दै एउटा सिफारिस सच्याउन माग गरेका हुन्। निवेदन मार्फत आयोग समक्ष यसअघि माग गरिएका कागजात तथा प्रतिवेदनहरूको प्रतिलिपि पूर्ण रूपमा प्राप्त नगराइएको भन्दै उक्त घटनाको छानबिनका लागि लिली थापाको नेतृत्वमा गठित समितिले आयोगलाई बुझाएको भनिएको प्रतिवेदनको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन पनि आग्रह गरिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नारायण सिंह गुरूङ नियुक्त भएका छन्। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सिफारिश समितिको सिफारिशका आधारमा उहाँलाई सुपदमा नियुक्त गरिएको हो। प्रधानमन्त्री शाहले पोखरा सहित देशका विभिन्न 6 वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा एकैसाथ उपकुलपतिहरू नियुक्ति गरेका छन्। सरकारले अन्य 5 वटा प्रतिष्ठानहरूमा पनि नेतृत्व चयन गरेको छ जसअनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपतिमा डाक्टर विवेक आचार्यले जिम्मेवारी पाएका छन्। उनी वरिष्ठ क्यान्सर विशेषज्ञ हुन्। डाक्टर आचार्य यसअघि न्याम्सको क्यान्सर विभागका प्रमुखका रूपमा कार्यरत थिए। यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नबी समान सिंह प्रधान चयन भएका छन्। बीपी गोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर स्मृति कार्कीलाई नियुक्ति गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर सूर्यमान म्याहाङबु र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर अजय कुमार मिश्र नियुक्त भएका छन्। गण्डकी प्रदेशसभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक बिहिबार पारित गरेको छ। पोखरामा भएको बैठकमा सहमुखी सर्वसाधारणले यो विधेयक सर्वसम्मत पारित भएको घोषणा गर्नुभयो। यो सँगै अब गण्डकी प्रदेशमा औषधि र औद्योगिक सामग्री उत्पादनका लागि गाँजा खेती गर्ने कानूनी बाटो खुलेको छ। विधेयकमाथि छलफलका लागि उद्योग तथा पर्यटन मन्त्री यशोधा रिमालले प्रस्ताव राख्नुभएको थियो। छलफलमा भाग लिँदै अशोक श्रेष्ठ, गणेश पानिस गुरूङ, सुशीला सिंहडा र बिन्दु पौडेलले आफ्नो धारणा राख्नुभएको थियो। छलफलमा उठेका विषय र विधेयकका विविध पक्ष

0: बारेमा मन्त्रीहरूले जवाब दिएपछि विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढ़ाइएको थियो। प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति भोजरा खरियालले बुधबार यस विधेयकको प्रतिवेदन सभामा पेश भएको थियो। विधेयकमा गाँजा खेतीका लागि कड़ा मापदण्ड तोकिएको छ। गाँजाको बोटोमा पाइने नशालु पदार्थ टेट्रा हाइड्रो क्यानिबियो बिनोल अर्थात टीएचसीको मात्रा 0.3% भन्दा कम हुनुपर्ने व्यवस्था विधेयकमा छ। यो औषधि औद्योगिक गाँजाका लागि तय गरिएको अन्तर्राष्ट्रिय मापदण्ड हो। औषधि उत्पादन निकासी र अध्ययनका लागि गरिने यस्तो खेती प्रदेश सरकारको प्रत्यक्ष नियन्त्रणमा रहनेछ। सरकारले तोकेको क्षेत्रमा मात्र यस्तो खेती गर्न पाइने प्रावधान विधेयकमा राखिएको छ। गाँजा खेती गर्न चाहने व्यक्ति वा संस्थाले अनिवार्य रूपमा अनुमति लिनुपर्नेछ। खेती गरिने जग्गाको क्षेत्रफल र पूर्व सहमतिको व्यवस्था गर्न अनिवार्य गरिएको छ। गाँजाको बोट कटान र बिक्री गर्नु अघि त्यसको रासायनिक परीक्षण गर्नुपर्नेछ। यसका लागि प्रदेश सरकारले आफ्नै वा निजी क्षेत्र संघको साझेदारीमा प्रयोगशाला स्थापना गर्नेछ। प्रदेशभित्र रहेका शैक्षिक वा अनुसन्धान संस्थामा पनि यस्तो परीक्षण गराउन सकिने व्यवस्था छ। खेती गण्डकी प्रदेशको समृद्धिका लागि गेम चेन्जर साबित हुनेछ। सभापति हरियालले भन्नुभयो, विधेयकमा गाँजाको दुरूपयोग रोक्नका लागि विशेष प्रावधानहरू थपिएका छन्। गाँजाको औषधीय प्रयोगबाट हुन सक्ने सम्भावित जोखिम कम गर्न चिकित्सक सेवा सहितको उपचार केन्द्र सञ्चालन गर्नेछ। दुरूपयोग गर्नेमा कार्यवाही गर्ने र उनी उपचारका लागि पुनस्थापन केन्द्र सञ्चालन गर्ने जिम्मा सरकारको हुनेछ। गाँजा खेतीको अनुमति नवीकरण निलम्बन र खारेजीका विषयमा पनि स्पष्ट कार्यविधि तय गरिएको अर्यालले बताउनुभयो। चालू आर्थिक वर्षको बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने हिजो अन्तिम दिन हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2070 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अघि नै सम्पूर्ण खाता बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ। यसअघि हिजो राति 12 बजेदेखि गए राति 12 बजेदेखि खाता बन्द गर्नुपर्दछ। यस्तो भुक्तानी पालिका विदेश र प्रदेश र संघीय सरकार गरी सबै तहका सरकारी निकायहरूमा हकमा लागू हुनेछ। हिजोसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्था मात्रबाट मात्रै यस्तो खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। तनहुँको शुक्ला गण्डकी हाट स्थित सेती नदीमा बिहिबार बिहान फेला परेको शव पहिचान भएको छ। शुक्ला गण्डकी नगरपालिका नौलामेश्वरा निवासी 50 वर्ष चिटीका माया कामीको रहेको इलाका प्राधिकरणले बेलचताले जनाएको छ। नदीको पारीपट्टि रहेको स्थानीयहरूका अनुसार ती महिला खोला किनारमा झोला राखेर खोलामा पसेकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ। चारसुनदेखि बेलचत्ता विशेष नगरपालिका 2 बोहोरा बेसीका 57 वर्षीय बुद्धि बहादुर बोहोरा मृत अवस्थामा फेला पर्नु भएको छ। विशेष नगरपालिका 1 उदिपुर स्थित आकाशे डाँडा माथिको जंगलमा उहाँको शव बिहिबार बिहान करिब 8:30 बजे फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। प्रहरी अनुसार टाउको र अनुहारमा चोट लागेको अवस्थामा शव फेला परेको थियो। शनाखतपछि मृत बोहोरा रहेको पुष्टि भएको छ। हाल विशेष नगरपालिका 8 सेरामा बसोबास गर्दै आएका बोहोरा 21 गतेदेखि परिवारको सम्पर्क विहीन हुनुहुन्थ्यो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्रीले जानकारी दिनुभयो। पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन तथा 72 वार्षिक अधिवेशन आउँदो भदौको 20 र 21 गते हुने भएको छ। पोखरा उद्योग वाणिज्य संघ को बिहिबार बसेको 30 कार्य समिति बैठकले सो निर्णय गरेको। बैठकमा संघका अध्यक्ष तथा हाल नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका गोकर्ण कार्कीले भदौको तेस्रो साता महाधिवेशनको प्रस्ताव गरेको थियो। अध्यक्ष कार्कीको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको महासचिव शोभा गौतमले जानकारी दिनुभयो। पोखराको निजी क्षेत्रको छात्र संस्था तथा जेठो सामाजिक संस्थाको यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। पोखरा उद्योग वाणिज्य संघको विधान अनुसार महाधिवेशनले अध्यक्ष वरिष्ठ उपाध्यक्ष उद्योग र वाणिज्य तर्फका दुई उपाध्यक्षको सदस्य र उपमहासचिव सहित 15 जना सदस्य चयन गर्नेछ। सदस्य मध्ये 1 औद्योगिक, 4 वस्तुगत र 10 जना सदस्य खुल्ला तर्फ निर्वाचित हुनेछन्। कार्य समितिमा निवर्तमान अध्यक्षको स्थान अध्यक्ष पछि रहने व्यवस्था छ। जिल्ला प्रशासनकारी विकासकीय मनसुन जनी विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न मनसुन प्रति कार्य योजना 2083 कार्यान्वयनमा ल्याउने भएको छ। जिल्ला विपद व्यवस्थापन समितिले बैठकमा प्रति कार्य योजना प्रस्तुत गरेको हो। यो प्रति कार्य योजना आयोजना जिल्ला समन्वय समिति कास्की र रेड क्रस सोसाइटी जिल्लासँग छलफल गरी थप अध्ययनपछि 3 दिनभित्रमा स्वीकृत गरी कार्यान्वयनमा लैजाने निर्णय गरिएको सहायका प्रमुख जिल्लाधिकारी चित्रांगद बराले जानकारी दिनुभयो। प्रशासनले तयार पारेको विपद न्यूनीकरण प्रति कार्य योजनामा बाढ़ी पहिरो डुबा नदी कटान सड़क अवरोध लगायतका मनसुनजन्य विपदको पूर्व तयारी खोज तथा उद्धार राहत र पुनर्स्थापनका कार्यलाई प्रभावकारी बनाउने व्यवस्था गरिएको छ। कास्की नेपालकै बढ़ी वर्षा हुने जिल्ला मध्ये एक भएकाले अन्य प्रकोपको तुलनामा जलजन्य विपदको जोखिम उच्च रहेकाले सोही अनुसार योजना बनाइएको छ। योजना अनुसार मनसुन अवधिभर मौसम तथा सम्भावित जोखिम बाहिरी समयमै पूर्व सूचना प्रवाह गर्ने जोखिमयुक्त वस्तुहरूको पहिचान गर्ने जिल्ला तथा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई तयारी अवस्थामा राख्ने र सामग्रीको भण्डारण गर्ने तथा सुरक्षा निकायलाई 24 घण्टा तयारी अवस्थामा परिचालन गरिने जनाएको छ। खेतीखोला गाउँपालिका वडा नम्बर 2 मापदण्ड विपरीत ट्रकको छतको हुडीमा चौपाया ढुवानी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। छाङ्जाको गलाङबाट काठमाडौँ तर्फ आउँदै गरेको बागमती प्रदेश 01006/3538 नम्बरको ट्रकमा 25 भैँसी तथा पाडो चौपाया र 4 बाख्रा ट्रकको छतको हुडीमा राखी मापदण्ड विपरीत निर्दयी व्यवहार गरी ढुवानी गरिएको अवस्थामा प्रहरीले फेला परेको हो। प्रहरीले मापदण्ड विपरीत ट्रकमा चौपाया ढुवानी गर्ने गोलाङ नगरपालिका 11 बस्ने 40 वर्षीय ईश्वर नेपालीलाई पक्राउ गरेको हो। मापदण्ड विपरीत चौपाया ढुवानी गर्ने नेपालीहरूलाई पशुपन्छी सम्बन्धी कसुर मुद्दामा अनुसन्धान अगाडि बढ़ाएको प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले बताउनुभयो। तनहुँ जिल्ला बर्फुको जोखिममा पर्न सक्ने भन्दै भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले जिल्लाभर उच्च सतर्कता बनाउन आग्रह गरेको छ। पक्षी तथा पक्षीजन्य उत्पादनको आवतजावतका कारण तनहुँमा रोग निभित्रने सक्ने जोखिम रहेकाले कृषक पक्षी व्यवसायको उपभोक्ता तथा सम्बन्धित सबै सरकारवालाहरूलाई आवश्यक सावधानी अपनाउन कार्यालय प्रमुख रविन्सन अधिकारीले अनुरोध गर्नुभयो। अण्डा राख्ने पुरानो क्रेट पुनः प्रयोग नगर्न ढुवानीका सवारी साधनहरूलाई निसंक्रमण गर्न कागज काग लगायत जंगली पक्षीसँग घरपालुवा पक्षी वा तिनको दाना सम्पर्कमा आउन नदिन दाना ओसार बोसार गर्दा भेटनरी प्रमाणपत्र दिएर मात्र ढुवानी गर्न अन्य संक्रामक रोग विरूद्ध नियमित खोप लगाउन तथा संक्रमण पुष्टि भएमा मरेका पक्षीहरूलाई तत्काल गहिरो खाडलमा पुरेर फर्मलाई निसंक्रमण गर्न र प्राविधिकको सल्लाह अनुसार आवश्यक रोग नियन्त्रणका उपाय अपनाउन कार्यालयले आग्रह गरेको छ। गण्डकी म्युनिसिपल कलेजबाट सागरका व्यवस्थापन संकायको दोस्रो वर्षमा त्रिभुवन विश्वविद्यालयबाटै उत्कृष्ट नतिजा ल्याउन सफल अञ्जना राईलाई सम्मान गरिएको छ। कलेजले बिहिबार आयोजित कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगत दिवान सिन्हा र नवर्षका अध्यक्ष बुद्धिबहादुर थापा लगायतले सम्मान गरेको हो। तनहुँको शुक्ला गण्डकी छ बुरुङ्गेमा रहेको सो क्याम्पसमा अजेन्द्रत राईले 84% अंक ल्याई विश्वविद्यालयमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको क्याम्पस प्रमुख लीलानाथ काफ्रेले जानकारी दिनुभयो। क्याम्पसकी समीक्षा न्यौपानेले 70.8% नतिजा ल्याएका थिए। राईले कक्षा 12 परीक्षामा पनि गण्डकी प्रदेशबाट उत्कृष्ट नतिजा ल्याएका थिए। प्रस्तावित पोखरा बस्ताभित्रको जग्गाका बारेमा छानबिन भइरहेकाले अहिले आफ्नो दावी नगर्न आग्रह गरेको छ। वर्षाको जग व्यवस्थापन तथा सभा स्वामित्व सम्बन्धी विषयमा गठित छानबिन समितिको प्रतिवेदन नआउँदासम्म कुनै पनि पक्षले सार्वजनिक रूपमा आफ्नो अधिकार दावी गर्न नमिल्ने महानगरले स्पष्ट पारेको छ। वर्षाका लागि 2032 सालमा अधिग्रहण गरेको जग विभिन्न समयमा बिक्री सट्टाबट्टा बसोबास तथा भोगसलनका लागि दिएको विषयमा कानून र प्रक्रिया सम्मान रूपमा पालना नभएको गुनासो आएपछि महानगरले अहिले न्यायिक छानबिन गरिरहेको छ। महानगर प्रमुख रन्दा जाचार्यले छानबिन समितिको अन्तिम प्रतिवेदन नआउँदासम्म मेरो लाल पूजा यति हो वा मेरो अधिकारी यो भन्ने सार्वजनिक दावी गर्न उपयुक्त नहुने बताउनुभयो। वर्षाकभित्रका 600 व्यवसायीले सार्वजनिक हितका लागि आफ्नो व्यावसायिक स्थान छाडेर व्यवस्थापन प्रक्रियामा सहयोग गरिसकेको उल्लेख गर्दै उहाँले एउटा पेट्रोल पम्पलाई मात्र विशेष सुविधा दिनुपर्ने तर्क न्यायोचित हुने बताउनुभयो। लकडाउनको बीचबीच सहसेरा पाठमा रहेको जिल्ला कारागार र बजेट अभावमा निर्माण हुन नसकेपछि बन्द भई 109 कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ। भवन विकास तथा निर्माण कार्यालय कास्कीले तयार पारेको प्रतिवेदन अनुसार पुननिर्माणका लागि रू 17 करोड़ 74 लाख लागत अनुमान तयार भएर सम्बन्धित निकायमा पेश भएको लमजुङ कारागारका निमित्त जेलर प्रिस्टार गौतमले जानकारी दिनुभयो। कारागार विक्रम सम्वत 2028 निर्माण भएको थियो। हाल कारागारमा कैदीबन्दी छैनन्। लेखा अनि अधिकृतको पत्र रिक्त छ। कारागारमा 6 जना कर्मचारी कार्यरत छन्। प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालले कारागार भवन जीर्ण भएकाले सामान्य मर्मतबाट सञ्चालन गर्न नसकिने जानकारी दिनुभयो। कैदीबन्दी जिल्ला प्रहरी जिल्ला बाहिर रहँदा अदालतमा स्थापित गराउन आफन्तसँग भेटघाट गराउन तथा अन्य प्रशासनिक काम सम्पन्न गर्न अतिरिक्त समय जनशक्ति र खर्च लाग्दै आएको छ। तनहुँमा निर्माणाधीन 46 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाका लागि सरकारले रू 6 अर्ब बढ़ी बजेट विनियोजन गरेको छ। ऊर्जा तथा शिक्षा मन्त्रालयले आगामी आर्थिक वर्षका लागि उक्त बजेट उपलब्ध गराएको हो। रिसिङ गाउँपालिका 1 झापुटारमा जलविद्युत आयोजनाको काम तीव्र गतिमा अगाडि बढ़िरहेको छ। आयोजनाको 3 वटा प्याकेजमा काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। आयोजनामा हालसम्म 75.5% प्रगति भएको छ। आयोजनाको प्याकेज 1 अन्तर्गत 5 लगायतका संरचना हेडक्वार्टर्स, प्याकेज 2 अन्तर्गत मुख्य विद्युत गृह तथा सम्बन्धित उपकरण तथा प्याकेज 3 अन्तर्गत दमौली भरतपुर 220 केभी प्रसारण लाइनको निर्माण जारी छ। माझ लगायतका संरचनाहरूको भौतिक प्रगति 69% बराबर पुगेको छ।
1: कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905011।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु। तैँले पनि कुनै चिन्तै नलिई।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्या का एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
10: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
11: वर्षा ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
12: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
13: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मंदिर संगै स्वदेश तथा विदेश आयात कर उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ा अत्यंत सस्त मूल्य में पाने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
14: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
15: स्मृति फेन्सी ग्राहक वर्ग को सेवालाई मध्यनजर करते अहिले विशेष सेवा सहित पहिले को स्थान बाट दुई घर तल भीमसेन मंदिर चोक में सरी सेवा संचालन जानकारी गराउँदछौ। संपर्क मोबाइल नम्बर 98560779787।
16: कता हिँडेको हो आइफोन हातमा लिएर?
17: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
18: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
19: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याई त हाल्छु नि।
18: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
19: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
18: होम डेलिभरीको पनि व्यवस्था छ।
14: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077778।
19: हजुर, दान गरौँ।
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
21: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
20: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
22: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
23: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, गोर्खाको पालुङटा नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सामूहिक दुर्घटना बीमा गरेको छ। नगरपालिकाभित्रका अध्ययनरत 4582 जना विद्यार्थीहरूको दुर्घटना बीमा गरिएको नगर प्रमुख विवस्त चिन्तनले जानकारी दिनुभयो। विद्यार्थीलाई बीमाको दायरामा ल्याउन नगरपालिका र आईजीआई प्रुडेसियल इन्सुरेन्स बीच सम्झौता भएको नगर प्रमुख चिन्तनले बताउनु भयो। नगरपालिकाले सामुदायिक विद्यालयमा दण्ड विद्यार्थीहरूको सम्भावित दुर्घटना र त्यसबाट पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरणका लागि बीमा कार्यक्रम लागू गरिएको स्पष्ट पारेको छ। यसबाट सामुदायिक विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढ़ाउन मदत पुग्ने नगर प्रमुख चिन्तनको भनाइ छ। शुक्ला गण्डकी आठ स्थित शुक्ला हिलेटार शिवालय क्षेत्रमा साउनको प्रत्येक सोमबार भगवान शिवको महिमा सहितको सत्संग हुने भएको छ। संस्थाले विगत चार वर्षदेखि साउनको सोमबार सत्संग गर्दै आएकोमा यसपटक संगीतमय प्रवचन थप गरिएको उपाध्यक्ष ध्रुव कुमार मल्लले जानकारी दिनुभयो। उहाँले यस क्षेत्रका प्रचार भक्तजनहरूको आगमनमा वृद्धि र निर्णय सम्बन्धी दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान मार्फत सहयोग संकलन गर्ने उद्देश्य रहेको बताउनुभयो। उहाँले शुक्ला गण्डकी क्षेत्रका सबैको यस शिवालय